0: यतिखेर त्यो स्टेजमा बसेर सुन्न मिल्छ अनि तपाईँलाई गाह्रो हुन्छ भने चाहिँ तपाईँले जुन बेला पनि मलाई गाह्रो भयो अब छोडिदिनुहोस् एक्लै भन्नुहोस् अथवा अब कुरा नगरौँ भन्नुहोस् म रोकिन्छु र उसलाई कम्प्लिटली फ्रिडम दिनु पर्यो कि त्यो व्यक्तिलाई मलाई गाह्रो भयो भने मैले अब बोल्नु पर्दैन नि नानीसँग अथवा यस्तो हात उठाइदिनुहोस् म तपाईँलाई अरू प्रश्न गर्दिनँ भन्नु पर्यो त्यसपछि आएर अनि जुन बेला उसले अब म कुरा गर्छु नि त मेरो मनको कुरा गर्न मन लाग्यो भन्ने छ भने म यहाँ छु भनेर त्यो एउटा कुन विश्वास दिलाउने र कुन बेला कुरा गर्न मन लाग्छ त्यतिखेर चाहिँ त्यो मान्छे छ भन्ने आश्वस्त पार्ने एउटा कुरा अर्को चाहिँ यतिखेर भनेको त्यो व्यक्तिको दैनिकी चल्या छ कि छैन ऊ समयमा उठ्या छ कि छैन सुत्या छ कि छैन खाएको छ कि छैन टोयलेट दिसापिसाब गरेको छ कि छैन पानी पर्याप्त खाएको छ कि छैन उसले गर्ने जुन मन्दिर जप तप यदि विश्वास छ भने गरेका छ कि छैन हो यो रुटिनको कुराहरू चाहिँ एकदम धेरै ख्याल गर्नुपर्छ त्यही चिज बालबालिकालाई अलिकति तपाईँ खेलौनाको सामग्री राख्नु एउटा आउँछ अर्को आउँछ बिस्तारै खेल्न थाल्छन् उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ कि बालबालिकाले त्यो खेल्न थालेपछि त्यो त्यतिको सम्झिँदैन अनि बालबालिकालाई पनि फेरि तिम्रो अब उसले भत्केको ठाउँहरू बनाउला के बनाउला त्यो पेन्टको बारे चित्रको बारे कुरा गर्न चाहे सोध्ने नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने त मनमा कस्तो लाग्यो यो गर्दा हो त्यो चाहिँ उसले मलाई अहिले त अलि राम्रो भएको छ हल्का भएको छ खुसी भएको छ हो उसले आफूलाई लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि तपाईँको उपस्थितिमा भ्यालिडेट हो म अब खुसी छु है भन्ने उसलाई पनि लाग्यो र भन्यो नि त अनि तपाईँ साक्षी हुनुहुन्छ तपाईँले पनि हो मैले पनि देखेँ तिमी अहिले भनिराख्दा नि अनुहार पनि फरक छ अघि यस्तो थियो चित्र लेख्यो यस्तो गर्यो ठुलो मान्छेले पनि त्यही कुरो उसले जब सजिलै भन्ने स्थिति हुँदै जान्छ भन्दाखेरि ऊ फरक भएर आउँछ नि अनि अहिले कस्तो हुनुहुन्छ भने अहिले त मलाई सजिलो भएको छ अलि हल्का भयो भन्छ नि हो उसलाई पनि त्यो तपाईँलाई अहिले त्यही त मैले पनि मसँग कुरा गर्दा देखेँ नि तपाईँको स्वर तपाईँको अनुहार त्यो भ्यालिडेट गरिदिने हो नि त इमोसनलाई
1: जस बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन
0: मज्जाले पर्छ एकदमै पर्छ उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैनन् कि बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ त्यो भएर हेर्नुभयो भने त्यहाँ बाबुआमाहरू एडल्टहरू एकदमै सोकाकुल भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि उसको ब्रेन चाहिँ त्यो एडल्टको पो मेच्योर्ड ब्रेन भइसकेपछि उसलाई एक्सपिरियन्सले अरू चिजमा लान दिँदैन तर बच्चाको ब्रेन चाहिँ त्यो एकदम एक्टिभ हुन्छ त्यसैले उसले चाहिँ उसलाई डाइभर्ट गर्नलाई उसैको ब्रेनले नै सपोर्ट गर्छ त्यहाँनिर बालबालिकाले खेलाउने विभिन्न क्रियाकलाप
1: भनेको अहिले यो जब भोटेकुसी बारी गइसकेपछि बालबालिकाहरू प्रभावित यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि अथवा फेरि दोहोरिने अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा
0: अब यस्तो बालबालिका त्यहाँ चाहिँ एउटा कस्तो स्थिति एकदमै दुःख लाग्दो एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने बाबुआमा पनि छैनन् एउटा बच्चा बाँचेको छ कि अथवा एउटा 10-12 वर्षको नै त्यो छोरी छोरा बाँचेको छ कि
1: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ अझै बढ्दै जाने होला
0: बढ्दै जान्छन् अझ त्यहाँ एउटा केस मलाई थाहा छ त्यो चाहिँ सरकारको लिस्टमा आएको छ थाहा छैन बाबुआमा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीमा छन् तर काका काकीले के भनेको छन् तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ
1: तत्काल त्यो पीडा होला कि भन्ने डरले त्यसो भनेको
0: अब त्यही उनीहरूले भन्न सकिरहेका छैनन् कि गाह्रो भएको छ अब यही एउटा छोरी छ होइन त्यो दाईको दाई भाउजूको अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि
1: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो प्रष्ट भयो तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिदा नहोस् भनेर अभिभावकले जुन सत्य छ त्यो बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ
0: होइन बताउनु चाहिँ जरुरी छ आवश्यक छ तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सिआरकर्ता हुनुहुन्छ जो अहिलेको गार्जेन हुनुभएको छ उहाँलाई गाह्रो भएको छ भने हामी जस्ता मान्छेहरूको मद्दत लिएर त्यो सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त ए मेरो पनि बितिया रहेछ अब उसको मात्रै होइन अरूको पनि धेरै बितिया छ
1: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन तर समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल
0: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तारै होइन अब यस्तो यस्तो हो हामीले जस्तो अब त्यो भने चाहिँ उसले त देखाएको छैन नि त्यो नानीले अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लगिया जस्तो लागेको थियो तर वास्तविक त्यस्तो होइन रहेछ उनीहरू अझै पनि भेटेकै रहेनछ अथवा उनीहरू बितिसकेका रहेछन् अहिले पछिल्लो चाहिँ अब डिएनए जे जे शरीर उसको लासै भेटिसकेका छ त्यसैले उहाँहरू अब हुनु रहन्छ हामी पनि आशा त हामीले नि आफ्नो अब दाई भाउजू जे जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो अब रहनेछ तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा अब तर पनि तिमीलाई अब जसले गार्जेन दिएको छ तिम्रो अहिलेको निम्ति अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौ नि अब तिमी कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन कम्तीमा तिमीसँग त हामी छौ नि यो तिम्रो गाउँ छ तिम्रो छिमेकी छ त्यो सबै छिमेकीका जो जो छन् बसेर उसलाई राम्रोसँग सम्झायो भनेर उसले एकछिन रोला बच्चा हो फेरि धेरै बेर नरोला अथवा एक केही दिन नबोल्ला डिप्रेस्ड होला हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि केही समय उसले फेरि आफूले पनि आत्महत्या गर्ने सोच राख्न सक्छु कि म किन बाँच्ने मेरो कोही चाहिँ बहुनी छैन आमा नि छैन म मात्र किन बाँच्ने अङ्कल आन्टीले जे जे भने अथवा अरूले जे जे भने म बाँच्दिनँ भन्ने आउन सक्छ
1: त्यो त्यो भावना चाहिँ कति उमेर त्यो उमेर समूह अनुसार फरक पर्ने हो
0: उमेरमा नि आउन सक्छ इभन तपाईँको 8-9 वर्षको बच्चालाई नि उसको बाउआमा त उसको जे उसको त एउटै लाइफ हो नि तपाईँको यसरी जोडिया नि अनि त्यो बच्चाले आमा बुबा बिर्सिनु सक्दैन कि त्यो नहुँदाखेरि चाहिँ एउटा डिप्रेसनमा जान्छ नि त चाइल्डहुड डिप्रेसन जान सक्छ उसको ग्रिफ चाहिँ शोक चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि उसको शोक चाहिँ एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय त्यसपछि फेरि चुपचाप बस्दिने केही गर्न खोजे जस्तो नि गर्ने अनि फेरि नर्मलमा फर्किने कोसिस गर्छ तर पीडा हुन्छ नि त याद हुन्छ नि त जता गरे नि बाउआमालाई बाउले यसो गर्थे आमाले यसो गर्थे भन्ने हुन्छ नि हो त्यस्तो चाहिँ बढी उसलाई रिकल हुन थाल्छ त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस् कम्तीमा 3-4 हप्ता ऊ स्टेबल भएपछि चाहिँ अनि बिस्तारै ऊ आफ्नो पढाइमा साथीभाइहरू पनि देखोस् अरूको पनि देखोस् अब किनभने एउटा चाहिँ कस्तो भने यस्तो खालको दैवी विपत्ति भनौँ न डिजास्टर चाहिँ कसैको बसमा छैन नि त अनि अब त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तारा अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि किनभने त्यो आफ्नो बसमा छैन अब दैवले नै लान चाह्यो भने जसरी नै लाँदो रहेछ भन्ने मान्छेले बिस्तारै त्यसरी तयार हुँदै जान्छन्
1: यदि त्यसो भए बालबालिकाहरूमा त्यो उनीहरूलाई थप पीडा नहोस् भन्नको लागि चाहिँ अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउनु चाहिँ आवश्यक
0: उनीहरूलाई त्यो अभिभावक
1: किनभने अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनको लागि
0: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो स्कुलमा पनि जानु पर्यो अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन अनि अरूको पनि देख्छ थाहा पाउँछ उसले होइन उनीहरू बीचमै एक खालको बिस्तार साथीत्व बल्ला त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटी र नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ तर यो बच्चा जोखिममा छ है भन्ने चाहिँ ख्याल गर्नुपर्छ जस्तो अब छोरी मान्छे हो भने तपाईँको ट्राफिकिङमा जाने जोखिम धेरै हुन्छ हेर्नुहोस् होइन ट्राफिकिङमा लाने जोखिम किन हुन्छ भने अब त्यस्तै मान्छेलाई म अलि समयपछि हेर्नुहोस् अलि सिचुएसन ठिकै भइसकेपछि म काठमाडौँ लगेर पढाइदिन्छु म गुम्बा यस्तोमा राखिदिन्छु सबै हुन्छ भन्ने मान्छे जान्छन् कि अनि ती मान्छेले कसरी लान्छन् भन्ने थाहा हुँदैन त्यही भएर त्यो पाटो पनि त्यहाँ कम्युनिटीलाई अभिभावकलाई बुझाउनु पर्ने त्यो अर्को पाटो
1: भनेको अभिभावक विहीन पनि छोरा मान्छे र छोरी मान्छेको त्यो जोखिम खतरा चाहिँ फरक फरक हुने
0: फरक हुन्छ छोरीको त झन् धेरै छ छोराको पनि छ फेरि छोरालाई पनि त अब लगाएर तपाईँको कहाँ लगाएर राखिदिन्छु भन्ने श्रम लगाइदिने अब शरीरका अङ्गहरू झिकेर चाहिँ अब गरिदिने बेच्दिने यस्ता खालका घटना त सुनिएका छन् नि
1: अघि तपाईँले जुन अभिभावक गुमाएका बालबालिकाको कुरा गर्दै हुनुहुन्थ्यो र बुवा आमा दुइटै गुमाएका बालबालिकाहरू पनि समाजमा छन् र बुवा आमा मध्ये एकजना गुमाएका परिवारका अरू सदस्यहरू बाँकी रहेको त्यस्तो बालबालिकाहरू पनि हामीले भेट्यौं देख्यौं होइन। अब समायोजन गर्ने कुरामा अथवा उनीहरूलाई त्यो शोकबाट बिस्तारै निकाल्नको लागि अथवा निस्कनको लागि बुवा आमा दुवै गुमाएको बालबालिका अथवा दुई मध्ये एक गुमाएको बालबालिका अथवा परिवारको कोही नरहेको बालबालिका अथवा परिवारको कोही सदस्य रहेको बालबालिकाहरू उनीहरूलाई समायोजन गर्दाखेरि अथवा पुनस्थापना गर्ने सन्दर्भमा चाहिँ के कुरामा ध्यान दिन आवश्यक छ?
0: एउटा कुरो चाहिँ कस्तो भने उनीहरूलाई उनीहरूको ठाउँबाट उनीहरूको इच्छा विपरीत टाढा लगेर बालगृहहरूमा राखेर गर्नु चाहिँ अहिले त्यति राम्रो हितकर चाहिँ हुँदैन। केही समय बरु केही महिना त्यही नै राखेर उनीहरूलाई तयारी गर्दै गर्दै अब अलि ठुलो भएका जस्तो भनौँ 10-11-12 वर्ष भएकाहरूलाई अब विभिन्न सरकारकै उसमा प्रस्तावनामा आएछ यो एसओएस अब विभिन्न ठाउँमा अभिभावकै नभएकालाई त्यसरी गर्ने भन्ने छ।
1: समयको लागि कुराकानी होला, यहाँलाई धेरै धन्यवाद छ।
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद। यो असाध्यै महत्वपूर्ण समय र यो सन्देश पनि आम मानिसमा पनि जानु जरुरी छ। यो तीनटा जिल्ला त असाध्यै प्रभावित भइहाल्यो तर त्यहाँ चाहिँ देशैभरिका मान्छे परेका छन्। कर्णालीमा त्यहाँ जुम्लामा सबै धेरै परेका छन्, कालीकोटमा परेका छन्, हरेक जिल्लामा केही न केही मान्छेहरू त्यसमा परे, सल्यानमा पनि परे भेट्यो होइन। त्यसैले यो देशैभरको निम्ति पीड़ा हो होइन, र त्यो ठाउँका मान्छेको लागि त त्यो बयानै गर्न नसकिने पीड़ा हो। त्यसमा यहाँ जस्तो मिडिया कर्मीले पनि सही जानकारी दिएर यहाँ यस्तो सेवाहरू छन् भन्ने कुरा चाहिँ सबैले बुझ्न पाउनु र गलत र अफवाहहरूमा चाहिँ मान्छेले समय नदिउन् भन्ने मेसेज पनि यसले दिन्छ भन्ने मलाई लाग्छ। र यो फेसबुकमा बस्ने अनि अब यही अहिले बनाइदिए हेरेर यही हो साँचो भन्ने होइन, यो खालको नभएको राज्यले प्रमाणित गरेको छैन ल हाम्रो मान्छे भेट्यो भने यस्तोमा नअल्झिने मेसेजहरू चाहिँ यहाँहरूकोबाट जाओस्। यो समय दिनुभयो, धेरै धेरै धन्यवाद।
1: यो सँगै आजलाई कार्यक्रम जीवन रक्षाको समय सकिएको छ। आजको कार्यक्रम जीवन रक्षामा रसुवाको भोटेकोशी बाढी पछि नागरिकहरूमा प्रभावितहरूमा देखिएको मानसिक असर र सुधारका लागि सरकारी तथा गैर सरकारी निकाय क्षेत्र र परिवारको समुदायको व्यक्तिले गर्न सक्ने काम, खेल्न सक्ने भूमिकाको बारेमा सीएमसी नेपालका प्राविधिक निर्देशक तथा चिकित्सा मनोविद डाक्टर पशुपति महतसँग कुराकानी गर्यौं। अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछौं। तपसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धेरै धन्यवाद। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज विहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz
1: गर्यो र विश्व एसियाली खेलकुदमा महिला भलिबलमा पहिलो जीत कराँतेतर्फ एरिका गुरूङ सेमी फाइनलमा पराजित जिम्बाब्वे विरूद्धको 3 एकदिवसीय सिरिज अस्ट्रेलियालाई
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: साझा खबरको सबैभन्दा शुरूमा मौसमी प्रणालीको निगरानीका लागि जल तथा मौसम विज्ञान विभागले तयारी तीव्र पारेको प्रसंग
3: मनसून प्रतिकार्य कमाण्ड पोस्टको हिजो बसेको बैठकमा बंगालको खाड़ीमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा वर्षाको सम्भावना र त्यसले पार्ने प्रभावका बारेमा छलफल भएको छ नेपाल मौसम विज्ञान विभागका उच्च अधिकारीहरूले त्यसको सम्भावनाका बारेमा बैठकलाई जानकारी गराएका थिए बैठकले पानी पार्ने प्रणालीको निरन्तर निगरानी गर्ने र सोही अनुसार आवश्यक तयारीका लागि सम्बन्धित सबै निकायलाई सशक्त गराउने निर्णय समेत भएको छ बैठकले भोटेकोशी बारीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा भएका जिल्लामा कनेक्टिभिटी सुचारू गर्न विभिन्न स्थानमा झोलिङ्गे पुल निर्माण गर्न उपलब्ध स्रोत साधन र सहयोग गर्न इच्छुक संघ संस्था समेतको सहयोगमा झोलिङ्गे पुल निर्माणका लागि यथाशीघ्र प्रक्रिया अगाडि बढ़ाउन समेत पूर्वाधार विकास मन्त्रालयलाई अनुरोध गरेको छ
1: यसैबीच बंगालको खाड़ीबाट आउने प्रणालीको नेपालमा प्रभाव र सचेतनाको विषयमा विभिन्न बहसहरू भइरहेका छन् भोटेकोशी बाढ़ीपछि होल्डिङ सेन्टरमा बसेका व्यक्तिहरूमा पनि केही त्रास थपिएको छ यसै सन्दर्भमा बंगालको खाड़ी तथा आसपासको क्षेत्रमा विकसित भएको न्यून चापीय प्रणाली थप बलियो बन्दै गएको भए पनि नेपालमा यसले कति असर गर्छ भन्ने बारेमा निगरानी गरिरहेको मौसम विज्ञान विभागले औपचारिक धारणा सार्वजनिक गरेको हो भू उपग्रहबाट प्राप्त तस्वीर र तथ्याङ्क विश्लेषणका आधारमा प्रणाली क्रमशः विकसित हुँदै गएको विभागले बताएको छ विभागका अनुसार हालसम्मको अवस्था हेर्दा उक्त प्रणाली सेप्टेम्बर 23 अर्थात असोज 7 गते आसपास न्यून चापीय क्षेत्रका रूपमा थप बलियो भई दक्षिण ओडिशा उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिकबाट जमीनतर्फ प्रवेश गर्ने देखिएको छ उक्त प्रणालीको प्रभावका कारण नेपालमा कति वर्षा हुने वा वर्षाको जोखिम कस्तो रहने भन्ने विषयमा अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको विभागले जनाएको छ आवश्यकता अनुसार थप सूचना तथा जानकारी अध्यावधिक विवरणहरू पनि सार्वजनिक गर्ने विभागले जानकारी गराएको छ भारतीय मौसम विज्ञान विभाग आईएमडीका अनुसार भने अन्जमन सागर आसपास न्यून चापीय प्रणाली विकसित हुने क्रममा रहेकाले त्यसको प्रभावले बंगालको खाड़ीमा मौसमीय गतिविधि बढ़ने र त्यसबाट नेपालतर्फ मनसूनी आर्द्रता भित्रिने सम्भावना देखिएको छ मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार देशभरि मनसूनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव छ मनसूनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ छ त्रिवी जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उप प्राध्यापक विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान प्रणालीको अध्ययन गर्दा भारी वर्षाको सम्भावना देखिएको बताउनुहुन्छ धेरैवटा फोरकास्ट मोडल हेर्दा निकै ठूलो वर्षाको सम्भावना देखिएको उहाँले सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको छ
3: रसुवाको भोटेकोशी बाढ़ीपछि होल्डिङ सेन्टरमा बसेका मध्ये 80.6% घर परिवारले सरकारद्वारा सहयोग प्राप्त अस्थायी आवासमा बस्ने इच्छा व्यक्त गरेका छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको सर्वेक्षणमा होल्डिङ सेन्टरमा रहेका 2027 बाढ़ी प्रभावित घरधुरीहरूको अस्थायी आवास आवश्यकताको मूल्यांकन गरिएको थियो प्रभावितका अनुसार नुवाकोटमा 1557 रसुवामा 397 धादिङमा 72 र चितवनमा एक घरधुरी रहेका छन् सर्वेक्षण गरेका घरधुरीहरूमध्ये 66.9% बाढ़ी प्रभावितले सरकारी सहयोगमा बहाल भाड़ाको आवास व्यवस्था गर्न इच्छुक रहेको समेत जनाएका छन् 25.3% घरधुरीले मात्रै अस्थायी आवासका लागि आफूसँग आफ्नै जग्गा उपलब्ध रहेको समेत बताएका थिए 8.0% बाढ़ी प्रभावित क्षेत्र बाहिर वैकल्पिक घर रहेको समेत बताएका छन् सर्वेक्षण गरिएका कुल 1776 घरधुरी मध्ये आफ्नो घरमा पूर्ण क्षति पुगेको 218 आंशिक क्षति भएको र 33 घरधुरीले सड़क पहुँच अवरूद्ध भएको जनाएका छन् सर्वेक्षण गरिएका मध्ये 3 देखि 6 जना सदस्य रहेका घरधुरीहरू 74.6% रहेका छन् भने 9 जना वा 100 भन्दा बढ़ी सदस्य रहेका घरधुरी 5.1% रहेको प्राधिकरणले जनाएको छ यसैबीच रसुवा र नुवाकोटका बाढ़ी प्रभावित क्षेत्रमा शैक्षिक गतिविधिलाई निरन्तरता दिन अस्थायी सिकाई केन्द्र तथा कक्षा कोठाहरू स्थापना गरिएको छ। प्रभावित बालबालिकाको पढ़ाईलाई सहज बनाउन विभिन्न शैक्षिक सामग्री वितरण समेत गरिएको, विद्यालय सरसफाईको काम समेत भइरहेको बताइएको छ। प्राधिकरणको विवरण अनुसार रसुवा र नुवाकोटमा गरी कुल 35 स्थायी सिकाई केन्द्र तथा कक्षा कोठा स्थापना भएका छन्। बाढ़ी प्रभावित विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन विस्थान सामग्री, बाल विकास किट र 36 थान विद्यालय शिक्षक किट वितरण समेत गरिएको छ। विद्यार्थी किटबाट प्रभावित तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थी समेत गरी कुल 2349 जना विद्यार्थी लाभान्वित हुने समेत बताइएको छ।
1: यसैबीच भटेकोशी बाढ़ीले छेद विच्छेद पारेको सड़क र सम्पर्कलाई आगामी दशैं अघि नै पुनस्थापित गर्न सड़क विभाग र सुरक्षा निकायहरूले संयुक्त रूपमा काम अगाडि बढ़ाएका छन्। दशैंको समयमा नागरिकहरूको आवजावत र उत्तरी नाकाबाट हुने व्यापारलाई दृष्टिगत गरी सरकारले त्यस क्षेत्रमा यातायात सञ्चालन गर्न विशेष प्राथमिकता दिएको जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले दशैं अघि नै अस्थायी रूपमै भए पनि यातायात सेवा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको र बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। हजारौं नागरिक विस्थापित भएका र अरबौंको क्षति भएको यस प्राकृतिक विपदपछि दशैंको मुखमा यातायात पूर्ण रूपमा ठप्प हुन नदिन सड़क विभाग र सुरक्षाकर्मीको टोली अहोरात्र खटिरहेको छ। सड़क विभागका प्रवक्ता शुभराज नेपालले दशैं लगायतका चाडपर्व शुरू हुनु अघि नै भटेकोशी बाढ़ीले अवरूद्ध भएका सड़क सञ्जाल सञ्चालनमा ल्याउने सरकारको घोषणा अनुसार द्रुत गतिमा काम भइरहेको बताउनुभयो। उहाँले अवरूद्ध सड़कहरूमा अस्थायी रूपमा भए पनि मुख्य सड़क वा वैकल्पिक सड़क भएर दशैं अघि नै यातायात सञ्चालन गर्ने बताउनुभयो। व्यत्रावतीमा आवश्यक बेली ब्रिज पनि पठाइसकिएको छ। सड़क अवरूद्ध रहेका क्षेत्रमा आवश्यक काम द्रुत गतिमा भइरहेको पनि उहाँले बताउनुभयो। गल्छी त्रिशुली रसुवागढ़ी सड़कको गल्छीदेखि भैंसे खण्डसम्मको सड़क खुलिसकेको छ। अब भैंसे व्यत्रावतीमा 500 मिटर खुलाउन बाँकी छ। उहाँले भन्नुभयो त्यहाँ काम भइरहेको छ। अहिले डोजर र एक्सावेटर प्रयोग गरी ढुंग्रे व्यत्रावती खण्डमा सड़क खुलाउने काम पनि भइरहेको छ। नुवाकोटको गोर्खु टारसम्म सड़क खुलिसकेको बताउँदै उहाँले फ्लाखु खोलामा 75 मिटर बेली ब्रिज राख्ने तयारी भइरहेको जानकारी दिनुभयो। सात विषयमा 1.5 किलोमिटर र उत्तर गया मावि बेत्रावती बीच करिब 500 मिटर सड़क बगेको पनि उहाँले जानकारी दिनुभयो। पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशील बाबु ढकालले बाढ़ी प्रभावित क्षतिग्रस्त क्षेत्रमा सड़क र पुल निर्माणलाई गति दिन 8 विषयगत कार्यदल गठन गरी काम भइरहेको पनि जानकारी दिनुभयो।
3: यसैबीच भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीपछि विस्थापितलाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको अभाव देखिएको छ। खानेपानी र सरसफाईमा समस्या देखिएसँगै विस्थापितमा झाडा पखला, रुगाखोकी र ज्वरोका बिरामी बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हालसम्म होल्डिङ सेन्टरमा रहेका 88 जनामा झाडा पखला देखिएको छ। नुवाकोट, रसुवा, धादिङ र काठमाण्डुमा रहेका होल्डिङ सेन्टरमा धेरै मानिसमा एकै ठाउँमा बस्नुपर्ने भएकाले पानीजन्य तथा सरुवा रोग फैलिन सक्ने जोखिम समेत बढ़ेको चिकित्सकहरूले बताएका छन्। मन्त्रालयले होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको व्यवस्था गर्नुपर्नेमा जोड़ दिँदै विस्थापितलाई पानी उमालेर वा शुद्धिकरण गरेर मात्रै पिउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनसँग भन्नुभयो,
4: भोटेकोशी बाढ़ीपछि अस्थायी रूपमा शिविरमा बस्नुभएको व्यक्तिहरूले अथवा आफ्नै त्यहाँ वरिपरि आफ्नै वासस्थानमा बस्नुभएको व्यक्तिहरूले विशेष रूपमा पानीको सरसफाई, खानेकुराको सरसफाई, खानेकुराको भण्डारण, शौचालय प्रयोग लगायतका विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ। खाना बनाउनुभन्दा अगाडि, खाना खानु पूर्व शौचालय गएर आएपछि राम्रोसँग अनिवार्य रूपमा साबुन पानीले हात धुने, सरसफाई गर्ने कुरा गर्नुपर्छ। अनिवार्य रूपमा शौचालयको मात्रै प्रयोग गर्ने कुरा गर्नुपर्छ। शुद्ध निर्मलीकरण गरिएको पानीहरूको मात्रै प्रयोग गर्नुपर्ने हुन्छ। खानेकुराहरू पनि विशेष रूपमा अलि सावधानी अप्नाएर बनाउनु पर्ने, भण्डारण गर्नुपर्ने, पाकेको कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, काँचो कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, दुईटै खाना एकै ठाउँ मिसाएर एकै ठाउँमा नजिक हुने गरी भण्डारण गर्न पनि हुँदैन। यो कुराहरू ख्याल गर्न सक्यौँ भने हामी जोखिमबाट बच्न सक्छौँ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा जन्म र मृत्यु संस्कारमा दिइने खाद्यान्न सहयोगबाट कर्णालीका नागरिक खुशी।
5: आजकल सरकार दया गरे त्यो अब हस्पिटल भुत्केरी भयो भने रुसिए मिल्दै बाकालाई मिल्दै उसको सुविस्ता पार्थ्यो। खाद्यान्न त्यसरी सामान दिए त हामीले धेरै राम्रो हो, अरू नखा होला, सरकारले धेरै राम्रो गरे।
3: खडेले रित्तिँदै सुदूरपश्चिमका दलित बस्ती, दुई महिनादेखि उधारोमा चल्दै सुदूरपश्चिम सरकार लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
7: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
8: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
6: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
8: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
6: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
9: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
6: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
9: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
10: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
6: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको गोर्खापत्रको पहिलो पृष्ठमा सुविधा दिएरै अवकाशको प्रस्ताव शीर्षकमा नरेन्द्र सापकोटाले खबर लेख्नु भएको छ। अहिले आम कर्मचारी वृत्तमा सेवा अवधि 30 वर्ष वा उमेर 55 वर्ष कायम हुँदा 55 वर्ष उमेरको मात्रै सेवा सुविधा प्राप्त हुन्छ भन्ने गलत भाषा निर्माण भइरहेको छ। कर्मचारीलाई अवकाशमा पठाउँदा 58 वर्षकै सुविधा दिने विषयमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले अब कुनै प्रतिकूल असर पर्दैन। यता संघीय निजामती सेवा विधेयकको मस्यौदामा भने एकपटकका लागि कर्मचारीको 30 वर्ष सेवा अवधि वा 55 वर्ष उमेरमा अवकाश हुने व्यवस्था गरिए पनि 58 वर्ष उमेरकै सुविधा दिएर अवकाश दिने गरी प्रस्ताव गरिएको छ। नीतिगत तयारी गर्न निर्देशन शीर्षकमा अर्को खबर प्रकाशित छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघीय महासभामा गर्नुहुने सम्बोधनका विषयमा नीतिगत तयारी गर्न सरकारलाई निर्देशन समेत दिएको छ। 2 दशकपछि थुम्कामा खुशी शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर प्रकाशित छ। वर्षौंदेखि सुनसान रहेको नवबुद्ध नगरपालिका 5 कानपुर कालापानी स्थित थुम्का गाउँमा 2 दशकपछि चहल पहल हुन थालेको छ। त्यस्तै भित्रपृष्ठमा स्तर उन्नतिका लागि विद्युत अवरूद्ध हुने शीर्षकमा अर्को खबर प्रकाशित छ भने सिप बेचेर भित्रियो 7 अर्ब शीर्षकको खबर प्रकाशित छ। विभिन्न प्रकृतिका व्यवसाय सिप र सेवा बेचेर नेपालीले विदेशबाट एक महिनामै करिब 7 अर्ब रूपियाँ आमदानी गरेका छन्। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा जेएनजी आन्दोलनमा जलाइएको सिंहदरबारबाट भवन रेट्रोफिट गर्न 1.5 अर्ब लाग्ने अनुमान शीर्षकको दिपेन्द्र थापाले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै जग्गा विवादले 2 वटा पुल निर्माण वर्षौंदेखि अल्पत्र शीर्षकमा सागर परियारले लेख्नु भएको जुम्लाको खबर छ। नेपालका उत्कृष्ट पर्यटकीय गन्तव्य राराताल जाने नागम गमगढ़ी सड़क अन्तर्गतका 2 पक्की पुलको निर्माण जग्गा विवादका कारण अल्पत्र परेको छ। विभिन्न जोखिमयुक्त खोलामा 32 करोड़ लगानीमा 10 वटा पक्की पुल निर्माण थालिएकोमा 2 वटा भने अल्पत्र परेका छन्।
1: नागरिक दैनिकमा सरकारी जग्गामा निजी महल शीर्षकमा नगेन्द्र उपाध्यायले सुर्खेतबाट लेख्नु भएको खबर छ। व्यक्तिका नाममा बनाइएको सरकारी जग्गा सरकारले फिर्ता ल्याएको 7 वर्ष पुगिसके पनि उपभोग भने तीनै व्यक्तिहरूले गरिरहेको उल्लेख गरिएको छ। संसद अधिवेशन अन्त्य गर्ने तयारी शीर्षकमा अर्को खबर छ। सरकार संघीय संसदको वर्षे अधिवेशन अन्त्य गर्ने तयारीमा जुटेको छ। असोज अन्तिम साताभित्रै अधिवेशन अन्त्य गर्ने तयारीमा लागेको सरकारले आफ्नो प्राथमिकता भने संघीय निजामती सेवा विधेयकलाई अहिलेसम्म सदनमा दर्ता गराएको छैन। सरकारले सदनको यसै अधिवेशनमा यो विधेयक दर्ता गर्ने छाँटकाट पनि देखाइरहेको छैन। कानून मन्त्रालयका अधिकारीहरूका अनुसार सरकारले तयार पारेको संघीय निजामती सेवा विधेयक मस्यौदामा 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई स्वत अवकाश दिने व्यवस्था छ। अर्को खबर रहेको छ नयाँ पत्रिका दैनिकमा। उच्च जोखिमका 4 हिमतालको पानी घटाउन 7.5 अर्बको ग्लोब संजीवनी परियोजना शीर्षकमा एम बमले लेख्नु भएको हो। सोलुखुम्बुको लुमडिङ छो र होङ्गु 2, मनाङको थुलागी तथा शंखुवासभाको तल्लो बरूनमा पानी घटाइनेछ। 23 लाख नागरिक लाभान्वित हुने खबरमा उल्लेख गरिएको छ। एमालेमा धकेलियो ओलीको विकल्प खोज्ने मुद्दा शीर्षकमा सूर्यजंग पाण्डेले लेख्नु भएको छ। पुनर्गठन पक्ष नेताहरूपछि हटेपछि एमाले तत्कालका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व हस्तान्तरणको मुद्दा धकेलेको छ। यो सँगै पार्टीमा जागरण र सुधारका लागि महाधिवेशन प्रतिनिधि परिषद उमेर हद तथा 2 कार्यकालको व्यवस्था सम्बन्धी निर्णय गर्न विधान महाधिवेशनतर्फ जाने विषय प्राथमिकतामा राखिने भएको छ। पार्टीमा जागरण र सुधारका लागि महाधिवेशन प्रतिनिधि परिषद उमेर हद तथा 2 कार्यकालको व्यवस्था सम्बन्धी निर्णय गर्न विधान महाधिवेशनतर्फ जाने बाटो खुला गरिएको छ। उपत्यकामा गुड्न थाले 30 रात्री बस 1 वैशाखदेखि 7 रात्री बस सञ्चालन हुँदै आएकामा संविधान दिवसको दिनदेखि 23 वटा थपेर 30 पुर्याइएको छ। यी रूटमा चल्नेछन् रात्री बसहरू। रात्री बस सेवाले उपत्यकाका 3 जिल्लालाई समेटेको छ, जसमा जगाती सूर्य विनायक हुँदै ठमेलसम्म 6, साबिक लगनखेल बुढा नीलकण्ठ रूटलाई विस्तार गरी गोदावरीसम्म 6, रिङ रोडमा घड़ीको दिशामा र विपरीत दिशामा 8, किर्तिपुर जमलमा 4, गोदावरी ताखेल ठमेलमा 2 तथा साबिक नागढुङ्गा एयरपोर्ट रूटमा 4 बस सञ्चालन गरिएको उल्लेख गरिएको छ। अर्को खबर रहेको छ, 2 महिनादेखि उधारोमा चल्दैछ सुदूरपश्चिम सरकार शीर्षकमा तेजराज भट्टले धनगढ़ीबाट लेख्नु भएको हो। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री चक्र मल्लले यही दिन बजेट ल्याउँछौ भन्ने निर्णय भइसकेको छैन, तर अब धेरै समय नलाग्ने उहाँले प्रतिक्रिया दिनुभएको छ। मतिपुर औद्योगिक क्षेत्र स्थानीय तहमा सहमति जुटे पनि निर्माणमा अन्यल भएको बारेमा बुटवलबाट विष्णु घिमिरेले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर, पूर्व मन्त्री सौदाबाजीमा जोडिएपछि एमाले बनायो छानबिन समिति शीर्षकमा कास्की पोखराबाट लेखिएको छ भने कान्तिपुर दैनिकमा पैसा छ लगानी हुँदैन यस वर्ष के होला शीर्षकमा एगे बन्जारेले लेख्नु भएको खबर छ। बैंकमा पर्याप्त तरलता, ब्याजदर न्यून र बाह्य क्षेत्रका केही सूचकमा सुधार भए पनि कर्जा माग सुस्त, उद्योग आधाभन्दा कम क्षमतामा सञ्चालन र निजी क्षेत्रको आत्मविश्वास अझै कमजोर देखिएको उल्लेख गरिएको छ। निगमको 2 वटै वाइड बडी थन्किँदा 90 करोड़ वित्तीय भार शीर्षकमा सूरज कुंवरले लेख्नु भएको खबर छ। व्यस्त सिजनमा दैनिक 12 घण्टासम्म उडान गर्दा एउटै वाइड बडीबाट 3.6 करोड़ रूपियाँसम्म कारोबार हुने गरेको पनि उल्लेख गरिएको छ। भित्रीपन्नामा खडेरीको मारले रितिँदै सुदूरपश्चिमका दलित बस्ती शीर्षकमा वसन्त प्रताप सिंहले बझाङबाट लेख्नु भएको खबर हो। खडेरी र बाढ़ी पहिरोले जीवन धान्नै धौधो भएपछि सुदूरपश्चिमको पहाड़बाट दलित समुदायको ठूलो संख्या भारत पलायन भएको छ। चर्को सामाजिक विभेद समेत भोगिरहेको दलित समुदायको यो विस्थापनबारे स्थानीय प्रदेश र संघीय सरकार भने बेखबर जस्तै रहेको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको अर्को खबर पनि छ, बिजुली निर्यातबाट आमदानी बढ़्यो, बाढ़ीका कारण भदौमा परिणाम घट्यो शीर्षकमा सीमा तामाङले लेख्नु भएको हो। 4.25 अर्ब रूपियाँ लगानी विस्तार गर्दै द क्लिप समूह शीर्षकमा सीमा तामाङले नै लेख्नु भएको खबर पनि छापिएको छ। त्रिहत्तर जिल्लाका 6,000 ओडामा कांग्रेसको अधिवेशन भएको बारेमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको छ। कांग्रेसको 15 महाधिवेशनको आधार मानिएको वडा अधिवेशन केही स्थानमा बाहेक आइतबार सकिएको छ। शनिबार र आइतबार गरी दुई दिनमा 73 जिल्लाका 6,132 ओडामा अधिवेशन सकिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।
3: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले दोस्रो वर्ष पनि संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन चाहने पालिस्तानी अधिकारीहरूलाई भिसा अस्वीकार गर्ने निर्णयमा पुनर्विचार गर्न युरोपेली संघले आग्रह गरेको छ। अमेरिकी विदेश विभागले यस हप्ता न्यूयोर्कमा अर्को हप्ता हुने बैठक अघि पालिस्तानी नेता र प्रतिनिधि मण्डलका अन्य सदस्यलाई भिसा नदिने बताएको थियो। युएको कूटनीतिक सेवाका प्रवक्ताले संयुक्त राष्ट्र संघसँग भएका विद्यमान मुख्यालय सम्झौताहरू र आयोजक राष्ट्रको रूपमा रहेका दायित्वका आधारमा पनि निर्णय पुनर्विचार गर्नुपर्ने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तेहरानले मध्यस्थकर्ता मार्फत वाशिङटनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि आफ्ना शर्तहरू पठाएको छ। इरानले मध्यपूर्व युद्ध अघि नै जलमार्गमा नियन्त्रण कायम गरेको थियो। फेब्रुअरीको अन्त्यतिर अमेरिका इजरायली हमलाबाट शुरू भएको मध्यपूर्व द्वन्द्वमा अमेरिका र इरान महिनौदेखि गतिरोधमा फँसेका छन् र चीनले 4 नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। उत्तरी चीनको सान्सी प्रान्त स्थित ताइवान उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रहहरू प्रक्षेपण गरिएका हुन्।
1: साझा खबरमा अब खेल खबर। जापानको नागोया र आइची शहरमा चलिरहेको 20 एसियाली खेलकुद प्रतियोगिता एसियाडको दोस्रो दिन नेपालले पदकको आशा गरेका अधिकांश खेलाड़ी पराजित भएका छन्। कराते र उसुका खेलाड़ीको विगतको प्रदर्शनलाई आधार मानेर राष्ट्रिय खेलकुद परिषद राखेपाले स्वर्ण सहित दोहोरो अंकमा जापानमा पदक जित्ने घोषणा गरेको थियो। तर आइतबार नागोयाको तोयोहाशी जिम्नाजियममा नेपाली टोलीको निराशाजनक प्रदर्शन हुँदा सरकारको 3 वर्ष अघिदेखिको मिशन पूरा हुन नसक्ने अवस्थामा पुगेको हो। कराँतेबाट निश्चित पदकको आशा लिएर जिम्नाजिम पुगेका नेपाल ओलम्पिक कमिटी र राखेपका पदाधिकारी निराश भएर फर्किए। कराँतेको प्रतिस्पर्धामा खेलाड़ीमा मनोबल नै नभए जस्तो देखिएको भनेर व्याख्या विश्लेषण टीका टिप्पणी गरिएको छ। यसपटक कराँतेकी एरिका गुरूङबाट स्वर्ण पदकको आशा थियो। पछिल्लो संस्करणमा रजत जितेकी एरिकाले 3 वर्षमा प्रिमियर लीगदेखि विश्व कराँते महासंघले आयोजना गरेका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो। त्यसै गरी अरू खेलमा कराँतेको अनपेक्षित नतिजा देखिएको छ। पदक नै संकटमा पर्ने हो कि भन्ने कतिपयले चिन्ता पनि व्यक्त गर्न थालेका छन्। महिला भलिबलमा भने नेपाली टोलीले विजयी हात पारेको छ। यसअघि नै समूह चरणबाट बाहिरिसकेको नेपाली महिला भलिबल टोलीले किर्गिस्तानलाई क्वालिफिकेशनका लागि भएको खेलमा सोझो सेटमा हराएको हो। त्यसै गरी अस्ट्रेलियाले एक दिवसीय सिरिजको श्रृंखला जितेको छ। अस्ट्रेलियाले जिम्बाब्वे विरूद्धको 3 एकदिवसीय सिरिज जितेको हो। हरारेमा आइतबार भएको तेस्रो खेलमा अस्ट्रेलियाले जिम्बाब्वेलाई अन्तिम बलमा 1 विकेटले हराउँदै सिरिज हात पारेको हो। र नेपाल बास्केटबल संघ नेपाललाई इन्टरनेशनल र प्याप्सनको संयुक्त आयोजनामा 16 वर्ष मुनिको अन्तर्विद्यालय छात्र बास्केटबल प्रतियोगिता आजदेखि शुरू हुँदैछ।
3: खाद्यान्न सहयोग पाएपछि मुगुवासीलाई सजिलो रिपोर्ट। कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: साझा खबरमा अब कर्णालीमा जन्म र मृत्यु संस्कारमा निशुल्क चामलको प्रसंग। श्राविक कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारमा सरकारले दिँदै आएको निशुल्क खाद्यान्न वितरणले निरन्तरता पाउँदा सेवाग्राही खुशी भएका छन्। यसबाट कर्णालीका गरीब विपन्न आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत मिलेको छ। सरकारले प्रदान गर्दै आएको यस चामलले मुगुवासी पनि खुशी भएका हुन्।
12: मुगुको छाइना चारा नगरपालिका आठ झ्यारी गाउँकी जौकला विष्ट सुत्केरी छोरा सहित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा पुग्नु भयो। सरकारले 30 किलो चामल दिएपछि उहाँ खुसी हुँदै घर फर्कनु भयो।
13: 30 केजी चामल 500 रुपियाँ, यहाँ भन्दा पनि अलिक धेरै सङ्कट दिइहाल्यो भन्ने लाग्छ। के के विचारै सुविधा
12: साबिका कर्णालीका मुगु हुम्ला डोल्पा जुम्ला र कालीकोटमा सरकारले जन्म र मृत्यु संस्कारमा 30 किलो चामल दिन थालेको 9 वर्ष पूरा भयो। मुगुको लुमा गाउँकी तारा लावट,
5: अब आजकल सरकार दया भयो, हामीले खपा सुविधा आजकल सरकार दया भएर अब हस्पिटल भुत्केरी भयो भने रुपियाँ मिल्दै बाखालाई मिल्दै सुविस्ता पार्थ्यो। खाद्यान्न 30 किलो चामल दिए त हामीले धेरै राम्रो अरमलो खला, सरकारले धेरै राम्रो गरे।
12: 2073 सालबाट जन्म र मृत्युको चामल निरन्तर वितरण शुरू गरिएको हो। कर्णालीमा जन्म र मृत्यु दर्ता प्रमाण पत्र सम्बन्धित स्थानीय तह वा वडा कार्यालयको सिफारिशका आधारमा खाद्य कार्यालयले चामल वितरण गर्दै आएको छ। छोरीको चामल लिन आएका बुबा यीसब बिक
14: हो, हामी सरकारले यति राम्रो काम गरिरहेछन् धेरै पनि नेपाल सरकारले हामीलाई, किनकि अझै पनि यो सुत्केरी महिलाको अझै पनि बढी होस् होइन, सरकारले
12: मुगुमा आर्थिक वर्ष 2082-83 688 जन्म र 73 जनाको मृत्युमा गरी जम्मा 761 जनाले 228.30 केजी चामलको 19,30,050 रुपियाँ बराबरको चामल वितरण भइसकेको छ। दूरीको आधारमा ढुवानी खर्च बापत 70,000 रुपियाँ पनि दिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका कार्यालय प्रमुख केशव गिरीले बताउनु भयो।
15: नागरिक उत्सुकता एकदम बढेकै पाउन सकिन्छ र हामीले यो सेवा लिनको लागि हामीले स्थानीय तहको सिफारिस माग्छौ, अनि जन्म दर्ता अथवा मृत्यु दर्ता अनि जन्मको हकमा चाहिँ अस्पतालमा नै डेलिभरी होस् भन्नको लागि अस्पतालको जन्म प्रतिवेदनलाई नै माग्ने व्यवस्था छ। त्यसको कारणले गर्दा केही सेवाग्राहीहरूलाई झन्झिलो हुन्छ, उहाँहरूको जस्तै निवेदनहरू लेख्नको लागि समस्या भयो भने हामीले हेल्प डेस्क राखेर नै यहाँ हामीले निवेदन लेख्ने व्यवस्था पनि गरेका हुन्छौँ। यो सेवा लिने क्रम बढ्दो छ।
12: कर्णालीका अन्य जिल्ला भन्दा आय स्रोतमा कम भएका कारणले पनि यहाँ जन्म र मृत्यु संस्कारमा चामल लिनेको संख्या बढ़ी रहेको सरोकारवालाहरूको भनाई छ। नागरिकले निशुल्क 30 केजी चामल सँगै भूगोलको आधारमा नगद रूपियाँ पनि पाउने गरेका छन्। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगडी।
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
16: बंगालको खाड़ीबाट आउने प्रणालीको निगरानी गर्दै मौसम विभाग पानी पर्ने सम्भावना र प्रभावबारे पूर्व तयारी गर्न कमाण्ड पोस्टको निर्देशन। भोटेकोशी बारीले क्षतिग्रस्त सड़क दशै अघि नै पुननिर्माण गरिसक्ने योजना।
1: संघीय निजामती विधेयकको मस्यौदामा सुविधा दिएर कर्मचारीलाई अवकाशको प्रस्ताव। 73 जिल्लाका 6,000 वडामा कांग्रेस अधिवेशन। एमालेमा धकेलियो ओलीको विकल्प खोज्ने मुद्दा।
16: खडेरीले रित्तिँदै सुदूरपश्चिमका दलित बस्ती। जन्म र मृत्यु संस्कारमा कर्णालीवासीलाई खाद्यान्न सहयोग। 2 महिनादेखि उधारोमा चल्दै सुदूरपश्चिम सरकार।
1: प्यालेस्टिनी अधिकारीहरूको भिसा सम्बन्धमा पुनर्विचार गर्न युरोपेली संघद्वारा अमेरिकालाई आग्रह। हर्मुज जलमार्ग पुनः खोल्न इरानको नयाँ शर्त।
16: र विश्व इसरायली खेलकुदमा महिला भलिबलमा पहिलो जीत। कराँतेतर्फ एरिका गुरूङ सेमी फाइनलमा पराजित।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्सापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, अहिलेका नेताहरू जो आफूभन्दा ठूला बड़ा व्यक्तिलाई भेट्दाखेरि आशीर्वाद लिने र ढोक भेट गर्ने चलन त्यसै पनि छ, तर कतिपय व्यक्तिहरू चुनाव आउन लागेको बेलामा नेताहरू नजिकिन खोजेको भनेर शंका उपशंका पनि गर्ने गर्दछन्। यहाँ एउटा घरको अगाडिपट्टि आँगन जस्तो देखिएको छ, जहाँ एकजना अलि वृद्ध अवस्थाका जस्ता देखिने व्यक्ति छन्। तिनको ठिक नजिक खुट्टा ढोक्न खोजेको जस्तो देखिन्छ। एकजना कोट पाइन्ट र टोपी लगाएका व्यक्ति ढोक गरे भनेका छन् र ती ढोगी मागिराखेका व्यक्ति भने केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, फेरि चुनाव आउन लाग्यो कि क्या हो।
16: हस्तो प्राविधिक साथी रवि धितानलाई धन्यवाद। अहिले लालित प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: नमस्कार, देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क CIM-को प्रस्तुति कार्यक्रम पोषण सम्वादमा यहाँलाई हार्दिक स्वागत छ. म दीपक आचार्य. कार्यक्रम पोषण सम्वादमा आज हामी बाढ़ी प्रभावित क्षेत्रको पोषणको बारेमा र बालबालिकाका विभिन्न पक्षमा आज हामी कुराकानी गर्छौं. त्यसको लागि बालबालिका शान्ति क्षेत्र अभियान सिजबका अध्यक्ष तिलोत्तम पौडेल हाम्रो स्टुडियोमा हुनुहुन्छ. यहाँलाई स्वागत छ.
2: हस्, धन्यवाद. नमस्कार.
1: हजुर, सबैभन्दा पहिले तपाई घटनै भएको दिन रसुवा जानुभयो, परिवारको हिसाबले पनि तपाईँको आफन्त पर्नुभयो होइन, र सुरुमा चाहिँ त्यो विपत्तिले कस्तो अवस्था सिर्जना गर्यो, तपाईँले देखेको कुराहरू अलिकति बताइदिनुहोस् न.
2: धन्यवाद. अब 10 गते त पुग्दाखेरि 10 गते राति नै भइसकेको थियो. खास 11 गतेदेखिबाट प्रत्यक्ष रूपमा त्यहाँ मेरो हाम्रो उपस्थिति भयो. यो उत्तरगया वार्ड नम्बर 5 पर्छ, त्यो म पुगेको ठाउँ जहाँ जान यात्रा निकै कठिन थियो. करिब 12 घण्टाको मोटरसाइकल यात्रा, त्यही पनि लड्दै पढ्दै, अनि हिलो बाटो, बाटोहरू त्यति राम्रो थिएन र कतिपय ठाउँमा चाहिँ बाइकहरू ढकल्नुपर्ने, बोक्नुपर्ने स्थिति थियो. त्यो बाटो काटेर हामी पुग्यौं. अब पुग्दाखेरि बस्तीहरू सबै उजाड देखिन्थे, मान्छेहरूका गलाहरू चाहिँ बन्द थिए. मान्छेहरूको चाहिँ चाहे त्यहाँको शिक्षक होस् स्थानीय शिक्षकले पनि कसैले आफ्ना परिवारका सदस्य गुमाएका थिए, कसैले आफ्ना बालबालिका गुमाएका थिए. अब परिवारका सदस्यहरूले पनि आफन्त छरछिमेकका मान्छेहरू गुमाएको स्थिति थियो. जनप्रतिनिधिले त त्यहाँको उपाध्यक्ष चमेली गुरुङले त आफ्नो भाइसहित 24-25 जना गुमाएको स्थिति थियो. त्यसै गरी पालिकाको अध्यक्षले पनि आफ्ना इष्टमित्रहरू गुमाएका स्थिति थिए. संचारकर्मी त्यहाँका संचारकर्मीहरूले जो चाहिँ नियमित संचार माध्यमबाट सूचना दिनुहुन्थ्यो उहाँहरूले पनि गुमाउनु भएको थियो. सुरक्षा निकायले गुमाएका थिए र त्यस्तो बेलामा पनि फेरि उहाँहरू अरूको उद्धार राहत पुनस्थापनामा के गर्न सकिन्छ भनेर लागिराख्नु भएको थियो. तथापि धेरै व्यवस्थित हुन सकेका थिएन सेल्टरहरू. अहिले हामी जुन खालको कुराहरू सेल्टरहरूका कुराहरू गरिरहेको थियौँ त्यस्तो केही व्यवस्थित हुन सकेका थिएन. मान्छेहरू आएर उत्तरगयाको माथि रहेको शिवालय स्कूल र नीलकण्ठ स्कूलमा मान्छेहरू बसिराख्नु भएको थियो र त्यति धेरै व्यवस्थित थिएन. र हामी सँगसँगै जाँदै गर्दाखेरि अब त्यहाँको स्थानीय म त पहिला त स्थानीय सरकारलाई धन्यवाद दिन चाहन्छु. त्यस्तो विपदमा आफू प्रभावित हुँदाहुँदै पनि उहाँहरू आफै क्रियाशील भएर लाग्नु भएको थियो र सँगसँगै अरू नागरिक संघ संस्थाहरू पनि गएको थिए र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको सदस्य संस्था जागृति बाल तथा युवा सरकार नेपालले चाहिँ पनि त्यहाँ गएर भोलिपल्टबाटै गएर अब यो यहाँ मनोविमर्शको कुराहरू कोअर्डिनेसनको कुराहरूमा चाहिँ त्यो संयोजनकारी भूमिका निर्वाह गर्नको लागि लागिराख्नु भएको थियो.
1: हजुर, अब त्यहाँ धेरै पक्षहरू छन् तर अलिकति विशेष रूपमा तपाईँ बालबालिकाको क्षेत्रमा लागेको हिसाबले त्यहाँ हेर्दाखेरि अनुगमन गर्दाखेरि यस्तो बेलामा चाहिँ बालबालिका सुत्केरी महिलाहरूको पोषणको अवस्था कस्तो हुँदो रहेछ, के कुराहरू राहतमा पुग्दा रहेछन्?
2: अब अहिले अब आज घटनाको 25 दिन करिब 25 दिन आज भयो जस्तो लाग्छ. यो 25 दिनको हेर्दाखेरि सुरुको दिनबाट अहिलेसम्म आइपुग्दाखेरि धेरै चेन्ज भएको छ. पहिलो कुरो त अब मान्छेहरू पहिलो दोस्रो दिन तेस्रो दिन त बालबालिकाको पोषणको कुरा भन्दा मान्छेहरू चाहिँ आफ्नो मान्छे भेटिन्छ कि भनेर खोज्ने कुरा, खाने कुराको चिन्ता कसैलाई पनि थिएन कि कसरी मान्छे खोज्ने, आफ्नो मान्छे फेला पर्छ कि त्यो हराएको मान्छे बेपत्ता भएको मान्छे गर्छ कि भन्ने एकातिर थियो भने अर्कोतिर चाहिँ जो चाहिँ बचेर आउनुभएको छ उहाँहरूको कुरा पनि सँगसँगै थियो. विशेष गरी बालबालिकाको कुरा, बालबालिकालाई चाहिँ कसरी रोक्ने, उनीहरूले बाबुआमा खोजिरहेको हुन्छन्, बाबुआमा भएका त सँगै हुने भयो, नभएकाले चाहिँ बाबुआमा खोजिरहेको छन् मेरा बाबुआमा खोइ भन्ने र त्यो राखेको चाहिँ अब सेल्टरहरूबाट पनि बाहिर निस्कने, आफै हिँड्न खोज्ने, रुने, कराउने, चिच्याउने, हाम्रो बाबामा खै भन्ने खालको बालबालिकालाई थियो. अब सुत्केरी गर्भवती महिलाको त अब तपाईँहरूले यहाँभन्दा अगाडि पनि एउटा स्टोरी तपाईँहरूले बजाउनु भयो जस्तो लाग्छ मलाई, त्यो रसुवाकै हो. अब सुत्केरी गर्भवतीको लागि त अब छुट्टै त्यस्तो व्यवस्थित केही कक्षहरू व्यवस्थित थिएन. अब बिस्तारै उहाँहरूलाई त्यो गर्न थाल्यो र अब सुरुका दिनमा त फेरि त्यो उत्तरगया गाउँपालिका त कस्तो भयो भने ओझेलमा पर्यो. किनभने हेलिकप्टर माथि उद्धारका निम्ति भनेर गयो तर त्यहाँको वरिपरिको उद्धारका निम्ति चाहिँ नि खासै संघीय सरकारबाट संवेदनकारी भूमिका निर्वाह हुन सकेन, किनभने सबैको टार्गेट के भयो भने टनेलतिर मासतिरतिर त्यो खोलाकोबाट छेउछेउ जंगलतिर भएका मान्छेहरूसँग केन्द्रित भयो, त त्यहीँको अलिकति चाहिँ गोजेल्न पर्यो। अब सडक सम्पर्क चाहिँ विच्छेद थियो, अनि बत्ती थिएन, अनि बत्ती नभएपछि नेटवर्क राम्रोहरू नभएपछि अब यो सामाजिक सञ्जालहरू पनि एकदम पर्याप्त रूपमा चलाएको थिएन। त्यस्तो बेलामा अब गाउँघरमा जे पाइन्थ्यो चाउचाउ बिस्कुट फ्रुटी यस्तो चाहिँ लाने बाँड्ने, हुन त अब त्यो पोषणको दृष्टिकोणले त्यो खाने विषय होइन, खानेकुरा होइन तिनीहरू, तर पनि आपतकालीन अवस्थामा चाहिँ त्यो प्रयोग भएको थियो, जसले गर्दा बिस्तारै त्यसलाई नेपाल सरकारका तीनटै तहका सरकारहरू, हामी नागरिक संघ संस्था, संचारकर्मीहरूले बिस्तारै अब यो बेलामा चाहिँ अब यो हिजो अस्तिको कुरो चाहिँ आपतकालीन थियो, तर अब यो आपतकालीन विषयबाट अब हामी बिस्तारै गुद्रदै अगाडि बढ़ाएको छौँ। अब चाहिँ पोषणयुक्त खानेकुरामै जोड़ दिउँ, हामीले संघ संस्थाहरूले दिने खानेकुराहरू पनि अब पोषणयुक्ततिरमै जोड़ दिउँ भन्ने खालको पहिरवी हुन थालिसकेपछि बिस्तारै अहिले पोषणका कुराहरूलाई, पोषणका कुराहरू, हाइजेनिक किटका कुराहरू, अब महिनावारी प्याडका कुराहरू, अब यसो हेर्दाखेरि चाहिँ मान्छेले त महिनावारी प्याड छुटिरहेको थियो, अब पानीहरू शुद्ध थिएन, खानेपानीको कुरा पोषणसँग पनि यो विषय पनि जोडिन्छ, पानीहरू चाहिँ काम कसरी त्यो शुद्धता गर्ने कुराहरू र त्यो खालको कुरा थियो। अब त्यो बेलामा मान्छेलाई प्रेसर हुन्छ, अब गर्भवती त्यहाँ दुईजना महिला भेटेको थिएँ मैले त्यति बेला, अनि त्यो उहाँहरूलाई प्रेसर जाँच्नको लागि चाहिँ त्यो के भन्छ हामीसँग प्रेसर नाप्ने पनि भेटिएको थिएन त्यहाँ पहिलो दोस्रो दिन त त्यस्तो थियो, तर पछि बिस्तारै त्यहाँ स्वास्थ्य कर्मीहरू आउनुभयो, अरू पनि जान थाल्नुभयो र अहिले त्यसलाई चाहिँ बिस्तारै त्यो मान्छेहरू चाहिँ बिस्तारै नर्मल लाइफतिर आउन खोज्नु भएको छ। तर त्यो नर्मल लाइफ भनेको चाहिँ अब फेरि एकदमै धेरै अगाडि बढेको नर्मल लाइफ होइन, त्यो पहिलो दोस्रो दिनको तुलनामा चाहिँ केही इम्प्रुभ भएको मात्रै हो। तथापि हामीले चाहिँ पोषणयुक्त खानेकुरामा सुत्केरी, गर्भवती महिला, अब दीर्घ बिरामीहरू जो हुनुहुन्छ, ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, उहाँहरूले सुत्ने बेलामा चाहिँ खानाभन्दा खाली पेटमा के, खाली पेटमा औषधि खाइसकेपछि के खानेकुराहरू खाने, राति अब सेल्टर छ तर अब राति 2 बजे केही खानेकुराहरू खाएर हुन्छ, अब औषधि नै बगेको छ धेरैजनाको, मैले के औषधि खाछु भन्ने पनि थाहा थिएन। अब त्यो जस्तै आइरन चक्की खाइराख्नु पर्ने गर्भवती सुत्केरीहरूका कुराहरूमा चाहिँ त्यो आइरन चक्की त्यति बेला सुरुमा भेटिन्थेन, तर यो बिस्तारै अब सबैको साथ सहयोग सहकार्यले चाहिँ त्यो केही हुँदै गएको छ। तथापि अझै पनि हामीले चाहिँ नि सामाजिक सञ्जालतिर हेऱ्यौँ भने चाहिँ अझै पनि रात गाउँतिर उठिरहेछ, अब त्यहाँ त अब रातभन्दा पनि अब दिगो कसरी गर्ने कुराहरू जोडिएछ, यतातिर अझै पनि चाउचाउ बिस्कुट उठाउने अनि गाडीमा राख्ने, अब हाम्रो उद्योग वाणिज्य संघ, हाम्रो सामाजिक संघ संस्था, हाम्रा युथ क्लब र स्कूलमा बालबालिकाहरूले पनि रसुवाको बाढीको बेलामा हामीले सहयोग गर्न पर्दैन र अन्त अन्त जिल्लाबाट पनि अझै पनि, अनि उठाउँदाखेरि पनि व्यापारीहरूले पैसा दिनुभन्दा त आफ्नो पसलमा भएको 1 कार्टुन 2 कार्टुन चाउचाउ दिन, बिस्कुट दिन, फ्रुटी दिन सजिलो भयो भनेर त्यसरी उठाइरहेका छन्। हामी सिजप, जेसिवाईसीएन, हामी अरू पिस हिमालयन, अरू हामी संस्थाहरू मिलेर काम पनि गरिरहेको छौँ, कारितास जर्मनी ले त्यहाँ रसुवामा काम पनि गरिरहेको छौँ। हामीले चाहिँ त्यस्तो सामाजिक सञ्जालमा देखाउँ भने चाहिँ तत्काल चाहिँ यो सामान, यो पोषणयुक्त सामान मात्र पठाउनुहोस् भनेर भनिरहेको छु। यो बाल मैत्रीको दृष्टिकोणबाट, पोषण मैत्रीको दृष्टिकोणबाट पनि र स्वास्थ्य यी सबै दृष्टिकोणबाट पनि यो कुरामा ध्यान दिनु भन्ने हिसाबले हामी त्यसलाई पहिरवी चाहिँ गरिरहेका छौँ।
1: त्यत्रो ठूलो बाढी आउँदाखेरि त्यहाँको अब कृषि योग्य जमिन त बगिहाल्यो, पारीबाट जुन तरकारी दूधहरू आउँथ्यो बजारमा होइन, त्यसको नि बाटोघाटोले गर्दाखेरि समस्या, किसानहरू नै आफै पीड़ित भएर अर्को समस्या। अब यसलाई चाहिँ सन्तुलित अवस्थामा पोषणकै हिसाबले, कृषिको हिसाबले त्यसलाई व्यवस्थित बनाएर लानको लागि चाहिँ अब के गर्नु पर्ला?
2: अब यसो छ, अब तपाईँको खोलाको छेउछाउमा भएका, खोलासँग जोडिएका, नदीसँग जोडिएका त खेतीयोग्य जमिनहरू त सबै नष्ट भए होइन, अब त्यो पसलहरू पनि, अब पहिला पसलहरू ल्याउने बेच्ने भनौँ न, हाम्रो दुध डेरीहरू त्यस्तो कुराहरू चाहिँ अब तल भेलको त केही पनि बाँकी छैन। त्यो अब त्यो त एकादेशकोमा चाहिँ पहिला थियो भन्ने हो, पहिलाको फोटो भिडियो हेरेर चित्त बुझाउने हो अहिले। तर अब यस्तो बेलामा चाहिँ दुईटा कुरालाई अलिकति बढी ध्यान दिनु पर्यो। एउटा कुरा चाहिँ नि हाम्रो चाहिँ जुन क्षेत्रमा छ माथि गाउँतिरको त्यसलाई चाहिँ नि अहिले चाहिँ मैले पाएको जानकारी अनुसार चाहिँ रसुवाको कुरा गर्दाखेरि कालिका स्थान अनि धारापानीमा चाहिँ जो जो त्यहाँ चाहिँ त्यहाँ दुध डेरीहरूमा चाहिँ त्यो दुधहरू संकलन गर्ने र पठाउने कामहरू भइरहेछ त्यो भेगमा। अर्को चाहिँ अब कृषि योग्य जमिन पनि भएको हिसाबले चाहिँ अहिले गाउँघरमा जे छ आटो पिठो ढिँडो कोदो हुन त अब हामी त्योभन्दा चाहिँ फेरि पसलकै खानेकुरा रमाउन बानी भइसकेका छ हाम्रो होइन. अब त्यसको लागि चाहिँ अनि यसो बच्चाहरूलाई बोलाउन पनि अब यसो गुलियो चिज अनिकति अलिकति मिठो स्वादिलो हुन्छ. अब त्यसमा चाहिँ मिसावटका कुराहरूलाई हामी त्यति ध्यान दिन सकिरहेको छैनौँ. सरकारले पनि यस्तो बेलामा झन् प्रभावकारी अनुगमन गर्नुपर्ने हो, त्यस्तो कुराहरू गर्न सकिरहेको छैनौँ. र राहतका रूपमा बाँडिएको पनि अब यहाँहरूले पनि सुन्नुभयो होला, अब इन्टेन्सन खराब होइन होला, तर अब लामो समयसम्म अब बाटो त्यस्तो छ, 12 घण्टा लाँदाखेरि बाटोमा पानीले भिज्यो होला, पानीले चुह्यो होला, चामलमा चाहिँ त्यो डल्ला परेको चामलहरूको कुराहरू पनि आइरहेछ होइन. त्यसले गर्दाखेरि यस्तो बेलामा चाहिँ कृषि अब एकातिर चाहिँ भएको उत्पादनलाई चाहिँ अब तलतिरको नभएको माथि जे छ त्यसलाई व्यवस्थित गर्नु पर्यो. राज्यले चाहिँ नि यो जीविका पार्जनलाई पनि सँगसँगै लानु पर्यो एउटा. अर्को चाहिँ जो बाहिरबाट आउला त्यहाँको काम नलाग्ला त्यो कुरा ध्यान दिनु पर्यो एउटा. अर्को चाहिँ जो बाँच्नु भएको छ र जसको जसले अहिले खेतीपाती योग्य गर्न सक्ने अवस्थामा हुनुहुन्छ भने चाहिँ उहाँहरू प्रभावितलाई चाहिँ नि केही जीविकोपार्जनका कार्यक्रमहरू दिनु पर्यो. त्यहाँ चाहिँ पशुपालनको कुराहरू कृषिको कार्यक्रमहरू पनि जोड्नु पर्यो. त्यो स्थानीय तहले पनि जोड्नु पर्यो, प्रदेश सरकार संघीय सरकारले पनि जोड्नु पर्यो. र तीनटाको कार्यक्रममा डुप्लिकेसन हुनु भएन होइन. अनि तीनटाहरूको पनि साझा बुझाइ हुनु पर्यो. त्यो भयो भने त्यसले एउटा हेल्प गर्छ. अर्को चाहिँ दुध दही घिउ महीको कुराहरूमा चाहिँ हामीसँग त्यहाँ जे जुन खालको चाहिँ नि माथि दुध डेरीहरू छन् त्यसलाई अब त्यसको मार्केट चाहिँ के थियो भने पहिला त्यहाँ धेरै भएर गाडी मारेर काठमाडौँ आउँथ्यो. अब अहिले चाहिँ त्यो तिनै खपत गरौँ भइरहेछ भन्ने छ मेरो बुझाइमा. त्यसलाई चाहिँ अझै त्यही त्यहाँ कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने हो. यो दुईवटा कुरा गर्यो भने र लोकल चाहिँ हाम्रा खानेकुराहरू स्थानीय चाहिँ खानेकुराहरू जो पोषणयुक्त खानेकुराहरूलाई नै अलिक बढी प्रवर्धन गर्न जरुरी छ. यदि हामीले त्यो प्रवर्धन गरेनौँ भने चाहिँ हाम्रा चाहिँ नि ती हाम्रा खाद्य वस्तुहरू जो बाहिरबाट गएका छन् यसको गुणस्तरीयता यो त नाफाको दृष्टिकोणले बनाइएको हो. त्यसले गर्दा त्यसतर्फ पनि ध्यान दिनुपर्ने. अर्को सँगसँगै के छ भने चाहिँ अब मोनिटरिङ गर्न जाने, हेर्न जाने, सहयोग गर्न जाने सबै खालका मान्छेहरू जान्छन् हेर्नु. उहाँहरूको पनि ले पनि खानेकुराहरू चाहिँ अब खाजाको लागि सजिलो अब उही फेरि जङ्क फुड नै प्रवर्धन गरेको देखिन्छ. हामी त भन्ने पनि गरेका छौँ, हामीले त एउटा परिपत्र पनि गरेका छौँ सबै सङ्घ संस्थाहरूलाई चाहिँ नि हाम्रो तर्फबाट तपाईँहरूले चाहिँ विज्ञप्ति मार्फत सिजपले त विज्ञप्ति मार्फतै यो पोषणयुक्त कुराहरू गर्नुहोस् भनेको छ. अब जेसी वैसेनले पनि यो पोषणयुक्त खानेकुराहरू चाहिँ सहयोग गर्नेले खानेले यसमा ध्यान दिनु भनेकै छौँ हामीले. सरकारले पनि त्यो कुरामा जोड दिएको छ. तथापि यो सबै हामी सबैले सोच्नु पर्यो. र अब अर्को त मानव स्वास्थ्यसँग जोडिएको छ, पोषणको मात्र होइन. अब तलतिर लासहरू अब हामी अहिलेसम्मको संख्यामा त करिब 1450 हारिमा मात्रै शवहरू प्राप्त भएको छन्. शवहरू त यत्र त्यत्र छरिरहेका छन्, त्यहाँ खोतल्दाखेरि धेरै भेटिन्छ. अब मान्छेहरू त्यहाँ खोतल्छन्, हेर्छन्, अब त्यसले गर्दाखेरि अब त्यहाँ मान्छेहरू त्यहाँ मान्छेको मात्र होइन, त्यहाँ त गाई भैँसी बाख्रा भेडा सबै बगाएर लिएर आएको छ, अरू जीव जन्तुहरू पनि बगाएर लिएर आएको छ. अब ती सबै मरेका छन्, ती चाहिँ कुप जोड दिएको छ. तथापि यी सबै हामी सबैले सोच्नु पर्यो. र अब अर्को त मानव स्वास्थ्यसँग जोडिएको छ, पोषणको मात्र होइन. अब तलतिर लासहरू अब हामी अहिलेसम्मको संख्यामा त करिब 1450

मान्छेहरूको त्यो बस्ती वरिपरि चाहिँ जहाँबाट अलिकति माथितिर 2 किलोमिटर 5 किलोमिटर 10 किलोमिटरसम्म त्यसको गन्धहरू जाने अनि त्यसले चाहिँ झन् मानव स्वास्थ्यमा पोषणसँग सँगसँगै यो अरू समग्र स्वास्थ्यमा चाहिँ यसले असर पार्ने देखिन्छ। त्योतर्फ पनि सचेतनाका कार्यक्रमहरू सँगसँगै हुनु पर्यो र यो सचेतना सँगसँगै चाहिँ के छ भने पोषण हामीले मनोविमर्श कुराहरू गर्दै गर्दाखेरि चाहिँ बच्चालाई चाहिँ भुलाउन पर्यो भने चाहिँ चक्लेट दिएर मिठाई दिएर चाहिँ हामीले भुलाउने अथवा उनीहरूको कुरा सुन्ने सँगसँगै बरु त्योभित्र पनि ओट्स दिने हो कि अलिकति चाहिँ खानेकुराहरू पनि बरु कसैले दिँदै हुनुहुन्छ भने चाहिँ म कार्यक्रम मार्फतै भन्न चाहन्छु तपाईँहरूले बच्चालाई केही कुरा काजु किसमिस लगिदिनुहोस् बरु त्यो त अलि अलि अलि राम्रो चिज हो नि। त्यही भएर म जेसी वैसनका आज साथीहरूले दिउँसोभरि बसेर चाहिँ नि त्यो काजु किसमिस चाहिँ बच्चाहरूलाई दिनको लागि प्याक गरिराख्नु भएको छ अहिले। अब हामी त्यहीको कुरा गर्न सक्दैनौँ भने पनि अलिकति बेटर के छ भन्ने कुराहरू गर्नु पर्यो अनि न त त्यसो गरिएन भने चाहिँ अब यतातिर चाहिँ नि त्यो प्रदूषणको कुरा छ अर्कोतिर बालबालिकाहरूलाई मेन्टल हेल्थको प्रब्लम छ किनभने बाबुआमा गुमाछन् परिवार गुमाछन् केही नगुमाएका मान्छेहरू छन् भने पनि त जग्गा जमिनको तलतिर त गुमाएका छन् अनि त्यसपछि गएर स्कुलका साथीहरू गुमाएका छन् शिक्षकहरू गुमाएका छन् अनि उनीहरूलाई चाहिँ उही बिहानै दिउँसो बेलुका त्यही याद आइराख्छ चाहिँ त्यसले पनि अनि खान मन नलाग्ने चिन्ता हुने डराउने राति उठेर हिँड्ने खालका समस्याहरू पनि देखिया छन् तर यो सबै कुराहरू गर्दै गर्दा चाहिँ यो यी समग्र कुरालाई बाल संरक्षणको दृष्टिकोणबाट पोषण बाल मैत्री स्थानीय शासनको दृष्टिकोणबाट पोषण मैत्री शासनको दृष्टिकोणबाट अनि पाउने सेवा सुविधाको कुरा गर्ने अनि बाल संवेदनशील सामाजिक सुरक्षाको दृष्टिकोणबाट पनि हेरिनु पर्यो। त्यो समग्र पक्षबाट हेरियो भने चाहिँ नि यसले पोषणमा अनि समग्र बालबालिकाको उच्चतम हितलाई यसले ध्यान दिन्छ नत्र भने त्यो पनि अलिक गाह्रो देखिन्छ। र अर्को अहिले अहिले तड्काएर एउटा देखिएको अर्को समस्या के छ भने चाहिँ आइडेन्टिटी के त पालिकाहरू ध्वस्त छन् कर्मचारीहरू पालिकाका कर्मचारीहरू नै छैनन् शिक्षकहरू पनि त्यसको अभिलेखहरू त केही छैन। अब जन्मदर्ता चाहिँ बालबालिकाहरूको त जन्मदर्ता छैन कोही बच्चाका बालबालिकाहरूको पनि अभिभावकहरूको पनि आफ्नो छोरा त छैन नि त सबै गुमिया छ नि त। अब उनीहरूको आइडेन्टिटीमा काम गर्नु पर्यो राज्यले सहयोग गर्दाखेरि त फेरि मृत्यु दर्ता चाहियो हेर्नुहोस् अथवा चाहिँ बच्चाको जन्मदर्ता चाहियो केही न केही त चाहियो नि त्यसको निम्ति यस्तो विपदको बेलामा चाहिँ के गर्ने भन्ने खालको छुट्टै व्यवस्था नहुन सक्छ। अब भएको भयो भने त एकदम राम्रो हो सरकारले काम गरिरह होला तर त्यस्तो बेलामा त्यस्ता बालबालिकाहरूलाई गर्नुपर्छ तिनीहरूलाई राहतको प्याकेज बनाउँदाखेरि सरकारले गाइडलाइनहरू बनाउँदाखेरि पनि पोषणको प्याकेज सँगै राख्नु पर्यो खेलकुदका सामग्रीहरूको प्याकेज सँगै राख्नु पर्यो पोषण खेलकुदको प्याकेजको कुरा राख्नु पर्यो यदि परिवार छ भने जीविकोपार्जनको राख्नु पर्यो शिक्षाको कुरामा हामी गर्दैछौँ भने चाहिँ कम्तीमा पनि ब्याचलर कक्षासम्म चाहिँ त्यो बालबालिकालाई पढ्नको निम्ति सुनिश्चित हुनु पर्यो। शिक्षा मन्त्रालयले हामीले एउटा कार्यक्रम भनेर चाहिँ नि उहाँहरूको आएको छ प्रदेश सरकारले 12 कतिसम्म हाम्रो जिम्मा भयो भनेर बोल्नु भएको छ अनि त्यसपछि गएर राष्ट्रिय बाल अधिकार परिषद अनि महिला बालबालिका मन्त्रालयले चाहिँ नि शेष घले लगायतकोसँग चाहिँ हामी यति सहयोग गर्छौँ भनेर उहाँहरू बोल्नु भएको छ। उहाँहरू सबैको लक्ष्य त बालबालिकालाई सहयोग गर्ने हो भने यस्ता कुरालाई एकीकृत प्याकेज बनाएर क्याटेगोरी गरेर बुवा आमा नभएका बाबुआमा मध्ये एकजना भएका परिवारमा बेपत्ता भएका अनि के अरे खेतीपातीहरू चाहिँ सबै नष्ट भएका का परिवारका बालबालिकाहरू अथवा अरू पनि नट बालबालिका मात्रैको कुरा होइन समग्र हो पोषणको विषय र विपदको विषय सबैको हो ज्येष्ठ नागरिकसम्मको कुरा भयो यो चाहिँ यसलाई चाहिँ समग्रमा त हेर्नु पर्यो त्यसरी र अनि त्यो पोषणभित्र पनि अपाङ्गता भएका बालबालिकालाई चाहिने पोषण र अरूलाई चाहिने अलिकति फरक हुनसक्छ त्यस्तो बेलामा हामीले अलिकति ध्यान दिनु पर्यो गर्भवती र सुत्केरीलाई चाहिने कुराहरू अलिक फरक हुनसक्छ त्यस्तोमा ध्यान दिनु पर्यो अनि हामीले सबैलाई एउटै डालोमा राखेर सबै विपदमा परेका हुन् भन्ने अनि एउटै प्याकेज मात्रै दिएर अहिलेको सोल्युसन निस्कन्न त्यस कारणले गर्दाखेरि दीर्घकालीन सोच्नु पर्यो र उनीहरूलाई चाहिँ अझै पनि रिस्क छ भन्ने कुराहरू आइरहेछ पहिला त सुरक्षित स्थानमा सार्नु पर्यो सुरक्षित ठाउँमा राख्नु पर्यो राखेको ठाउँमा पनि हिंसा हुनसक्छ दुर्व्यवहार हुनसक्छ त्यहाँ बेचबिखनका कुराहरू हुनसक्छ विभिन्न सरकारले छुट्याएका कुराहरू छन् ती अब त पहिलो दिन दोस्रो दिन 4-5 दिन 5-7 दिन हुने बेलासम्म हामीसँग चाहिँ विकल्पहरू थिएनन् होला अब त विकल्पका बाटाहरू पनि खुले थुप्रै नागरिक संघ संस्थाहरू जानुभएको छ सबैले ध्यान दिनुपर्छ सरकारले पनि ध्यान दिनुपर्छ त्यो गर्न सक्यौँ भने बालबालिकाको दिगो स्वास्थ्यको कुरा पनि हेर्नु पर्यो पोषणको कुरा गर्दा हामीले अहिलेको कुरा हेरेका छैनौँ अहिले मैले भनेको कुरा अहिलेको लागि भन्दा पनि यसको असर पछिसम्म पर्छ यसले भोलि रोगहरू निम्ताउन सक्छ भोलि मुटुको कुरा होला क्यान्सरको कुरा होला त्यो भएको हिसाबले अलिकति संवेदनशील हुनुपर्ने र यस्तो बेलामा बालबालिकाहरू बेचबिखनको जोखिममा पर्न सक्ने बाल विभागको बाल श्रममा पर्ने भएको हुनाले अलिक संवेदनशील हुने कुनै पनि बालबालिकालाई स्थानीय तहको र त्यहाँ भएको बाल कल्याण अधिकारी त्यहाँको स्थानीय चाहिँ पालिकाले निर्णय नगरेसम्म कुनै पनि बालबालिकालाई बुवा आमा भएका नभएका बालबालिकाहरू
त्यहाँ छन् भने ती बालबालिकालाई अन्त लैजान चाहिँ हाम्रो कानुन

0: दिँदैन. एउटा जिल्लाबाट अर्को जिल्लामा जाँदाखेरि पनि परिवारको सदस्य छैन भने चाहिँ राज्यबाट स्वीकृति लिनै पर्छ. त्यो हुँदाहुँदै पनि केही चाहिँ पालन पोषण गर्ने नाममा असल अभिप्राय हुन सक्छ, तर विधि प्रक्रिया नपुगेर मान्छेहरूले लगेको कुराहरू सुन्नमा आएको छ. त्यसतर्फ पनि सम्बन्धित निकायले पनि ध्यान दिनुपर्छ. सरकारले आफ्नो ढंगबाट काम गरिराख्नु भएको छ, तर त्यसलाई अझै थप प्रभावकारी बनाऊ, थप राम्रो बनाऊ भन्ने मलाई लाग्दछ.
1: हजुर, अब यस्ता घटना भइरहने जोखिम छ, त्यहाँ मात्र होइन अन्य क्षेत्रमा, नेपालको भनौं न हिमाली क्षेत्रबाट बग्ने नदीहरूमा धेरै ठाउँमा त्यस्ता जोखिमहरू छन् भन्ने छ. अबका दिनमा चाहिँ के कस्ता तयारीहरू गर्नुपर्छ?
0: अब यसमा एउटा कुरो त अब अघिसम्म जे जति हामी क्षति बिहोर्यौं, चाहे हाम्रो यता सिन्धुपाल्चोकको केही समय अगाडिको बाढ़ीको कुरा गरौं, कि अब पछि फेरि यो यता रोसीतिरको कुरा गरौं हामी, अनि सँगसँगै पछि चाहिँ हामीले अनि यता भूकम्प पनि बिहोर्यौं होइन. यो प्रत्येक वर्ष जस्तो केही न केही हामी बेला बेलामा बिहोरिरहेछौं होइन. अब हामी कतिपय कुराहरू हामीले भुल्ने पनि गरेका छौँ कि फेरि सम्झन्छौँ, त्यति बेला तातो तातो हुन्छ, अनि त्यो सकिएपछि चाहिँ सामसुम हुन्छ. भुल्ने कुराहरू पनि छ होइन. कतिपय पहिलै पुरानै पीड़ित प्रभावितहरूले अहिलेसम्म राहतमा पाएका कुराहरू, त्यहाँका बालबालिकाको शिक्षा स्वास्थ्यको कुरा, महिलाहरूको कुरा अझै पनि समस्या देखिरहेछौँ. र पहिलो कुरो त अहिले तत्काल गर्न पर्ने ठाउँमा संयुक्त राष्ट्रसंघमा जुन किसिमका छलफल बहसहरू अहिले भइरहेछन्, हाम्रो देशका चाहिँ नि प्रधानमन्त्री सहितको टोलीहरू जाने जुन किसिमका तयारी भइरहेछन्, यसमा चाहिँ हामीले भिख माग्ने होइन, हामीले क्षतिपूर्ति माग्ने कुरामा चाहिँ त्यो चाहिँ अहिलेकालाई मात्रै होइन, अहिलेका बालबालिका र भविष्यका, अहिलेका चाहिँ नागरिक, अहिलेका चाहिँ हाम्रा साझेदार र भविष्यका चाहिँ कर्णधारलाई समेत केन्द्रबिन्दुमा राखेर उच्चतम हितमा लागि राखेर त्यो क्षतिपूर्तिको लागि चाहिँ सबैभन्दा ठूलो पैरवी गर्नुपर्ने छ. त्यो यो जति क्षति भएको छ यसको क्षतिपूर्ति उनीहरूले दिनुपर्छ, यो त्यसको निम्ति पैरवी गर्नु पर्यो एउटा. अर्को चाहिँ हामी चाहिँ नि पूर्व तयारीमा चुकेकै छौं, अहिले पनि हामी त्यो चुक्यौं. सूचना सम्प्रेषण गर्दै हामी ढिलो गर्यौं, सूचना एकै खालको म्यासेज आयो, त्यो सधैँ आउने म्यासेज भएपछि अलि यो विषम हो भन्ने म्यासेज आएन, त्यो फेरि हाम्रो एसएमएस सबैको हेर्ने बानी पनि छैन. त्यसले गर्दाखेरि समयमा हाम्रो म्यासेजहरू भएको भए र समयमा उद्धार राहतका कामहरूमा चाहिँ अझै पर्याप्त तयारी भएको भए, अरू वैदेशिक अरू स्रोतहरू परिचालन गर्न सकेको केही मान्छेको अझै हामी ज्यान गुमाउन सक्थ्यौं. हिजो समेत उद्धार, हिजो चाहिँ तपाईँको अहिले पछिल्लो हिजो आज भएका चाहिँ नि टनेलबाट निकालिएका शवहरू पनि फ्रेसै छन्, अलि समयमा चाहिँ त्यहाँ पुगेको भए मान्छे जोगाउन सकिँदो रहेछ भन्ने खालको कुरा नै आएछन्. त्यसले गर्दाखेरि अब यो त घटना गइसक्यो, अब यहाँ मान्छे चाहिँ नि संख्या जति भने पनि यो 10,000 भन्दा बढी नागेको हुनसक्छ भन्ने देखिन्छ. 600 जना त 35 देशका नागरिकहरू परेको भन्ने कुराहरू छ, र सँगसँगै अब सुरक्षाकर्मीका देखि लिएर सुरक्षाकर्मीको कुराहरू छ, यो थुप्रै यातायात कर्मीका कुराहरू छन्, अब मान्छेहरूको विवरणै आउन सकिरहेको छैन. पहिलो पूर्व तयारीको लागि चाहिँ हाम्रा तथ्य तथ्याङ्कहरू, हाम्रा अभिलेखहरू, हाम्रा बाहिरबाट आउने मान्छेहरूको विवरण चाहिँ हामीसँग अप टु डेट हुनु पर्यो. त्यो नभएको कारणले गर्दा अहिले थुप्रै समस्या झेलिरहेछ सरकारले होइन. एउटा अर्को, विगतमा भएका असल अभ्यासहरूलाई, विगतमा भएका असल सिकाइहरूलाई सरकारले विगतमा नेतृत्व गरेका मान्छेहरूसँग पनि छलफल पैरवी गर्नु पर्यो. उहाँहरूको अनुभव के थियो, उहाँहरूले कसरी उद्धार गर्नुभएको थियो, उहाँहरूलाई पनि एकै ठाउँमा राख्ने छलफल गर्ने वातावरण सिर्जना गर्नु. त्यसले गर्दाखेरि अब भविष्यमा कसरी जोडिने भन्ने कुराहरूको लागि प्लस पोइन्ट. तेस्रो, विपदको पूर्व तयारीको चाहिँ सुरुवातदेखि नै, हामी त बाल भेला हुने बेलादेखिबाट नै त्यो टोल सुधार समितिमा बस्ती स्तरको छनौटदेखिबाटै सबै क्षेत्रवर्ग, बालबालिका सहित सबै अपाङ्गता भएका, यौनी तथा लैङ्गिक अल्पसंख्यक लगायत सबैको त्यहीँबाट नै उहाँहरूको सहभागिता गराउने भने उहाँहरूले त्यहीँबाट कुरो बुझ्नुहुन्छ. अनि त्यो कुराहरू बुझाउनु पर्यो. पाठ्यक्रमहरूमा चाहिँ यस्ता विषयहरू चाहिँ हाम्रा पाठ्यक्रमहरूलाई चाहिँ केही आएको छ, राम्रो छ, तथापि अझै पर्याप्त छैन. पाठ्यक्रमहरूमा यस्ता विषयहरूलाई चाहिँ समावेश गर्नु पर्यो र मान्छेलाई सचेतना अझै अभिवृद्धि गर्नु पर्यो. सचेतना हाम्रो पुगेन, बाढी बाजा बजाएर नि आउँदैन, जानकारी दिएर पनि आउँदैन, कति बेला आउँछ भन्ने थाहा छैन, फेरि बाढी आउँछ कि आउँदैन भन्ने कुरा हाम्रो मुलुकमा मात्रै भर परेको छैन. हामी अब भूपरिवेष्टिक राष्ट्र पर्यौं, हामीसँग अरू देशहरू जोडिएका छन्, अन्त अब हामी हिमालको देश हो, हामी प्राकृतिक रूपले धनी छौं, तर प्राकृतिक रूपले चाहिँ नि कहिलेकाहीँ हामी ठगिएका पनि छौं. अहिले हामी चाहिँ यो ठगिएकाभित्र पर्छौं. यो प्राकृतिक राम्रो छ, सुन्दर छ, हिमाल छन् भन्दा भन्दै प्रशंसा गर्दा गर्दै हामी त्यसैबाट अहिले पीड़ित पनि प्रभावित पनि छौं. त्यसले गर्दाखेरि यस्तो पूर्व तयारी सचेतनाका कुराहरूमा हाम्रो लगानी वृद्धि गर्नु पर्यो. हामी बाटो मात्रै बनाएर सोल्युसन होइन, बाटो बनाउनभन्दा अगाडि पनि हामीले ख्याल गर्नु पर्यो. बाटो सँगसँगै चाहिँ यस्ता विषयमा सचेत हुनु पर्यो कि मान्छे चाहिँ कहाँ बस्ने, कहाँ नबस्ने, खोलाको छेउसम्म बस्नुहुन्छ कि हुँदैन, नदीको छेउसम्म बस्नुहुन्छ कि हुँदैन, अनि खोला नदीको छेउमा चाहिँ त्यो ग्यारिङहरू गर्ने कुरालाई पनि अलिक व्यवस्थित गर्न पर्यो. अब यति भएपछि यहाँभन्दा माथि

0: आदैन भन्ने हुन्छ. अब कसैले सोचेको थियो होला बेत्रावती बजारमा आएर हुन्छ भने यत्रो कोही चाहिँ नि मान्छेले नसोचेको भइदियो नि त. अहिले अब बेत्रावती बजारको एउटा घर चाहिँ उचालेर लिएर गएर अर्को बारीमा लगेर राखिदिएको छ. हेर्नुहोस् त्यो 24 जनाको सब जहाँ भेट्यो त्यो घर चाहिँ फुलबारीको घर हो त्यो. अब मेरो आफन्तकै घर हो त्यो चाहिँ लगेर उहाँ आफन्त मेरो आफन्तकै मेरो चाहिँ दाजुकै घरमा लगेर राखिदिएछ भने विपदले त जे पनि गर्दो रहेछ नि त. विपदले बचाउने नि त्यही रहेछ. अब अहिले त्यो बाटोघाटोहरू खुल्न सकिरहेको छैन अनि बनाउन सकिएको छैन. अब त्यो काठको सानसानो बनाउनु भएको थियो बेत्रावतीबाट तरेर पारिजनालाई दिउँसभरि त्यहाँ बनाउनु भयो सबैजना मिलेर अनि त्यसपछि बेलुका चाहिँ नि राति त फेरि बगाइदियो रहेछ. हेर्नु त्यो भएर फलामको सानसानो हाल्ने भनेर हामीले पनि तयारी गरिरहेको छौँ जेसिओसिएन लगायतको संस्थाहरू पालिकासँग मिलेर. भनेपछि के हुन्छ भने अलि दिगो हिसाबले सोच्नु पर्यो. हामीसँग वैकल्पिक मार्गहरू पनि हुनु पर्यो. धन्नै स्थानीय तह प्रदेश सरकार संघीय सरकारले चाहिँ नि साना तिना बाटाहरू भित्रभित्र गरेको हुनाले चाहिँ अहिले 12 घण्टामा भए पनि हामी त्यहाँ पुग्न सक्यौं. अब अझै तपाईँको यतातिर 1, 2, 3 नम्बर वार्ड रसुवाको यता जानलाई त यता के भन्छ गल्छी हुँदै उता किस्माङ हुँदै बल्ल बल्ल पुगेर त्यहाँ पुग्नु भएको छ. भनेपछि के हुन्छ भने यस्ता विकासका कुराहरू गर्दा अनि त्यसपछि गर्दाखेरि यस्ता कुराहरूलाई पनि हेर्नु पर्यो. वैकल्पिक बाटाहरू पनि हुनु पर्यो र ती बाटाहरू बनाउँदाखेरि चाहिँ त्यहाँको माटो यो बाटोको लागि उपयुक्त हो कि होइन, यसले खोलालाई यता असर गर्दै गर्दैन, कतिको सुरक्षित छ, यहाँ यो बाटो खन्दै गर्दाखेरि यहाँ वरिपरिका मान्छेहरूलाई के अप्ठ्यारो पर्छ, यी यावत कुराहरू पूर्व तयारीका कुराहरूमा ध्यान दिनु पर्यो. पूर्व तयारी अनि तयारी भइसकेपछि चाहिँ ल भयो ल हामीले तयारी गर्दा गर्दै पनि विपदले चाहिँ हामीलाई छोडेन त्यस्तो बेलामा चाहिँ के गर्ने भने सचेतना सँगसँगै हामीसँग पूर्व तयारी पनि हुनु पर्यो. हामी सरकारसँग चाहिँ नि यति यति लाख मान्छेलाई पुग्ने खालको खाद्यान्न टेन्ट हुनु पर्यो. टेन्ट नपाएर तत्काल अरूसँग टेन्ट माग्नुपर्ने स्थिति छ नि त. अहिले त टेन्टै पुगेको छैन. हामी त हेलिकप्टर हुँदाहुँदै 7 दिन 8 दिनसम्म त केही वडाहरूमा केही पालिकाका केही वडाहरूमा त हामीले रातै पुर्याउन सकेनौँ नि त. हामीले चाहिँ हिजो हटाएका तुइनहरू फेरि जोड्नुपर्ने स्थिति भयो. हिजो हामीले तुइन हटाउने सबै झलुङ्गे पुल बनाउने भन्यौँ नि त. कुरा त राम्रो थियो. अब आज फेरि तुइनको आवश्यकता भयो. भनेपछि कथाले र परिस्थितिले के माग्छ भन्ने थाहा छैन. त्यसले गर्दाखेरि पूर्व तयारीमा ध्यान दिनु पर्यो र पूर्व तयारीहरू गर्दाखेरि र विपदलाई व्यवस्थापनका विषयमा कुरा गर्दाखेरि सबै तह वर्ग क्षेत्र बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको सहभागितामा हामी नीति निर्माण गऱ्यौँ, उहाँहरूका कुरा सुन्यौं, त्यसका बेलामा गऱ्यौँ भने चाहिँ हामीले अब क्षतिलाई कम गर्न सक्छौँ. अब क्षति पूर्णै रोक्न नसक्ने दोस्रो कुरा होला. त्यसो रोक्न सक्छौँ र हामीले आम नागरिकको चाहिँ ज्यान बचाउन सक्छौँ भने त्यो ढङ्गबाट हामी लाग्नुपर्छ. र भण्डार गर्ने कुराहरू अनि आफ्ना चाहिँ नि चाहिँ महत्वपूर्ण सामग्रीहरू चाहिँ अब सुरक्षित ढङ्गबाट राख्ने कुराहरू, नागरिकताका कुराहरू, यी यावत कुराहरूमा पनि ध्यान दिनु पर्यो. अब अहिले त जसको बग्यो उहाँहरूको त केही पनि छैन. र अनि अर्को चाहिँ के हुन्छ भने यसलाई सामान्य रूपले लिन पनि भएन. अब मैले दुःख साथ भन्छु, म सबै जो बित्नु भएको छ उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु संस्थाको व्यक्तित्वबाट अनि घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु, बेपत्ताको खोजी होस् भन्ने चाहन्छु. यद्यपि हुँदाहुँदै पनि हामी चाहिँ मेरो घरसम्म त आउँदैन भनेर छतबाट फोटो खिचिराख्नु भएको थियो. दुःख साथ भन्नुपर्छ मैले पुलमा उभिएर ए यो बारी त यहाँ आउँदैन भनेर हेरिराख्नु भएको थियो. हामी सामाजिक सञ्जालमा हेर्छौँ. यसलाई नजरअन्दर गर्न भएन, विपदसँग चाहिँ खेल्न भएन, के विपदलाई सामान्य ढङ्गबाट लिनु भएन. र यस्तो विषम परिस्थितिमा बालबालिकालाई उच्चतम हितमा राखेर बालबालिकालाई केन्द्रमा राखेर हामीले कामहरू गर्नु पर्यो. जो जोले जहाँ जहाँ जति योगदान गर्नुभएको छ सबै धन्यवादको पात्र हुनुहुन्छ. सञ्चारकर्मीहरूले सूचना ल्याउनु भएको छ, सबै गर्नुभएको छ. त्यो गर्दा गर्दै पनि मेरो दुईवटा कुरा चाहिँ अझै ध्यान दिनुपर्ने देखियो. एउटा हामीले पोस्ट गर्ने फोटो, हामीले पोस्ट गर्ने भिडियो अनुमति लिएर मात्रै गर्नु पर्यो, नम्बर एक. दोस्रो कुरो, जानी भेट्ने मान्छेले पनि एउटै कुरो पीड़ितसँग बारम्बार सोधेर इरिटेट गराउने काम गर्नु भएन. उहाँहरू त्यस्तै पीड़ित हुनुहुन्छ, प्रभावित हुनुहुन्छ. र तेस्रो, सबैजना मिलेर गरेका कुराहरू, मिलेर गरेका कामहरू सबै हामीले गरेको भन्ने, सरकारले गरे भन्ने पनि होइन, सबै हामीले गरे भनिदिने अनि सामाजिक सञ्जालमा पोस्ट गर्ने र अनावश्यक क्रेडिट लिने काम पनि गर्नुहुन. यो काम सबैले मिलेर गरेको, कहीँ कसको संस्थाको छ होला, कहीँ सरकारको छ होला, कहीँ संघीय सरकारको कमजोरी भयो होला, कहीँ राम्रो पनि भएको छ. स्थानीय तहको कहीँ राम्रो भएको छ होला, कहीँ कमजोरी पनि भएको छ होला. प्रदेश सरकारको पनि त्यस्तै भएको छ होला. मुख्यमन्त्री पनि उहीँ हामीले भेटेका थियौँ. मुख्यमन्त्री पनि तपाईँको घटना भएको दोस्रो दिन उहाँ चाहिँ रसुवा नै पुग्नु भएको थियो. अनि पछि सांसद मन्त्रीहरू सबै आफ्नो आफ्नो ढङ्गबाट जाने त भइरहेछ त कुनै कुनै हिसाबले. त्यसले गर्दा जे राम्रो भएको छ त्यो त्यसलाई चाहिँ सबैले प्रबन्धन गरौँ. जहाँ कमी कमजोरी छ त्यो कमी कमजोरी भन्न, त्यसलाई सुधार्नको निम्ति यो कमी कमजोरी भनिँदाखेरि हाम्रो त सबै गाह्रो हुन्छ कि भनेर पनि सरकारले पनि सोच्नु भएन. किनभने क्रिटिकल कमी कमजोरीलाई सुधार्दै पनि जानु पर्यो, किनभने ठूलो काम गर्दाखेरि कहिले कमी कमजोरी हुन्छ. र पूर्व तयारीमा चाहिँ ध्यान दिनु पर्यो. अलिकति मेहनत गरेको भए चाहिँ म चाहिँ रसुवावासीको त्यहाँको पीड़ित प्रभावित मेरो परिवारको सदस्यले पनि परेको हुनाले चाहिँ ती टनेलभित्र हामीसँग जोडिएका मान्छेहरू पनि परेको हुनाले उहाँका परिवारका कुरा त्यहाँ देखेका भएका मान्छेहरूको कुरा सुन्दा र केही कुरा देख्दा चाहिँ हामीलाई चाहिँ के फिल भयो भने अलिकति पूर्व तयारीमा ध्यान दिएको भए चाहिँ केही मानिसहरू 500-700 मान्छेलाई चाहिँ जोगाउन सकिन्थ्यो कि भन्ने ती परिवारका मान्छेहरूलाई आशा अपेक्षा थियो। अब अहिले पनि उहाँहरू अझै हुनुहुन्छ र हाम्रो त्यहाँको एकजना जनप्रतिनिधिको भाइको त उहाँको बुहारीले अहिलेसम्म कुशको चाहिँ बनाएर क्रियावास नै मान्नु भएन, उहाँ अझै आशावादी हुनुहुन्छ। भनेपछि मान्छेलाई कि सास कि लास भन्ने छ, हेर्नुहोस् अहिले त सास पनि नभेटिने लास पनि नभेटिने स्थिति बन्यो। त्यो भएको हिसाबले ती परिवारलाई तमाम पीड़ा छ, हेर्नुहोस् अब बालबालिकाको शिक्षा स्वास्थ्यको पीड़ा छ, कसैले श्रीमान गुमाउनु भएको छ, कसैले श्रीमती गुमाउनु भएको छ, कसैले बहिनी गुमाउनु भएको छ, कसैले ज्वाइँ गुमाउनु भएको छ, होइन कसैले बाबुआमा गुमाउनु भएको छ, सबैको पीड़ाहरू छ। त्यो यो पीड़ाको बीचमा चाहिँ हिंसा दुर्व्यवहार अब पोषणयुक्त खानेकुराको अभाव हेला अब मैले अघि कुनै बाल विवाहको कुरा बेचबिखनको कुरा अब यस्तो बेलामा चाहिँ विभेदको कुरा जातभात धर्म आदिको विषयमा चाहिँ विभेदहरू हुनसक्छ। यो यावत कुराहरू पनि मानव अधिकारको दृष्टिकोणले राष्ट्रिय मानव अधिकार आयोगले पनि आफ्नो हिसाबले अनुगमन गर्नुभएकै छ होला र यी हिसाबले पनि हेर्न जरुरी छ र यो ढंगबाट हेर्नका निम्ति म बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान जागृति बाल तथा युवा सरकार नेपाल हामी पनि त्यहाँ काम गरिरहेको हिसाबले हाम्रो तर्फबाट समेत हामी सबैजनालाई आग्रह गर्न चाहन्छौँ।
1: हस् यहाँको अमूल्य समयको बावजुद पनि हाम्रो स्टुडियोमा आइदिनु भयो, हाम्रा प्रश्न जिज्ञासाको जवाब दिनुभयो, त्यसका लागि यहाँलाई धेरै धेरै
0: यो अवसरको लागि हामी म चाहिँ संस्थागत रूपमा व्यक्तिगत रूपमा यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो तिलोत्तम पौडेल, बालबालिका शान्ति क्षेत्र अभियानका सिजबका अध्यक्ष र लामो समयदेखि बाल अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएको र उहाँसँग हामीले विशेष गरेर यो बाढ़ी विनाशकारी बाढ़ी पछिको अवस्थाको बारेमा कुराकानी गर्यौं र बालबालिकाको अधिकार र पोषण यो बेलामा झन जोखिममा हुन्छ र त्यसमा केन्द्रित हुनुपर्दछ भन्ने बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगसँगै कार्यक्रमको निर्धारित समय सकिसकेको छ। प्राविधिक कक्षबाट साथ दिनुहुने राजेन्द्र रिजाललाई धन्यवाद दिँदै म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 7 बज्यो।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ, हामी गर्न सक्छौ, गर्न सक्छौ।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz
1: Streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: अहिले बालबालिकाहरू पनि धेरै प्रभावित भएको अवस्था छ. अब कतिपय परिवारहरू नै पुरै सबै परिवारै मिसिङ भएको कारणले तथ्यगत कुराहरू र धेरै कुराहरू आउन अझै बाँकी अवस्था देखिन्छ. अझै पनि बालबालिका सन्दर्भमा भन्नुपर्दा बालबालिकाहरूलाई सेल्टरमा व्यवस्थित गर्ने कुरा, उहाँहरूको अभिभावकसँग पुनर्मिलन गराउने कुरा, अथवा अभिभावक आमा बुबा दुवै गुमाएका बालबालिकाहरू, अहिले हामी उहाँहरूलाई अनाथ भन्दैनौँ, उहाँहरूको आमा गुमाएका मात्रै हो, भोलि उहाँहरूको पुनर्मिलन पनि हुनसक्छ अभिभावकसँग. त्यस्ता बालबालिकाहरूलाई छुट्टै स्थानमा राखेर व्यवस्थापन गर्नुपर्छ र अल्टिमेट त्यसपछि स्थानीय पालिकाहरूसँग समन्वय गरेर, स्थानीय तहहरूसँग समन्वय गरेर उहाँहरूले व्यवस्थापन गर्न नसकेको अवस्थामा नेपाल सरकारले काठमाडौँ उपत्यकामा ल्याएर पनि उहाँहरूलाई स्क्रिनिङ गरेर राख्ने गरी एउटा हामीले पनि स्थायी संसद सेवा केन्द्र ललितपुर जिल्लाको गोदावरी नगरपालिका नम्बर 12 ठेचोमा त्यो व्यवस्थापन गरेका छौं. र त्यसमा आएका बालबालिका आएमा उहाँहरू उताबाट सिफारिस भए आएमा, प्रक्रिया पुगेर आएमा त्यसबाट स्क्रिनिङ गरेर उहाँले कसरी व्यवस्थापन गर्ने र विभिन्न विकल्पहरूमा जाने खालको तयारी भइरहेको छ.
5: भोटेको चाहिँ बाढी पछि प्रभावित भएका बाल बालिकाहरू चाहिँ कहाँ कसरी बसिरहेको अवस्था छ
4: अहिले? उहाँहरूको अवस्था हेर्दाखेरि हामीले त्यहाँको आकलन शुरूमा गर्दाखेरि लगभग 17,000 बाल बालिका प्रभावित हुन सक्ने भनेर त्यो क्षेत्रको हामीले एउटा आकलन गरेका थियौँ शुरूमा. र त्यसमध्ये अब त्यो 17,000 बाल बालिकाहरू प्रभावित भनेको समग्र जनसङ्ख्यालाई एउटा पर्सेन्टेजमा निकाल्दाखेरि त्यो देखिएको थियो भने समग्र अवस्था त्यहाँ अन्यबाट अन्तबाट गएका अथवा चाहिँ भ्रमणमा गएका अरू परिवारका, त्योभन्दा बाहिरका परिवार त्यहाँ बसिरहेका कामदारका परिवारका बालबालिका लगायतको हिसाब यकिन हुन नसकेको अवस्था अहिलेसम्म त्यो सकेको अवस्था छैन. रसुवाको कतिपय वडामा अहिलेसम्म पनि राज्यको बसेरी पुग्न नसकेको अवस्था छ, समस्या छ. विशेष गरी गोसाइकुण्डको केही भाग र आमा छोदिङको गाउँपालिकाको केही भागहरूमा त अहिले पनि सम्पर्क अझै टुइनबाट त्यहाँ बाटो खुलाएर त्यहाँको भर्खर प्रवेश भइरहेको अवस्था छ भने उहाँहरू अहिले बसिरहेको सन्दर्भमा भन्नुपर्दा विशेष गरी अहिले धेरै बालबालिकाहरू बसाई भनेको नुवाकोटको विदु नगरपालिकामा छ र रसुवाका उत्तर गया लगायतका रसुवाका बालबालिकालाई पनि रेतिकुटा उद्धार गरेर सरकारले विदुरमा ल्याएर राखेको अवस्था छ भने त्यसमा झन्डै 30 होल्डिङ सेन्टरहरूमा हामीले प्रारम्भिक स्टेप्स गर्दाखेरि 1,230 बालबालिकाहरू रहेको थियो र अहिले हामी त्यहाँ दोस्रो चरणमा फेरि त्यहाँ हामी एसेसमेन्टको लागि लेखाजोखाको लागि प्रत्येक बालबालिकाको फाइल खडा गर्नको लागि हामी एनसीआरसीको लिडिङमा मन्त्रालयको निर्देशनमा हामी त्यहाँ त्यो खटिरहेको अवस्था छ भने 1,233 बालबालिकाहरू सुरुको अवस्थामा फेजमा देखियो र त्यसमध्ये पनि 102 बालबालिकाहरू आमा बुवा दुब्रे गुमेका बालबालिकाको विवरण प्राप्त भएको छ पहिलो चरणमा र उहाँहरूको कुनै पुनर्मिलन अथवा कतै अभिभावक अन्त भेटिन सक्ने कारण पनि हुन सक्छ भन्ने हिसाबले विदुर नगरपालिकाले त्यो अहिले त्यहाँ व्यवस्थापन गरिरहेको छ भने रसुवामा पनि उत्तर गया मा पनि बालबालिका राखिएको अवस्था छ र यतापट्टि फेरि आमा बाबु दुवै गुमेका र आफन्त पनि नभएका, आफन्त भएका त्यहाँ आफन्तसँग पनि अहिले बसिरहनु भएको छ र कोही हामी परिवारमा लैजान्छौँ भनेर पनि भनिरहनु भएको छ भने 21 बालबालिका मलाई जानकारी प्राप्त भए अनुसार 21 बालबालिकालाई विदुर नगरपालिकाले छुट्टै एउटा अन्नपूर्ण प्रावि आधारभूत विद्यालय जहाँ खाली थियो त्यो मर्ज भएको विद्यालय त्यसमा छुट्टै होल्डिङ सेन्टर बनाएर उनीहरूलाई छुट्टै ट्रिटमेन्ट गरेको, छुट्टै राखेर मनोपरामर्श गरिरहेको र परिवारको मिलनमा अथवा कहाँ त्यसलाई पठाउने भन्ने बारे व्यवस्थित गरेको छ. हामीले पनि उहाँहरूसँग सम्पर्कमा छौँ.
5: यहाँले यसरी भनिरहँदा चाहिँ होल्डिङ सेन्टरहरूमा भएका बाल बालिकाकै चर्चा गरौं न. जस्तो होल्डिङ सेन्टरहरू शुरूको अवस्थामा 30 बढ़ी थिए भने अहिले एकैचोटि 15-16 झरिसकेको छ होल्डिङ सेन्टर होइन. अब यसरी घट्दै गएको अवस्थामा चाहिँ ती बाल बालिकाहरू पनि त्यहाँ होल्डिङ सेन्टरमा राख्न नसकेर काठमाडौँतिर ल्याइएको हो कि त्यही नै व्यवस्थापन भइरहेका छन्?
4: शुरूको फेजमा आमा बाबु एकातिर बाल बालिका अर्कोतिर भएको अथवा बाल बालिका स्कूलमा गएर आमा बाबु कोही बगेको अथवा आमा बाबु कुनै काममा गएला बालबालिका बगेको अथवा त्यो विपदको बेला चाहिँ दौड़ा भागदौड़मा कोही कता परेको कारणले पनि धेरै बालबालिका जम्मा भएको अवस्था थियो भने अहिले उहाँहरू परिवारहरू सम्पर्कमा आएर विभिन्न नेपाल प्रहरी लगायतको विभिन्न सूचनामूलक कार्यक्रमहरू लगायत र अभिभावक लगायत हाम्रो मन्त्रालय प्लस र अन्य निकायहरू र अब विकास साधाहरू युनिसेफ लगायतको विकास साधाहरूले पनि त्यहाँ केही क्रियाकलापहरू गरेको कारणले कतिपय चाहिँ अहिले उहाँहरू आफ्नो परिवारमा फर्किनु भएको अवस्था कारणले त्यो होल्डिङ सेन्टर घटेको र त्यो होल्डिङ सेन्टरमा अहिले विशेष गरी त्यसको चाप विदुरमै छ, नुवाकोट विदुरमा छ र अल्टिमेट अब परिवार सरकारको नीति पनि परिवार भेटिन्छ भने त परिवारमै लिने विषय हो। त्यसको साथसाथै अलिकति विवादित विषय बीचमा आएको भनेको रसुवाबाट केही बालबालिकाहरू सिधै येलो गुम्बा काठमाडौँमा आयो भन्ने विषयमा हामीले बुझ्दै गर्दा शुरूको फेजमा त्यो त्रिशुली पारीको जुन डिजास्टर पछिको जो पारीको भाग सम्पर्क विहीन भयो त्यसमा चाहिँ हेलिकप्टरबाट उद्धार गरेर विदुरमा ल्याइएको, कतिपयलाई चाहिँ विदुरबाट उद्धार गरेर उहाँको परिवार सहित चाहिँ ल्याएर येलो गुम्बा लगायत मुस्ताङमा राखिएको र ती बालबालिकाहरू अहिले उनीहरू परिवार सम्पर्कमा आएपछि फेरि फिर्ता भएको र केही परिवारसँग पुनर्मिलन भइरहेको अवस्था छ अहिले।
5: यहाँले यसरी बताइरहँदाखेरि चाहिँ बाल बालिकाहरू साँच्चीकै परिवारसँग चाहिँ पुनर्मिलन भइरहेका छन् कि परिवारका नाममा अरू कतै हराउने क्रम पनि छ, यसप्रति चाहिँ परिषद कतिको सतर्क र सचेत छ?
4: यसमा परिषद सतर्क छ र हाम्रो माननीय मन्त्रीको पनि स्पष्ट निर्देशन छ, यसमा कुनै पनि बाल बालिका बेचबिखन ह्युमन ट्राफिकिङ को हिसाबले कतै त्यो सचेत रहन सक्छ भनेर हाम्रो महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक सामाजिक सुरक्षा मन्त्रालयमा ले प्रोटेक्सन क्लस्टरको जिम्मेवारी लिएको छ। यसमा हाम्रो 11 क्लस्टरहरू छ सम्पूर्ण मन्त्रालयहरूको जो मिलाएर एनडीआरएमको पनि विभिन्न त्यहाँ भागहरू छ विपदको, त्यसमध्ये प्रोटेक्सन क्लस्टरमा पनि हामीले चाइल्ड प्रोटेक्सन पनि ग्रुप छ एउटा भने अरू प्रोटेक्सन क्लस्टरभित्रको मनोपरामर्श लगायतका र लैङ्गिक हिंसाका विषयहरू पनि त्यो हाम्रो मन्त्रालय लिड गरेको भएर स्पष्ट निर्देशन के छ भने यसमा अरू अवांछित गतिविधि हुन नदिउन् भन्नका लागि विभिन्न नाकाहरूमा नेपाल प्रदेशसँग सहकार्यमा इभन जिल्ला छोड्ने नाका र बोर्डरका नाका जो इण्डियासँगको बिरगञ्जदेखि काँक्रेभेट्टासम्मका नाकाहरूमा पनि हामीले नेपाल प्रहरी थ्रु चाहिँ त्यो हाम्रो कार्ययोजनामै क्लस्टरको कार्ययोजनामै त्यो कुरा राखिएको छ र उहाँ त्यसरी चाहिँ हेरिरहनु भएको छ भने अर्को एनसीआरसी राष्ट्रिय बालिका परिषद र सेफ्टी चिल्ड्रेनको सहकार्यमा विभिन्नमा चाहिँ त्यो बोर्डहरू राखेर ठाउँ ठाउँमा पोइन्टहरू बनाएर पनि हेरिरहेको अवस्था छ। यसरी सिधै कसरी सोझै त्यो प्रयोगमा गरेको भन्ने त अहिलेसम्म भेटिएको छैन। अब हामीले अहिले हेर्दै गर्दा त्योतिर सचेत हामी छौँ एउटा भने, दोस्रो अर्को विषय भनेको हाम्रो जुन बालबालिका त्यहाँदेखि अर्कोतिर चाहिँ कुनै हिसाब दायबाट हुनसक्छ अथवा पालन पोषण गर्छौँ भन्ने नाममा पनि के मानिसहरूले घोषणा गरेका बोल्दै गरेका कारणले हामीले स्पष्ट चाहिँ माननीय मन्त्रीको निर्देशनमा हामीले गृह मन्त्रालयलाई र भूमि व्यवस्था सहकारी तथा हाम्रो के अरे सामान्य प्रशासनसँगै महिला मन्त्रालय स्थानीय तहलाई देख्नको लागि पनि हामीले पत्रचार गरेर त्यो कडाई गरिदिनलाई त्यहाँ गतिको केही ठाउँमा गतिविधिहरू आएको भन्ने हामीलाई सूचना प्राप्त भयो। जस्तै उदाहरणको लागि कुनै ठाउँमा चाहिँ संस्थाहरूको गतिविधिमा अलिकति पारदर्शिता नभएको र कतै कतै धर्मको प्रचार जस्तो पनि त्यो हुन सक्ने सम्भावना आकलनका कुराहरू आएपछि अहिले हामीले गृह मन्त्रालय थ्रु प्रमुख जिल्ला अधिकारीलाई त्यसमा चाहिँ निरीक्षण गरिदिन हामीले अनुरोध गरेका छौँ। होल्डिङ सेन्टरमा पनि प्रहरीको निगरानी बढाएर प्रहरीको सुरक्षा घेरालाई पनि अलिकति थपेको भन्ने जानकारी छ हामीलाई।
5: हरेक पटक चाहिँ विपद पछि चाहिँ आउने चुनौती भनेको जहिले बाल बालिका हराउने अथवा बाल बालिकालाई पालन पोषणको नाममा चाहिँ ट्राफिकिङ हुने समस्या चाहिँ अत्यधिक छ, यहाँहरू त्यसप्रति सतर्क पनि हुनुहुन्छ। यति हुँदा हुँदै पनि जस्तो पालन पोषणको नाममा ठाउँ ठाउँमा पुगिरहेको हुन सक्छ, त्यसबारे चाहिँ के संयन्त्र छ जसले गर्दा तुरन्तै त्यो सूचना चाहिँ मन्त्रालयदेखि परिषदसम्म हरेकतिर चाहिँ त्यसको सूचना आइपुग्ने?
4: अब यसमा अरू राज्यको नियमित संयन्त्रहरू सम्बन्धी प्रहरीका बिटहरू लगायत कतिपय ठाउँ सशस्त्रले पनि निगरानी गरेको छ भने बोर्डर साइडमा भने यता हामीले अरू अरू इलाकामा नेपाल प्रहरीले पनि समग्र स्थानीय प्रशासनको नेतृत्वमै त्यो काम गरेका छ। तर हामीले अर्को पाटो हामीले हेर्नुपर्ने यसमा के छ भने अहिले मैले यो तपाईँहरूको यो लोकप्रिय माध्यम मार्फतमा के जानकारी गराउन चाहन्छु, धेरै धेरै अब हामीलाई समाजको एउटा बुझेको मान्छे दिग्गज मान्छे अथवा हामीले समाजमा योगदान गरेका मान्छे भन्नेहरूलाई पनि बालबालिका व्यवस्था कसरी हुन्छ भने सामान्य जानकारी पनि नभएका जस्तो हामीले सोच्दाखेरि छ। उदाहरणको लागि कुनै एउटा डक्टरहरू अथवा कुनै कोही व्यक्तिहरू समाजका प्रतिष्ठित व्यक्तिहरूले हामी यो बालबालिका लिएर पाल्छौँ हामीलाई चाहियो भन्ने सिधै कुरा गर्नुहुन्छ, यसरी मिल्दैन भन्ने कुरा कमसेकम उहाँहरूले मैले उहाँलाई के अनुरोध गर्न चाहन्छु भने बालबालिका संविधान 2075 र बालबालिका संविधान 2078 अध्ययन गरेर अनुरोध छ। त्यसमा प्रष्ट व्यवस्था छ, कुनै पनि बालबालिका स्थानीय बाल अधिकार समितिको निर्णय र बाल कल्याण अधिकारीको सिफारिस बिना कुनै व्यक्ति लिएर जान पाउँदैन। त्यो कुनै पनि उसलाई कसरी व्यवस्थापन गर्ने भन्ने जिम्मा हाम्रो कानूनमै व्यवस्था छ। त्यो चाहिँ गृह मन्त्रालयको विवाद सम्बन्धी कानून मात्र भएन, हाम्रो बालबालिका संरक्षणको लागि छुट्टै विशेष कानून छ हाम्रो, त्यो कानून प्रष्ट व्यवस्था छ एउटा भने। अर्को हाम्रो देवारी संहितामा पनि व्यवस्था के छ भने कुनै पनि बच्चा कसरी अहिले धर्मपुत्री धर्मपुत्री भन्दा पनि त्यसै हामीले अहिले वैदेशिक धर्मपुत्री त धर्मपुत्रको व्यवस्था त अहिले बन्दै छ रोकिएको छ। अहिले चाहिँ हाम्रो देवारी संहितामा पनि जुन फौजदारी संहिता जो संहिताहरू छ त्यो संहितामा पनि प्रष्ट के भनेको छ भने कुनै पनि त्यो बालबालिकालाई सिफारिस गरेर बन्न हामीले पठाएको स्थानीय उद्देश्य सिफारिस गरेर उसको सामाजिक प्रतिबन्धको आधारमा सिफारिस गरिसकेपछिको अवस्थामा कोर्टबाट आदेश नभएसम्म कसरी बालबालिका लिएर पाउँदैन? अदालतबाट आदेश दिनुपर्छ, अदालतले उसलाई पाल्नलाई उसले आदेश दिन्छ कि उसलाई एउटा निर्णय गर्छ, उसले आदेश दिन्छ र यसलाई पाल्नलाई उपयुक्त छ भने सम्पूर्ण प्रतिबन्ध हेरेर नभए व्यक्तिले गएर म कुनै गएर म यो बच्चा एडप्ट गरेर लिएर घर राख्छु भनेर पाउँदैन। होइन, त्यसमा एउटा चरणहरू छ, चारवटा चरणहरू छ स्पष्ट रूपमा चाहिँ पहिलो उहाँहरू हामी ती समुदायमा हुन खोज्छौँ, समुदाय परिवारमै मिलन गर्न खोज्छौँ। त्यसै फेरि हामी कोही व्यक्तिले पालन पोषण अथवा केही गर्न सक्ने संस्थाले हो भने त्यो पनि प्रक्रियागत रूपमा जान्छ। तेस्रोमा चाहिँ परिवारमा आधारित हेरचाह भन्ने हुन्छ, जो चाहिँ हामीले अल्टरनेटिभ केयरको रूपमा चाहिँ सिब्लिङहरूलाई अथवा भाइ बहिनीलाई एक ठाउँ राख्ने कुरा अथवा परिवारमा आधारित हेरचाह गराउने कुरा। र त्यसपछि चौथो चरणमा लास्ट रिजोर्ट भनेको, लास्ट विकल्प भनेको चाहिँ अन्तिम विकल्प भनेको बालगृह हो। अब अहिले सोझै बालगृहमा पठाउन खोज्ने, सोझै बालगृहमा दिने केही बालबालिकाहरूलाई चाहिँ गुम्बाको माध्यमबाट जाने र त्यसपछि बालबालिकालाई सोझै व्यक्तिले पालन पोषण गर्छु भन्ने, त्यसमा हामी जान मिल्दैन। त्यो चाहिँ प्रष्ट रूपमा स्थानीय बाल अधिकार समिति हुन्छ त्यहाँ, त्यसले एउटा सामाजिक प्रतिनिधि हेर्छ। उसको कोही नभएको कुरा हेकिन हुनुपर्छ, त्यो कुरा सिफारिस हुनुपर्छ, मुजुर्गा हुनुपर्छ। यदि आफ्नो आफन्त छ भने, आमा वा बुवा छ भने स्वत केही समस्या रहेन। यदि आमा र बुवा दुवै गुमेको हकमा नजिकको काकापट्टि त्यसपछि माओलीपट्टि अब घरपट्टि माओलीपट्टि उहाँहरूले चाहिँ अल्टिमेट समस्या गर्न चाहनुहुन्छ भने राज्यले उहाँहरूले सपोर्ट गरेर उहाँहरूले नै आफ्नै समुदायमा आफ्नै पारिवारिक वातावरणमा पाल्नलाई जान सक्ने हुन्छ, त्यो पनि निर्णय गरेर त्यता पठाउन सक्छौँ। त्यसपछि मात्रै संस्थागत केयरमा आउने हो। त्यसपछि बल्ल अन्तिम बालगृहमा जानुपर्नेमा अहिले अलिक विगत रूपमा के देखिएको छ भने, सोझै त्यस्तो कुनै समस्या आयो भने बालगृहमा बच्चा पठाइदिने, बालगृहबाट बच्चा कतै ह्युमन ट्राफिकिङमा अर्को रिस्कमा पर्न सक्ने कुरामा अनुगमन भएन भने त,
5: जस्तो यहाँले भन्नुभयो नि, सोझै पठाउने काम चाहिँ कसले, पालिकाले गरिरहेको,
4: पालिकाले त पठाएकै छैन, व्यक्तिहरू नै सिधै कन्ट्याक्टमा जाने अनि सोझै कम्युनिटीमा गएर ल्याउने। अलिकति हाम्रो अभिभावकहरू पनि कमजोरी छ, म यहाँनिर यो भन्न चाहन्छु। कतिपय ठाउँमा अस्ति हामीले रूपन्देहीबाट एउटा केस आएको थियो, 16 वर्षको बालिकालाई आमा बाबुले नै सिफारिस हस्ताक्षर गरेर ओडाको सिफारिसमा विदेश पढ्न पठाउने भनेर प्रमुख जिल्ला अधिकारी कहाँ आएपछि मलाई सोध्नु भएको थियो। त्यसै तपाईँ सक्नुहुन्न, पठाउन सकिँदैन, किनकि आमा बाबा हुँदाहुँदै विदेशमा कुनै फेस्टमा जाने, कुनै एउटा भ्रमणमा गरेर आउने कुरामा पासपोर्ट बनाएर जाने एउटा विषय भयो। अब नाबालकलाई विदेशमा सोझै पढ्न पठाउने कुरा त आमा बाबुले किन सहमति दिने, अथवा तपाईँको बच्चा राम्रोसँग गरिदिन्छु भन्दैमा बच्चालाई किन पठाउने, त्यो त्यस्तो त आमा बाबुलाई पनि अहिले कारवाही गर्ने व्यवस्था नभएको कारणले हो। नभए चाहिँ त्यसरी मिल्दैन, उहाँहरू हुँदाहुँदै अर्काले नै मिल्दैन, त्यो प्रष्ट छ त्यसमा कानुनी व्यवस्था। तर त्यति हुँदाहुँदै पनि कुनै व्यक्तिले गएर प्रलोभन गरेर अब तपाईँले राम्रो हुन्छ यहाँ हामी त्यहाँनिर आएछौँ तपाईँले विदेशबाट हिँड्छौँ भन्ने खाले प्रलोभन दिएर अभिभावकले पनि अनदेखा गरिदिने, त्यसमा त्यति चासो नगर्ने, आफन्तहरूले पनि चासो नगर्ने र त्यसपछिको अवस्थामा ल्याएर यसरी जान सक्ने खालका कुरा देखिएको छ। अहिले एउटा अर्को क्रिटिकल कुरा आएको छ, गुम्बाहरूमा चाहिँ केही बच्चाहरू रसुवाबाट आएको भन्ने उहाँहरूले आफ्नो पहलमा आएको भन्ने भयो। गोसाईकुण्ड गाउँपालिका उपाध्यक्ष नै मिस हुनुभयो, त्यहाँको बालकुण अधिकारी नै हुनुहुन्न उहाँ भएको छ। कति वडा कार्यालय हुनु छैन, गाउँपालिका भवन छैन, त्यसमा सिफारिसको अवस्था पनि छैन, त्यसो भएर उहाँहरूले आफ्नै सामाजिक हिसाबले पनि पठाएको अवस्था छ। तर त्यो असल नेतको समस्या रहेन, तर त्यसलाई प्रक्रियागत रूपमा व्यवस्था गर्नु पर्यो र प्रक्रियागत रूपमै कुनै कुनै संस्थालाई जिम्मा दिनुपर्छ, ताकि भोलि त्यसमा तलमाथिको रिस्क जोखिम भयो भने त्यो बालबालिकाको सर्वोत्तम हुन्छ कि हुँदैन भन्ने चाहिँ यकिन गरेर मात्रै पठाउने अवस्था हुन्छ। नभए त्यो आमा बाबु अहिले गम्भीर अनाथ हुँदैन, ऊ चाहिँ सम्पूर्ण उसको प्रमाणित हुनुपर्छ, आमा बाबु नभएको क्लियर हुनुपर्छ, ऊ चाहिँ टुरो हो कि होइन, अहिले कुनै मिसिङ हुने बित्तिकोलाई आजै अनाथ घोषणा गर्ने, आजै चाहिँ कसैलाई मृतक घोषणा गरिदिने, त्यो पनि प्रक्रियाहरू नगरिकन जान मिल्दैन। तर कति बेला त्यो गरौँ भन्ने मनमा पनि होला, तर धेरै कुराहरू चाहिँ मिसिङ हुन सक्छ भनेर सचेत हुनुपर्ने अवस्था छ।
5: कानूनै केही संशोधन गर्नुपर्ने स्थिति पनि छ कि यतिखेर?
4: अब छ, कानूनमा केही कुराहरू ग्याप छ। उदाहरणलाई अहिले हामीले गृहमा हेरौँ, अहिले गृह मन्त्रालयको साथीहरूसँग सम्पर्क गर्दा उहाँले के भन्नुहुन्छ भने, अहिलेको कानूनले कुनै राहत दिनलाई, केही दिनलाई मान्छे मृत घोषणा हुनुपर्छ र व्यक्ति बेपत्ता भएको 12 वर्षसम्म मृत घोषणा गर्न पर्खिनुपर्ने अवस्था छ भने त 12 वर्षसम्म राहत नपाउने त, 12 वर्षसम्म चाहिँ उहाँले चाहिँ उहाँको व्यवस्था नहुने, त्यो त त्यहाँनिर चाहिँ संशोधनको माग गर्यो कानूनले पनि भने। हाम्रो बालबालिकामा पनि ऐनमा पनि के समस्या रह्यो भने, सम्बन्धित स्थानीय बालबालिका समिति र बालकल्याण अधिकारीले सिफारिस गर्ने भने, तर म्यासिभली पुरै बस्ती नै सखा भएर रसुवाको बच्चा आएर विदुरमा नुवाकोटमा बसेको छ भने, अब नुवाकोटको बालकल्याण अधिकारीले मैले रसुवाको बच्चा सिफारिस गर्ने कि नगर्ने, यो बच्चा त रसुवाको भन्नुहुन्छ उहाँले, रसुवाकोले फेरि त्यो बच्चा त्यहाँ गएर बसेको छ, मसँग त यहाँ विवरण छैन, अहिले नै समस्या परिरहेको विषय हेर्दै जाँदा हामीले यस्ता कुराहरूमा कानूनी केही कुराहरू उल्झनहरूलाई पनि सल्टाउनु पर्ने त छ नै। तर यो व्यक्ति व्यक्तिले राज्य नै छैन जस्तो, प्रति व्यक्ति मैले पाल्छु, राज्य नपाले मैले पाल्छु के भन्दै हिँडेको, यो विषयमा अलिकति फन्डा जस्तो, यो चाहिँ अलिकति वास्तवमा चाहिँ कानुनी कुरा होइन। त्यो उहाँले मैले पाल्ने उहाँले कसैको बच्चाको जिम्मा व्यक्तिले लिनुपर्छ भन्ने कन्सेप्ट अहिलेको संविधान कानूनमा देशको कुनै पनि विद्यमान छैन। कुनै लिने हो भने उसले प्रक्रिया पुर्याएर किन लिने हो, त्यो एउटा पाटो नै कानुन च्यालेन्ज गरेर सरकारले गरेर म गर्छु। अस्ति चाहिँ एकजना हाम्रो अब स्टार चाहिँ के भन्छ यो कन्टेन्ट क्रिएटरले पनि, म चाहिँ यति एउटा बच्चा पाल्छु सरकारले पालेन भन्ने हिँडेको पनि हामीले सुन्यौं रसुवाबाट ल्याउने भन्ने, तर अन्तत त्यो उहाँले ल्याउनु भएर ल्याउनु पाउने अवस्था पनि थिएन। उहाँले हामी ल्याएर लैजुप्रो कुनै बालगृहमा राख्छौँ भनेर ल्याउने, बालगृहमा राख्ने भए पनि सम्बन्धित स्थान त सिफारिस गर्छ, ल्याउने व्यक्ति दर्ता हुने, व्यक्ति कहाँ दर्ता हुने, व्यक्तिले कतै कसैको बच्चा पाल्नुपर्छ भने कानुन त कुनै कानुनमा लेखेको छैन, त्यो कसैले कुनै हाल्न पाउँदैन, त्यो पाउँदैन। तर उहाँले कानुन रूपमा चाहिँ अदालतबाट आदेश लिएर यो बच्चा उहाँको संरक्षणमा दिन्छु भनेर अदालतबाट आदेश भएर उहाँले त्यो प्रक्रिया पुर्याएर सामाजिक प्रतिबन्धको आधारमा सिफारिसको आधारमा गर्नुभयो भने पाल्न सक्नु सक्नुहुन्छ, त्यो अर्को बाटो हो। तर सारा बच्चाको जिम्मा म लिन्छु, यतिवटा बच्चा म पाल्छु, म लिन्छु भएर त्यो असम्बन्धित मान्छेहरूले बोल्दा हिँड्नुको अर्थ चाहिँ त्यो कुनै आवेश पनि आएर भएन, भावना भएर पनि भएन, त्यो भावना मात्रै भएर मात्रै हुँदैन। त्यो बच्चाको हाम्रो भनेको बालबालिकाको सर्वोत्तम हित भन्ने त हाम्रो एउटा प्रमुख सिद्धान्त मान्यता छ कि बालबालिका कुनै जोखिममा पर्नु हुन्न, यहाँनिर त्यसमा कुरा छैन। त्यसपछि ल कुनै व्यक्तिलाई असम्बन्धित व्यक्तिले ल्याएर कुनै काममा लगाएर बाल हिंसा भयो भने त्यस जिम्मेवार को, बाल श्रममा लगायो भने जिम्मेवार को, त्यसपछि बाल विवाह गराइयो भने जिम्मेवार को, त्यसपछिको बालको बेचबिखन भयो भने त्यो जिम्मेवारको, त्यो त जिम्मेवार भनेको सरकार हो, अन्तिममा त्यसको जवाफ त सरकार दिनुपर्छ। त्यस कारणले नेपाल सरकारको औपचारिक च्यानल बाहेक अरू व्यक्तिहरूले च्यालेन्ज गर्नु भनेको त्यो चाहिँ विषय रहेन। बरु के रहन्छ भने कानुनी रूपमा भन्दाखेरि नेपाल सरकार अहिले हाम्रा प्रदेश सरकार स्थानीय तहहरूले समन्वय गरेर ती बालबालिका व्यवस्थाहरूमा संयुक्त नीति ल्याएपछि अझ राम्रो हुन्छ जस्तो मलाई लाग्छ।
5: हजुर, हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं। कार्यक्रम बदलिदो नेपालमा बाढ़ी प्रभावित बाल बालिकाको अवस्था र त्यहाँको बाल बालिकाको स्वास्थ्य, शिक्षा, सुरक्षा र सामान्य जीवनमा फर्काउने पहलका बारेमा आज हामी कुराकानी गरिरहेका छौं राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसेज्यूसँग। जस्तो अघि यहाँले भन्नुभयो कि सबैले बाल बालिका पाल्ने भनेर आएकाहरू त धेरै छन्, यहाँनिर मैले जोड़ दिए कि बालबालिकाको अधिकारको हिसाबले अथवा उसको इच्छाको कुरा चाहिँ हो कि होइन, यहाँ चाहिँ उसको इच्छालाई चाहिँ जोड़ दिइन्छ कि दिइँदैन, सरकारले होस् अथवा अरू कुनै निकायले
4: दिइन्छ? निश्चित रूपमा बालबालिका हिसाबले पहिले सोधिन्छ। बालबालिका अहिले हामीले डिटेल प्रोफाइल तयार गर्न लागेको मैले भने हामीले एनसीआरसीको नेतृत्वमा जो भइरहेको छ हामीले त्यो लेखाजोखा गर्दैछौ। त्यो लेखाजोखा पनि के छ भने प्रष्ट रूपमा त्यो बालबालिका अहिले कहाँ छ, उहाँको ठेगाना कहाँ हो, उहाँको उमेर के हो, उहाँको चाहिँ अरू आफन्त कोही छैन उहाँको सम्पर्कमा, अथवा उहाँ चाहिँ कुनै अभिभावकसँग अहिले बसिरहनु भएको छ भने के नाताको अभिभावक हो, उहाँको आमा बुवा मध्ये पहिला अहिले दुईटै गुमेको हो कि, अथवा एउटा पहिला गुमेर अहिले गुमेको हो, अथवा एउटा कहीँ बाहिर विदेशमा हुनुहुन्छ कि एकजना गुमेको हो कि, अहिले यहाँ मात्र नभएको हो कि यो अहिले हाम्रो सम्पर्कमा नभएको, दुईटा कुरा रहन्छ भने। दोस्रो, उहाँको इच्छा के छ, तपाईँ चाहिँ के आफन्त जस्तै अहिले कसो देखिरहेछ भने कोही बालबालिका हामी जाँदैनौँ भने तर आफन्त अहिले लिन्छौँ भन्ने पनि कुरा पनि देखिएको छ। त्यो भएर हिजो चाहिँ बाल यो हुँदै गर्दा नखोजेर अहिले कता कता जोडिएको छ यो सरकार दिनेको प्याकेजमा सहयोगमा पनि बालबालिकाको नामबाट हुने अवस्था आएपछि पनि अभिभावकहरू दाबीमा नजिकका दाँतेताहरू आए भन्ने पनि कुरा छ अहिले, फेरि त्यो पनि एक खालको कुरा आइरहेको छ भने त्यसको चाहिँ विश्लेषण हुन बाँकी छ। तर समग्रमा भन्दा बालबालिकाको इन्ट्रेस्टलाई बालबालिकाको रुचिलाई पहिलो ध्यान दिइन्छ र दिनुपर्छ। बालबालिकाको सर्वोत्तम हित भनेको उता सबभन्दा बढी हित कसरी हुन्छ भन्नेमा क्लियर हुनुपर्छ एउटा। दोस्रो, सहयोग गर्ने विभिन्न बाटाहरू छन्। कसै सहयोग गर्न चाहना छ भने त प्रधानमन्त्री दैपुर रातो कोष त प्रष्टै भनेको, त्यहाँ जति नै पैसा उहाँले हार्नु सक्नुभयो एउटा। दोस्रो कुरा, स्थानीय तहसँग समन्वय गरेर, स्थानीय विपद व्यवस्थापनसँग समन्वय गरेर कतिपय मान्छेहरू त्यहाँ पुगेर त्यहाँको आवश्यक लत्ता कपडा औषधिहरू बाँडिरहनु भएको छ, उहाँ समन्वय गरेर यो प्रणालीबाट एनडीआरएमबाट पनि यताबाट सपोर्टमा गएर जिल्लामा गएर विपद व्यवस्थापन समितिहरू छ। त्यसपछि स्थानीय विपद व्यवस्था हाम्रो सम्बन्धित तहको प्रमुख र अध्यक्षको स्थानीय विपद व्यवस्था त्यहाँमा मार्फत सपोर्ट गर्न सक्छ, शिक्षामा सपोर्ट गर्न सक्छ, परिवारमा गएर सपोर्ट गर्न सक्छ। यहाँ त बच्चा लिएर अन्त जाने भन्ने कुरामा पो आपत्ति विषय हो, त्यो त किन लिने, त्यो विषय के रहेछ, इन्ट्रेस्ट के छ भन्ने कुरामा हामीले गम्भीर रूपमा लिएका छौँ। हाम्रो मन्त्रालय पनि प्रश्न छ, हाम्रो माननीय मन्त्रीज्यूले पनि यसमा प्रश्न निर्देशन गर्नुपर्छ। यसमा कुनै पनि तलमाथि बालबालिकाको भावनामाथि खेलबाड गरेर कुनै बालिकाका नाममा, कुनै पनि होस्टेलका नाममा, केही नाममा संगठित बालबालिकालाई संस्थामा कतै लिनेर कतै खाने कुरा भयो भने त्यो कुरा चाहिँ कानूनले चाहिँ त्यसलाई कुनै पनि हिसाबले चाहिँ एक्सक्युज गर्दैन भन्ने कुरामा हामी पनि क्लियर छौँ। र फेरि अब हाम्रो प्रश्न धेरै कुरा कानूनी कारवाही कुराहरू चाहिँ कन्ट्रोलिङका कुराहरू गृह मन्त्रालय थ्रु हुने भएको भएर त्यता पनि हाम्रो समन्वय चाहिँ छ। तर मैले यहाँनिर भन्न खोजेको कुरा के हो भने बालबालिकालाई यस्तो बेलामा हामीले एउटा नेपाली मनको नाता, दाजुभाइ दिदीबहिनीको नाताले कुनै पनि सदस्य राख्नु, त्यसमा समानुभूति राख्नु र यसलाई एउटा राज्यले परेको समस्या हामी सहयोग गर्छौँ भन्ने कुरा अन्यथा भएन। तर उहाँका सहयोगका बाटाहरू थुप्रै बाटाहरू छन् नि, त्यो बालबालिका बोकेर हिँड्ने मात्रै बाटो किन भन्दाखेरि कुनै कुनै अहिले देखिरहेको छ, कुनै कुनै फाउन्डेसनले हामीले यतिवटा बालबालिका ल्यायौँ भनेर ल्याउँदा ल्याउँदै एउटा चाहिँ आलु र प्याज बाँडेको र चाहिँ एउटा चाउचो बाँडेको पनि किन चाहिँ पोस्ट गर्नुपर्ने हो होइन? उहाँले यसको यसको गहिरो अर्थ हामीले नजिकबाट अध्ययन गर्दैछौँ अहिले र एउटा खालको हामी कार्यदल पनि बनाएका छौँ। उहाँहरूको अध्ययन, उहाँहरूको अहिलेको जो जति एक्टिभिटिजहरू चाहिँ कहाँ केन्द्रित छ भने यो बालबालिकाको फोटो, यो बालबालिका क्रियाकलाप कन्टेन्टलाई देखाएर कतै विदेशबाट पैसा ल्याउने र त्यस कारणले चाहिँ जाने हो कि भन्ने खालको तिरको डाइभर्ट भएको देखिन्छ।
5: हजुर, मैले यहीँनिर जोडे यहाँलाई, जस्तो बाल बालिकाको यो विषम परिस्थितिमा उनीहरूका फोटोहरू खिचेर सामाजिक सञ्जालमा राख्ने व्यक्तिहरू, त्यो जुन संस्थाहरूलाई चाहिँ के कारवाहीहरू हुन्छ कि हुँदैन?
4: कारवाही हुन्छ, हामीले प्रष्ट रूपमा कारवाही उहाँहरूलाई, अब हामी त यो समन्वय पनि गरिरहेका छौँ, साइबर ब्युरोसँग समन्वय गरिरहेका छौँ, प्रेस काउन्सिल पनि गरिरहेका छौँ। हामीले एनसीआरसीबाट सुरुमै बाल बालिकाको फोटो भिडियो राखेर कुनै पनि त्यस्तो व्यवस्था कुरा राखेर अथवा चाहिँ वर्ष चिच्याड राखेर कुनै मानवीय संवेदना असर पर्ने गरी बालबालिका असर पर्ने गरी कुनै पनि क्रियाकलाप नगर्नु भने हामीले सुरुकै भदौ 15 गते भित्रै हामीले तत्काल चाहिँ सम्बन्धित स्थानीय तहहरूमा र सम्बन्धित निकायहरूमा पठायौं र पठाएपछि त्यसैले हामीलाई टेकेर हाम्रो मन्त्रालयले कोर्ने गरेपछि प्रेस काउन्सिलले पनि ती कुरा राख्यो र कतिपयलाई कन्फ्युज भएछ मलाई बीबीसीबाट पनि सोध्नु भएको थियो त्यसपछि बालबालिका न्युज नबनाउने हो त भन्नुभएको थियो मैले बालबालिका न्युज नबनाउने होइन बालबालिका न्युज बनाउनुहोस् बालबालिकाको समस्या उजागर गर्नुहोस् बालबालिकाको विषयहरू उजागर गर्नुहोस् तर बालबालिकाको फोटो राखेर प्रश्न बुझ्ने गरी राखेर उसको चित्कार राखेर उसको भावना बेच्ने काम चाहिँ कसैले पनि गर्न पाउँदैन उसको भिडियो राखेर त्यसो गर्न पाइँदैन भनेर कतिपयले हामीले सोझै फोन गरेर सिधै चाहिँ राखेको संस्थाहरूलाई पनि एलर्ट गराएर सचेत गराएर पनि यो काम रोक्नुपर्छ भनेर गरेका छौँ तर कता कता त्यो फेरि उहाँहरूले त्यसलाई एउटा जानी नजानी नजानी भन्नु मिल्दैन कानुनको स्वीकृतिकोलाई पनि हुँदैन तर उहाँहरूले भावना बगेर त्यस्ता कुराहरू राखेर अहिले कन्टेन्ट क्रिएट गर्ने फेसबुकको मोनिटाइज गर्ने टाइपका कुराले उहाँहरूले चाहिँ आफ्नो कन्टेन्ट लाइक्स भ्यूको लागि चाहिँ त्यस्ता कुराहरू चाहिँ सम्बन्धितलाई ख्याल नगरेर गरेका कुराहरू न्युज त आउनुपर्छ बालबालिका पनि समस्यामा छन् पढ्न पाएका छैनन् बालबालिका यस्तो अवस्थामा छन् दुःखमा छन् भन्ने कुरा त भन्नु पर्छ राज्यले स्टेट दिनु
5: जिम्मेवारी
4: हरेक इरिटेट गर्ने उसलाई चाहिँ उसलाई आफ्टा क्वेसन बारम्बार सोधेर उसको चाहिँ काउन्सिलिङ गर्ने बेलामा विमर्श मनो परामर्श दिने बेलामा चाहिँ उसलाई अर्को खालको इरिटेट गर्ने बालबालिकालाई असर पार्ने कामहरू गर्नु हुँदैन भनेर अहिले अस्ति त हामीले सूचना आएको थियो यो विदुर यो एरियामा त अहिले मनो परामर्शहरू दाता पनि धेरै अनि भोलेन्टियर पनि धेरै संस्था पनि धेरै पुगेर त्यहाँ केन्द्रित भएको त्यो विदुर केन्द्रित भएको सुगम भएर रसुवामा केही तरेर पारि नगएको अर्थ ठाउँमा नपुगेको त्यसमा केन्द्रित भएर अलिकति त्यो खालको गरिएको भन्ने खालको
5: यही मैले सोध्न चाहेँ तपाईँलाई जस्तो यहाँले भन्नुभयो कि विदुर सबैतिर भनौँ न समानान्तर रूपमा जानुपर्ने तर केही ठाउँमा मात्र सुगम क्षेत्रमा मात्र मनो परामर्शदाताहरू र स्वयंसेवकहरू पुगेर एउटा बच्चालाई चाहिँ 10 स्वयंसेवी र मनोपरामर्शदाताले पटक पटक उसलाई प्रश्नहरू गरिरहँदा उसको बाल मनोविज्ञानमा कस्तो असर पर्छ?
4: त्यसमा त निश्चित रूपमा असर पर्छ। ऊ चाहिँ एक त अब ठूलो चाहिँ क्षतिबाट ठूलो विभत्सबाट बचेर अब बाल बचेर एकदमै त्यो आतंकित भएको अवस्थामा उसलाई त सहज रूपमा आउनु नै समय छ। उसले अहिले चाहिँ उसलाई त अरू ठूलो स्तरीय शिक्षाभन्दा पनि अहिले उच्च परामर्श आवश्यकता छ। उसलाई सुरक्षित वातावरणको आवश्यकता छ। सुरक्षित माया भनौँ मायालु वातावरण आफ्नो चाहिँ आफन्तको वातावरण आवश्यकता भइरहेको बेलामा उहाँलाई अरू खालका कुरा अरू खालका क्वेसन अरू खालका चाहिँ वातावरण म लिन्छु र तिमीलाई हिँडेर राम्रो छ भने अर्को कम्युनिटीमा लिने अन्त लिने कुराहरू त्यस्ता खालका कुराहरूले बालबालिका सर्वोत्तम हित गर्दैन। एउटा कुरा
5: भनेको स्वयंसेवकहरू र मनोपरामर्शकर्ताहरू पनि त्यसमा
4: उहाँहरू त्यो त अरू संस्था उहाँ तिन भयो उहाँहरू त काउन्सिलिङ गरिरहनु भएको छ। त्यहाँ संख्या एकै ठाउँमा त बढी भयो भन्ने प्रसङ्ग भनेको मैले त्यो उहाँले गरेर सहयोग छ उहाँहरू पनि सहयोग छ। कतिपय ठाउँ त्यहाँ गएर गरिरहनु भएको छ आफ्नै सोचपूर्त चाहिँ भोलिन्टियरली गर्नु भएको छ त्यसमा अन्यथा छैन। सबैको सहयोग छ यसमा चाहिँ हामीलाई परेको दुःख राष्ट्रलाई परेको दुःखमा सबै त्यहाँ समस्या हुनुहुन्छ त्यसमा अन्यथा होइन। तर केही केही कस्तो क्रियाकलाप देखियो भने त्यो भावनालाई बेचेर त्यो उहाँहरूको भावनालाई चाहिँ आत्मसात समानुभूति नगरिकन सहानुभूतिको पाटो समानुभूति गर्नुपर्छ। हामीले सहानुभूतिको पाटोमा जाँदाखेरि अनि हामीले यस्तो गर्यौँ भने त्यो देखाउने र त्यसबाट कतै अरूतिर आफ्नो एक्सपोज गर्ने किसिमले राखेको पाइन्छ। त्यो चाहिँ हामीले नगर्नलाई बारम्बार चाहिँ अनुरोध गरेका छौँ। एउटा पनि फेरि अर्को विषय के रह्यो भने फेरि अब यो क्रस कटिङ इस्यु देखिन्छ। जस्तै सबै कुरा चाहिँ हाम्रो मन्त्रालयले अथवा राष्ट्रिय बालिका परिषदले मात्रै गर्न सक्ने विषय रहँदैन। जस्तो उदाहरणलाई शिक्षाको कुरा शिक्षामा शिक्षा मन्त्रालयसँग जोडिने विषय स्वास्थ्यको कुरा उपचारको स्वास्थ्य मन्त्रालय त्यसरी हाम्रो विभिन्न क्लस्टरहरू छ त्यो सबै मिलाएर अल्टिमेट नेपाल सरकारले समग्रमा त्यो काम गर्ने हो र अर्को बाटो फेरि त्यो मात्रै नभए फेरि अहिले 3 सरकार छन् फेरि त्यो मात्रै छैन नेपाल सरकार संघीय सरकारले लिड गर्छ त स्थानीय तहमा भोलि सिफारिस गर्नु पर्यो राहत वितरण गर्नु पर्यो बालबालिकाको वस्तुस्थिति वितरण गर्नु पर्यो भन्ने त्यहाँनिर चाहिँ हामीले डेटाबेसमा गएर त स्थानीय तहसँग सहयोग दिनुपर्ने स्थानीय तहको डेटाबेस चाहिन्छ र दुःखद कुरा कहाँनिर छ भने स्थानीय तहको मेकानिजम ध्वस्त भएको छ फेरि अर्कोतिर जस्तै त्यहाँ पुत्रगयामा र गोसाईकुण्डमा त उहाँहरूको प्रणाली नै ध्वस्त भयो त्यो रेकर्डै त्यहाँको सिस्टम प्रणाली ध्वस्त भएको कारणले उहाँले त्यो व्यवस्था गर्नु कठिनाइ भइरहेको भन्ने पनि उहाँ लोकल लेभल उहाँहरूसँग हामीले त्यहाँको समितिहरूसँग त्यहाँको बाल कल्याणसँग कुरा गर्दाखेरि त्यो समस्याहरू देखाइरहनु भएको छ। त्यस कारणले अलिकति यसलाई व्यवस्थापन गर्ने जटिलता छ अलिक गम्भीर अवस्था
5: जस्तो स्वास्थ्य र शिक्षाकै कुराहरू जोड दिँदाखेरि चाहिँ त्यहाँ के चाहिँ अभाव देखिन्छ अहिले उनीहरूको स्वास्थ्य र शिक्षाको लागि?
4: स्वास्थ्यकोमा अलिकति केही कुराहरू कस्तो आएको थियो भने अब उहाँहरू स्पेसल ट्रिट चाहिँ अब त्यो वर्ग हामी फेरि हाम्रो मन्त्रालय भनेको अलिकति समाजमा चाहिँ केही कुरामा संरक्षण गर्नुपर्ने वर्गभरिलाई नेतृत्व गर्ने मन्त्रालय छ। अब हामीसँग महिला जस्तै हिंसामा पर्ने सम्भावना बालबालिका सीमा छ लैङ्गिक अलसंख्यक विषय सीमा छ अपाङ्गता छ ज्येष्ठ नागरिक छ लगायतको विषय हाम्रो मन्त्रालयसँग जोडिया भएर त्यो हामीले त्यो लबिङ त हाम्रो तर्फबाट गरेका छौँ, तर समग्रमा लम्सम राजनीति गरेर सिधै एउटा कुनै राहत दिँदा अथवा केही कुरा गर्दाखेरि हाम्रो वर्गलाई त्यो चाहिँ अलि भोइस उठाउनै सक्ने त आवाज उठाउँदा त्यो सक्छ, त्यो नसक्ने वर्गलाई पनि त्यहाँ वर्ग जुन त्यो वर्ग छ त्यो वर्गलाई पनि छुने गरिकन कार्यक्रममा हुनुपर्छ भन्ने लबिङ हाम्रो यतापट्टि छ एउटा भने। दोस्रो पाटो शिक्षा र स्वास्थ्यमा अब क्लस्टरगत रूपमा पनि उहाँहरूले जस्तै व्यवस्थापन गर्नुपर्नेछ, हामी चाहिँ राजनीति जिम्मा लिन्छौँ शिक्षाको स्वास्थ्यको भन्ने कुरा पनि अघि हाम्रो सरकारले निर्णय गर्यो, तर फेरि व्यवहारमा जाँदाखेरि तलको सरकार पनि छ, स्थानीयको चाहिँ सरकार स्थानीय शिक्षा समिति छ र हाम्रो संविधानले 12 कक्षासम्मको पढाइ स्थानीय तहलाई जिम्मा दिएको छ, होइन त्यसको व्यवस्थापनको जिम्मा छ र संघीय सरकारले सबै अनुदानहरू उपलब्ध गराउँछ, त्यसो भएर यो सरकारहरू बीचमा सहकार्य पनि जरूरी छ भने अल्टिमेट नेतृत्व नेपाल सरकार लिनु नै पर्छ, लिन्छ नेपाल जिम्मा लिन्छ, तर त्यो समन्वयको जरूरी छ एउटा पाटो भने। दोस्रो पाटो जो हाम्रा क्लस्टरहरू छन् विभिन्न नजिकबाट त्यहाँ उहाँले भोगिरहेको समस्या छ त्यो समस्यामा केन्द्रित भएर समाधान गर्नुपर्छ र स्थलगत रूपमै जति जति जाँदा कुरा गर्दा पनि स्थलगत रूपमै पहिला कुरा सम्बन्धित स्थानीय तहमै भोलि सिफारिस गर्दा त वडाले सिफारिस गर्नुपर्छ त्यहाँनिर यो बस्तीको यो मान्छेलाई यो आवश्यक छ यो यो यो लेभलको मान्छे हो भन्ने कुरा त्यहाँ दिनुपर्ने भएको भएर अगति वडाध्यक्ष नै भएको अवस्था वडाध्यक्षहरूकै सम्पत्ति बगेर उहाँहरूलाई नै ट्रिटमेन्ट एक खालको चाहिँ काउन्सिलिङ गर्नुपर्ने अवस्था छ। त्यस कारणले यति जटिल अवस्थामा हामीले सबैले संयमित भएर कानूनलाई पनि उल्लङ्घन गरेर अलिकति नमिलेका कानूनलाई पनि सच्याएर सहज कसरी हुन्छ र कसरी हामी चाहिँ व्यवस्थित गर्न सक्छौँ र उहाँहरूलाई कसरी हामी अधिकतम सरकार तर्फबाट सहयोग गर्न सक्छौँ र उहाँहरूलाई व्यवस्थापन गर्न सक्छौँ भन्नेतिर नै केन्द्रित भयो भने यी सबै कुरा प्याकेजमै बाल अधिकार एक पाटो भयो हामीले भन्यौँ, तर बाल अधिकार सँगसँगै पढ्ने पनि उसको अधिकार हुन्छ, स्वास्थ्यको अधिकार हुन्छ, विभिन्न अधिकारहरू हुन्छ, त्यो भएर हामी किन सियासीको पक्ष राष्ट्र पनि अभिसन दिएको, त्यो भएर हामी बालबालिकाको सर्वोत्तम भित्तिर हामीले त्यसमा कुनै नजना गर्न सक्दैनौँ, त्यसमा लाग्नै पर्छ। दुई वर्षको बालक भन्ने बित्तिकै त्यहाँ चाहिँ उसको आमा पनि जोडिन्छ, क्रस कटिङ महिला सन्धि विषय जोडिन्छ, त्यो ऊ पनि हिंसामा पर्न सक्ने हुन्छ, त्यसो भएर यो सम्पूर्णलाई प्याकेजमै एउटा प्लान नै गर्नुपर्ने देखिन्छ। यसरी नै अब सरकारले हामी जिम्मा लिने कुरा भएको छ, मैले अब मेरो क्षेत्रमा नै बालबालिका भएर समग्र कुरा त मेरो लेभलले भन्न सक्ने कुरा रहँदैन।
5: प्रभावित मध्ये पनि ती बाल बालिकाहरू मध्ये पनि जोखिम समूहका बाल बालिकाको लागि विशेष कस्तो खालको प्याकेज चाहिँ जरुरी देखिन्छ?
4: त्यसमा अहिले हामीले अब विशेष गरी अहिले हामीले के गर्न खोज्दैछौँ भने बाल बालिकालाई उहाँहरूलाई समग्रमा जसको अभिभावक छ अभिभावकलाई सपोर्ट गर्ने, अभिभावक छैन भने राज्यले जिम्मा लिएर कुनै जस्तै अब पारिवारिक संस्थाहरूमा अथवा चाहिँ स्क्रिन सेन्टरमा चाहिँ हामीले त्यो त्यसको लागि चाहिँ एक खालको छोडको लागि मात्रै हो, तर पछि गएर अल्टिमेट राख्नलाई त्यो गर्नुपर्छ भन्ने चाहिँ एउटा अर्को खुसीको कुरा चाहिँ भर्खरै हामीले एउटा सम्झौता गर्यौँ। यो हाम्रो एमआईटी ग्रुप फाउन्डेसन भन्ने चाहिँ अस्ट्रेलियाबाट भएको शेषकरले नेतृत्व गरेको संगठनले हामीसँग नेपाल सरकारसँग चाहिँ प्रोजेक्ट गरेर उहाँले चाहिँ एउटा निवेदन दिएर हामी यसमा सहयोग गर्न चाहन्छौँ भनेर मन्त्रालयको निर्देशमा माननीय मन्जुकै रोभरमा हामीले हिजो एनसीआरसी र एमआईटी ग्रुप फाउन्डेसन बीच हामीले सम्झौता गरेका छौँ। त्यसमा एउटा बालक मानुस अहिले 10 वर्षको छ, त्यसलाई समस्या पर्यो भने त्यसलाई 18 वर्ष पुगुन्जेलसम्म नै सपोर्ट गर्ने, शिक्षा सपोर्ट गर्ने अनि पारिवारिक हेरचाहको सपोर्ट गर्ने, उसलाई चाहिँ कहाँ पढाउनु पर्छ त्यो सपोर्ट गर्ने, त्यसो एक बालबालिकाले प्रति बालबालिका 3,00,000+ चाहिँ सम्म हुन सक्ने गरी सम्म पनि सहयोग गर्न सक्छौँ भन्ने कुरा आएको छ र त्यसमा चाहिँ अहिले अब यो प्रोजेक्ट बनिसक्यो, हामीले प्रारम्भिक सहमति मात्रै गर्यौँ हिजो, त्यसमा हामीले बालबालिकालाई समग्र 18 वर्ष पुगुन्जेलसम्म उसलाई 18 वर्ष पुगेपछि चाहिँ अरू सिपमूलक केहीमा जाने, 18 बालबालिका रहन्जेलसम्मलाई जति वर्षको छ त्योबाट अधिकतम 18 वर्ष भनेपछि 18 वर्षसम्मकोलाई त्यो पनि गर्न सक्ने गरी एउटा समझौता मात्रै हिजो गरेका छौँ। त्यसमा चाहिँ उहाँले अहिले पैसा दिइहालेको होइन कि यो समझौता गरेछ, यसको आधारमा कमिटमेन्ट गरेर अनि प्रोग्राम ल्याएर स्थानीय तहलाई सामेल गरेर सिआर योजनालाई पनि व्यवस्थित गरेर स्थानीय तहसँग समन्वय गरेर एउटा मेकानिजम बनाउने कि जसले चाहिँ बालबालिकाकै हितमा त्यो पैसा जाओस् भनेर एउटा मेकानिजम बनाउने, त्यस्ता कार्यविधिहरू बनाएर खर्च गर्ने गरी एउटा हामीले भर्खर सुरुवात हिजो मात्रै गरेका छौँ। त्यो चाहिँ पछिको लागि काम गर्नलाई दीर्घकालीन रूपमा पनि हामीलाई सपोर्ट हुने भएर बालबालिका दीर्घकालीन संरक्षण, पारिवारिक हेरचाह, शिक्षा र अब समग्रमा चाइल्ड प्रोटेक्सनलाई व्यवस्थित गर्नलाई एउटा सपोर्ट गरेका छौँ। अरू त अब संस्थाहरूको सहयोग जस्तै युनिसेफले प्रत्यक्ष विपदमा परेकालाई पनि सहयोग गरेका छ, सहायताले सहयोग गरेका छ र अरू केही संस्थाहरूले पनि गरेका छन्, सबैले सहयोग गरेका छन्, तर हाम्रो भनेको के मात्रै हो भने त्यो सहयोग लिएर व्यक्तिगत स्तरले मिल्दैन, जो पनि सरकारको स्टेटको चाहिँ सहयोगी अङ्ग हुनु उहाँ त्यसरी जानुपर्छ र स्टेटको मेकानिजममाथि विश्वास गरेर मेकानिजमबाट जानुपर्छ भनेर अब प्रधानमन्त्री रात उदासको उद्धार कोष पनि थुप्रो पैसा जम्मा भएको छ, त्यो पनि भरि खर्चको प्लान आउला, त्यसले उताबाट जाला, तर हामीले हाम्रो सेक्टर बालबालिकाको भएर हामीले बालबालिकालाई अधिकतम त्यसको लाभ आउनुपर्छ र हामीलाई दिएको जो सहयोग छ त्यसमा बालबालिका पनि लाभ हुनुपर्छ भन्नेमा हामीले हाम्रो मन्त्रालय र यो बालबालिका राष्ट्रिय बालबालिका परिषद तर्फबाट हामीले एक खालको चाहिँ त्यसमा चाहिँ आफ्नो विषयहरू राखिरहेको अवस्था छ।
5: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामीले बाढ़ी प्रभावित बाल बालिकाको स्वास्थ्य, शिक्षा, सुरक्षा र सामान्य जीवनमा फर्काउने पहलका बारेमा कुराकानी गरिरहेका छौं। राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसेसँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
8: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
9: कृषि मन्त्र नार्क सँग
10: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस् युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस् टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले बाढ़ी प्रभावित बाल बालिकाको स्वास्थ्य शिक्षा र सुरक्षाका बारेमा राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसेसँग कुराकानी गरिरहेका छौं। अब भने हामी उहाँसँग बाल बालिकालाई सामान्य जीवनमा फर्काउने पहलका बारेमा कुराकानी गर्छौं। म यहाँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा।
2: धन्यवाद।
1: उसको स्वास्थ्य र शिक्षा त्यसको लागि चाहिँ तत्काल कस्ता खालका सेवा चाहिँ जरूरी छ जुन चाहिँ अझै अपर्याप्त अपुग देखिन्छ?
2: अब दुईटा कुरा छ, यसो दुई खालको छ। पहिलो कुरा चाहिँ अहिले डिजास्टर प्लान 3 महिनाको छ, पहिलो अल्पकालीन 3 महिनाभित्रको सेटलमेन्ट। अहिले उद्धारको कार्य लगभग सिद्धियो, अब खोजको कार्य सिद्धियो, खोजपछि उद्धार, खोज उद्धार पछि हामी व्यवस्थापनमा जान्छौँ र यही जाने क्रममा 3 महिनाभित्रको प्लान अहिले हामीसँग क्लस्टरहरूमा 3 महिनाको प्लान छ। त्यो 3 महिनाको प्लान पछि हामी दीर्घकालीन प्लान त जान्छ नै। अब अहिले तर सुरुमा चाहिँ उहाँहरूलाई भनेको पहिलो भनेको मनोपरामर्श, उहाँहरू सुरक्षित बासस्थान सुरक्षित ठाउँमा उहाँलाई राख्ने, होल्डिङ जहाँ रहे पनि परिवारसँग जहाँ रहे पनि ऊ बच्चा चाहिँ सुरक्षित जोखिममा रहनु भएन। पहिलो कुरा जोखिममा रहनु भएन। त्यो बालबालिकासँग अरू पनि छ, अपाङ्गता भएको बालबालिका पनि छ, फेरि त्यहाँनिर होइन ज्येष्ठ नारीहरू पनि छन्, त्यो विभिन्न क्लस्टर छ। तर जे भए पनि जोसुकै रहे पनि बाढी प्रभावित सम्पूर्ण व्यक्तिहरू सुरक्षित रहनु पर्यो भन्ने अन्तर सम्पूर्णमा बालबालिका नि पर्यो एउटा। दोस्रो कुरा उहाँले चाहिने भनेको अहिले त अहिले उच्चस्तरीय अहिले के भनिरहेको छैन, उच्चस्तरीय अहिले आजै ल्याएर ल मान्नुहोस् बुढाली लेख्नु कसले पढाउँछ, एकछिन सक्छ त पढ्न उसले, सारा अगाडि नै ध्वस्त भएर आएको बाल मन मस्तिष्कमा परेको असरले म बुढाली लेख्नु होस्टेलको एउटा स्ट्यान्डर्ड कोठामा राख्छु मात्रै भनेर त हुँदैन नि। उसलाई त पहिले त परामर्श प्रारम्भिक उसको लागि काउन्सिलिङ जरुरी छ, राख्नुपर्छ, उसलाई सुरक्षित वातावरणको महसुस गराउनु छ। अब कतिपय अहिले आइरहेको छ के अरे अभिभावक चाहिँ पर छ नि, तपाईँ आउँदै हुनुहुन्छ, अलिक गम्भीर छ अवस्था, सुन्दाखेरि पनि कहिले कहिले भावुक हुने अवस्था छ। तपाईँको अभिभावक अहिले आउँदै हुन्छ, उता जानुभएको छ पाउनु भनेर पनि कति ठाउँ बालबालिकाले सम्झाएको छ, कतै विदेश उताबाट उभएको यता उहाँ जानुभएको उता जानुभएको छ पछि आउनुहुन्छ भनेर पनि बालबालिकालाई, मेरो बुवा कहिले आउनुहुन्छ, मेरो कहिले आउनुहुन्छ, आमा कहिले आउनुहुन्छ, कहाँ आउनुहुन्छ भन्ने पनि बालबालिका अवस्था छन्। त्यस्तो बालबालिकालाई त हामी उच्च स्तरको कुरा गरिरहेको छौँ। त्योभन्दा पहिला बेसिक कुरा गर्नु पर्यो कि पहिलो उसलाई सुरक्षित वातावरण, उसले भयमुक्त वातावरण, भयमुक्त भनेको उसको त्यो आँखा अगाडि बाढी गएको छ, त्यहाँबाट बालबाल बचेको छ स्कुलमा, त्यो सुधीगोडा स्कुलमा झन्डै चाहिँ होइन 1000 बाल बालिका जाने अवस्था थियो, त्यहाँ सचेतताको प्रभावको सत्ताले धेरै बालबालिका बचे, त्यसरी स्कुल कति बगेका छन् हो, तिनलाई पहिला सुरक्षित वातावरणमा राख्नु पर्यो, अनि उहाँलाई प्रारम्भिक स्वास्थ्य उहाँको जाँच भएर के अवस्था छ त्यो चाहिँ हुनु पर्यो, सपोर्ट हुनु पर्यो, अनि स्वच्छ खानपान जस्तै अब भोलि महामारी हरेक कुरा पनि हुन सक्छ, त्यस्तो हो त्यो हुनु भएन, सुरक्षित वातावरण राख्नु पर्यो उहाँलाई। त्यसपछि प्याकेजमा त्यो सँगसँगै अनि रिकभर गर्दै गर्दै उहाँलाई दीर्घकालीन प्लानतिर उहाँलाई लिनु पर्यो र उता परिवार अघि मैले भनेको चाहिँ स्टेमा के परिवारमा व्यवस्थित गर्ने कि त्यो परिवारलाई सपोर्ट गर्ने कि परिवारलाई सपोर्टलाई मान्नु तपाईँलाई, म यसरी भनौँ त्यो चाहिँ 1000 रुपियाँ बालबालिकालाई दिएर मात्रै पुग्दैन, उसको आमा बाबुलाई के सपोर्ट गर्ने, त्यो पछिल्लो कुरा भयो, त्यो दीर्घकालीन प्लान भयो। अहिले चाहिँ उहाँलाई रेस्क्यु गरिसकेपछि सुरक्षित वातावरणमा राख्ने, उहाँलाई कुनै अरू असहज अवस्था हुन नदिने र सेपरेट गरेर उहाँलाई बालमैत्री खालको वातावरण उहाँलाई काउन्सिलिङको साथसाथै अनि त्यसको बिस्तारै रिकभर उहाँलाई चाहिँ अलिक रिक्रिएसन किटहरू मार्फत पनि अलिक त्यो खालको कुरा आइरहेको छ, अलिकति सानो खेल्ने गर्ने खुल्ला वातावरण चाइल्ड फ्रेन्डली वातावरण पनि बनाउने, त्यसपछि बिस्तारै उहाँले चाहिँ अलिकति बालबालिकाको कुरो फोकस गरे, अरू विषय अन्त पनि होला, त्यो फोकस गर्दै गएर पछि अभिभावकसँग पुनः नजिकको अभिभावक, अब मैले अघि भने स्टेपहरू, त्यसपछि परिवारमा आदि रहेछ, भाइ बहिनी छुट्टिएका छन्, दुईटा भाइ बहिनीलाई सँगै राखेर पनि हामी व्यवस्थापन गर्न सक्छौँ। त्यसपछि मात्रै कुनै सम्पूर्ण विकल्प भएन भने अनि हामीले कुनै बालगृहमा दिने अथवा राज्यले कुनै संस्था चलाएर त्यसबाट जाने अथवा उहाँलाई संयुक्त एउटा एमयू गरेर कुनैलाई जिम्मा दिएर जाने अथवा प्रदेश सरकारले कुनै जिम्मा लिएर कुनै इन्स्टिच्युटलाई जिम्मा दिने अथवा स्थानीय तह त छँदै स्थानीय तह त हामी जुनसुकै सरकार भए पनि गएर त्यही बेसमा बसेर प्लान गर्ने हो, त्यसो भएर स्थानीयलाई फोकस गरेर प्लान गर्नु पर्यो र समग्रमा नेपाल सरकारले यसको चाहिँ अभिभावकत्व ग्रहण गरेपछि पहिलो चरण दुईटा स्टेप हुनुपर्छ। पहिलो स्टेपमा उहाँको प्रारम्भिक कुराहरूमा ध्यान दिने, त्यसपछि उहाँको दीर्घकालीन एक खालको उहाँहरूको स्वास्थ्य, उहाँहरूको पढाइ, उहाँको चाहिँ अरू विषयमा ध्यान दिएर समग्र व्यवस्थापन भयो भने बल्ल यो बाढी पीड़ितहरूलाई राहत हुन्छ र उहाँहरूले आफूलाई चाहिँ सुरक्षित महसुस गर्नुहुन्छ जस्तो लाग्छ।
1: जस्तो जोखिम समूहका बाल बालिका र विशेष संवेदनशील भएका बाल बालिकालाई चाहिँ उसलाई उसको आवश्यकता पहिचान गरेर छुट्याएर व्यवस्थापन गर्नेतर्फ चाहिँ परिषदले कतिको वकालत गरिरहेको छ र यसमा सरकार कतिको लचिलो छ?
2: अब सरकार लचिलो छ, हामी वकालत भने हामी त फिल्डमै छौँ अहिले। हामी फिल्डमा केमा छौँ भने अब यहाँ धेरै डेटाहरू, हामीले अघि भनेको डेटा पनि हेडकाउन्ट हो, उहाँ गएर आउनुभयो, दुईटा टोली हाम्रो अगाडि गएर आइसक्यो र यति भयो, यहाँनिर यति छ भने त्यो संख्या त कहिले होल्ड स्टेटमा आज 1200 भन्ला, भोलि 1000 होला अथवा 1500 होला, त्यो चाहिँ आउने जाने क्रम होला अथवा कोही घरमा परिवार पुनर्मिलन होला, तर त्यो त संख्यात्मक कुरा मात्रै हो। हामीले अब संख्या त भन्दा अगाडि बढेका छौँ हामी अहिले। हामीले रसुवा र नुवाकोटमा विशेष अहिले हामी यता धादिङ यतातिर आएका छैनौँ, रसुवा र नुवाकोटमा दुईटा जिल्लामा दुईटा टिमै परिचालन गरेर हामीले बनाएको चाहिँ के छ भने अहिले व्यक्तिगत प्रोफाइल नै बनाउने बच्चाको प्रोफाइल हुन्छ। त्यहाँ लगभग 15-20 पेजको, 14-15 पेजको एउटा हामीसँग फर्म छ, त्यो फर्ममा चाहिँ उहाँको कहाँ हो, उहाँको कति गुमेको भन्ने खालको, उहाँसँग अथवा सानो बच्चाको अभिभावकसँग जोसँग रहेको छ त्यो मार्फत अथवा सम्बन्धित स्थान तह मार्फत वडासँग समन्वय गरेर पनि हामी त्यो सम्भव भएसम्म लिने त्यो विवरण लिएर त्यो विवरणबाट उसलाई के गर्न उपयुक्त हुन्छ, उसले के चाहन्छ, बालबालिकाले के चाहन्छन् र उसलाई कहाँ सबभन्दा सर्वोत्तम विकल्प के हुन्छ, सर्वोत्तम हित कसरी हुन सक्छ भन्ने खालको एउटा एसेसमेन्ट अहिले त्यो हामीले यसलाई अध्ययन तथ्याङ्क सङ्कलन भन्दा पनि अहिले लेखा जोखामा गएका छौँ। त्यो पहिलो चाहिँ तथ्याङ्क सङ्कलन कुरा भयो, अब लेखा जोखामा मलाई लाग्छ अझै एक हप्तामा केही सिनारी आउँछ, अझै हामीसँग एक हप्ता पछि अहिले यो सिनारी आउँछ जस्तो लाग्छ। उहाँहरू अहिले फिल्डमा हुनुहुन्छ र त्यसमा चाहिँ के देखियो भने बालबालिको अवस्था चाहिँ त्यही अलिक क्रिटिकल भयो, एक ठाउँको बालबालिको अन्त गएर बसिया छ। यो भूकम्पभन्दा बाढी जोखिमपूर्ण किन हुँदैछ भने भूकम्पमा त्यही घरमा चेपिएको हुन्छ, त्यही मान्छे भेटिन्छ। अब यहाँ त चाइनादेखिको मान्छे बगेर आएछ, इन्डियाबाट आएको मान्छे बगेर कहाँ गयो, घरको मान्छे त्यो घरकै पुरै बगेपछि त्यहाँ कतिजना मान्छे को थियो, त्यसमा को आला थियो भने अब पहिलो चाहिँ व्यवस्थापन, तत्कालको व्यवस्थापन चाहिँ राख्नु पर्यो, बालबालिकालाई जोखिममा रहेको वर्गीकरण गर्नु पर्यो। त्यहाँ चाहिँ उसको हेर्दाखेरि थाहा हुन्छ उसको के छ, कस्तो छ, कहाँ गयो, उसको अहिलेको अवस्था के हो, त्यो अवस्था हुने बित्तिकै अनि के रहन्छ भने उहाँले उहाँको अवस्था कसरी व्यवस्थापन गर्ने प्लान, त्यहीसँग जोडेर प्लानमा जानु पर्यो कि उसलाई कहाँ राख्दा सर्वोत्तम विकल्प हुन्छ भन्नेमा जानु पर्यो। न कि कुनै व्यक्तिले यो बाहिरबाट व्यक्तिले म यसो रहेछु भन्ने कुरा एकछिनको उसलाई खपतका लागि भने पनि समग्र व्यवस्थामा दीर्घकालीन उसको हितका लागि सर्वोत्तम हितका लागि चाहिँ त्यो प्लानमै लेखा जोखामै गएर जानुपर्छ।
1: हजुर, अब लेखा जोखाको काम शुरू भइसकेको छ, एक महिना लगभग हुनै लागिसकेको बाढी गएको पनि होइन, अब बाल बालिकालाई अब चाहिने उसलाई चाहिने आधारभूत आवश्यकता के हो जुन पहिचान गर्छ?
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
2: बालगृह मात्रै पनि 385 बालगृह छ, 10,000 बालबालिका त अहिले पनि बालगृहमा छन्, तर ती बालगृहको बालबालिका अवस्था जस्तै ती त भनेका नर्मल अवस्था आएका हुन् अभिभावक गुमाए, तर यी त अहिले त आतंकित अवस्थामा र एकदम भनौँ न अप्ठ्यारो अवस्थामा आएका बालबालिका र तिनको ट्रिटमेन्ट पनि फरक हुन्छ, तिनलाई गर्ने व्यवहार पनि फरक हुनुपर्छ। त्यसो उहाँलाई सहज बनाइसकेपछि सकेसम्म त्यही कम्युनिटीमा व्यवस्थापन गर्ने, त्यो कम्युनिटी नसक्ने कुरा एउटा भनौँ न एउटा नगरपालिका गाउँपालिकाले त सारा यो व्यवस्थापन गर्न सक्दैन, उसमा त्यो रिसोर्स पनि हुँदैन, त्यसमा अल्टिमेट जिम्मेवारी नेपाल सरकारले लियो भने त्यसबीचमा हामी बाल अधिकारको संरक्षणका लागि र त्यसको लागि एडभोकेसी गर्ने र त्यसमा चाहिँ सँगसँगै जानेमा त हामी अब आफ्नो लेभलले हाम्रो समग्र लेभलले लागेका छौँ। अब समग्र सरकारको पोलिसीको विषय त अब सम्पूर्ण मैले मेरो लेभलले भन्न सक्दिनँ,
1: यतिखेर चाहिँ सरकार यता थुप्रै योजनाहरू बनाउँदैछ बाल बालिकाको संरक्षण र सुरक्षाको लागि, उता बाल बालिका चाहिँ जहाँ फिल्डमा छन् ती बाल बालिकाहरू चाहिँ अब एक महिनादेखि ऊ पढ्न पाएको छैन, परिवारबाट छुट्टिएको अवस्था छ, अरूसँग बस्नुपर्ने बाध्यता छ, यसले गर्दा उसलाई आइपर्ने कठिनाईलाई पनि बुझेर सरकारले चाहिँ
2: स्थानीय सरकारले त नजिकबाट उहाँलाई राखेर त व्यवस्थापन त गरेको छ नि त, तर सहयोग त नेपाल सरकारले अल्टिमेट गरेको छ, यहाँबाट रातहरू पनि पठाएको छ, तर जहाँ पठाए पनि मैले अघि पनि भने जोडकेमा गरेँ भने स्थानीय तह जहाँ जहाँ भूमि छ जहाँ तिनीहरू छन् त्यो ठाउँमा त सुरक्षित वातावरण त हुनै पर्यो। अहिले
1: केही स्थानीय निकायको चाहिँ संरचना पनि भत्किएको छ, प्रणाली पनि भत्किएको छ, व्यक्तिहरू पनि बितेका छन् होइन,
2: अप्ठ्यारो छ। जस्तै गोसाइकुण्डा गाउँपालिकाको हाम्रो साथीहरू त्यहाँ पुग्दाखेरि च्याब्रु बेसी पुग्दाखेरि त्यहाँ केही पनि छैन, उहाँले एउटा पाल टाँगेर त्यो रेडक्रसको सहयोगमा पाल टाँगेर चाहिँ जिल्ला प्रशासनको अगाडि धुन्चीमा बसिरहनु भएको छ. अब उहाँहरूलाई हामीले तपाईँहरू एउटा बालकको नागरिक तोकिदिनु भन्दाखेरि अब हामी कसरी तोक्ने? हाम्रो त केही पनि छैन. उपाध्यक्ष बगिसक्नु भयो, वडा अध्यक्ष बगिसक्नु भयो, बालक नागरिक बगिसक्यो. अब हामी यो रिकभर गरेर सिफारिसको बाटो के गर्ने? हामीले रेस्क्यू कसरी गर्ने? आफ्नो जनताको हाम्रो अवस्था यो छ, हामी समय अब हामीले के नियुक्त के गर्ने भने त्यस्तो चाहिँ
1: बच्चाहरू त असुरक्षित
2: हुन्छ. त्यो अवस्था छ भने अब यहाँ के छ अहिले के छ हाम्रो फाइन्डिङमा चाहिँ अब जति बच्चा बगे त्यो त डेटा आउँदैछ कति बच्चाको भन्ने अझै पनि यकिन छैन. अझै एकछिन भन्दाखेरि तर जति बच्चा बचेको छ अहिले उहाँलाई राखेको अवस्थामा बच्चा राखेको जहाँ छ अब गाह्रो साह्रो त होला, त्यो घरकै जस्तो त नहोला, तर अहिले बच्चा असुरक्षित भएको अथवा हिंसामा परेको भने त्यस्तो खालको नोटिस आएको चाहिँ छैन. त्यसमा सचेत नै छ र मलाई लाग्छ नि गृह मन्त्रालय नेपाल प्रहरीको एउटा स्पेसल टिम पनि प्रत्येक उसमा चाहिँ खटाएको छ. त्यो मैले मेरो जानकारी पाएसम्म त्यो पनि छ त्यहाँ. त्यस कारणले त्यो अवस्था त्यस्तो छैन. तर के छ भने समग्रमा त उनीहरू एकदम नर्मल अवस्थामा आइसकेका छन्, यो पनि यथार्थ हो. आइसकेका छैनन् समग्र बालबालिका रौन्जेलसम्म पछि उसले चाहिँ अर्को वयस्क नागरिक हुनु अगाडिसम्म उसलाई चाहिँ संसद जिम्मा राज्य दिने गरी अस्ति नेपाल सरकारले गरेको निर्णय पनि यहाँले सुन्नु होला. पर्वतारले नै बोल्नु भएको थियो, हामी यसरी गर्छौँ जिम्मा लिन्छौँ, मैले बालबालिका मन्त्रालयको विषयमा बोल्नु भएको थियो. जो साइड इफेक्टहरूमा सचेत छौँ मैले त्यो पनि भने समग्रमा सरकार छ, यी संस्था हामी सबै जाने सरकारकै माध्यमबाट, नेपाल सरकारकै माध्यमबाट हो. हामी सरकार छ, तपाईँहरू पक्षमा हामी छौँ, राज्य छ, तपाईँहरू अहिले दुःखद अवस्था हुनु तपाईँहरू यसो नआतिनुहोस्, हामी चाहिँ छौँ भन्ने नै वातावरणकै क्रममै तयारी भएको देख्छु मेरो लेभलले. अब त्यसभन्दा
1: अब यस्ता घटना हुन नदिनको लागि स्थानीय पालिका र समाज कतिको चनाखो हुनुपर्छ?
2: अब यो घटना यो त अब अस्ति नेपाल सरकारले गरेको निर्णय पनि यहाँले सुन्नु होला. पर्वतारले नै बोल्नु भएको थियो, हामी यसरी गर्छौँ जिम्मा लिन्छौँ, मैले बालबालिका मन्त्रालयको विषयमा बोल्नु भएको थियो. जो साइड इफेक्टहरूमा सचेत छौँ मैले त्यो पनि भने समग्र सरकार छ, यी संस्था हामी सबै जाने

0: चाहिँ बाढी आएको भिडियो बनाउँदैछ, हामीले हेरिरहेको छौँ भिडियोमा, उहाँलाई माथि आउनु, यति माथि कहाँ आउँछ बाढी, उहाँले त्यो बाढी त्यति माथि आउँछ भने 100 मिटर माथि 80 मिटर माथि बाढी आउँछ भन्ने त कसैको कल्पना बाहिरको विषय भयो, किनकि त्यो ठुलो एउटा चाहिँ जुन तरिकाले त्यो पहिरोबाट हिम पहिरोबाट यसरी बढेर जो आयो त्यो त कसैको जिन्दगीमा कल्पना नगरेको लेभलमा बाढी पुगेको छ। त्यस कारणले त्यो त हाम्रो सोचाइभन्दा माथिको विषय भएको भए यसबाट अब चाहिँ मैले देखेको चाहिँ नदी किनारका बस्तीलाई सुरक्षित कसरी गर्ने विषय एउटा छ भनेपछि अर्को कुरा विपद त्यो ठाउँ विपदबाट जोखिम मुक्त छ कि छैन
1: बालबालिकाको सुरक्षाका हिसाबले
0: बालुवाई क्षेत्र त्यही रह विद्यालय चाहिँ जोखिम नदी किनार विद्यालय बालुवाई जोखिममा त परिहाल्यो नि, हामी बेतावतीबाट स्कुल भगायो नि त किनकि नदी किनारमै थियो, हामी त्यसबाट सोचेका थिएनौँ, हामी त नदी किनारमा राखेका थियौँ, कतिपय ठाउँमा अन्त पनि देख्छौँ हामी यो करिडोरमा रोड जान्छ त्यहाँ नदी किनारमै यसो गएर त खेलेर नदीमा बालबालिका स्कुलबाट गएर खेलिरहेको हुन्छ त्यस्तो खालको पनि देख्छौँ भने त्यो कुरामा सचेत हुनु पर्यो एउटा बाटो। अर्को बाटो चाहिँ हाम्रो पूर्वाधारहरू पनि चाहिँ बालबालिका मैत्री हुनु पर्यो, कतिपयसम्म त्यो रन सेफ हुनु पर्यो, हाइटमा हुनु पर्यो, ती कुरा रहनु पर्यो, शान्ति कुराले बत्ने हुनु पर्यो, त्यसपछि हाम्रो मेकानिजम पनि त्यो सबभन्दा एक शब्दमा भन्दाखेरि स्थानीय बाल संरक्षण प्रणाली सुध्रिनु पर्यो, त्यो चाहिँ भएको छैन हामीले भन्दै गर्दा देख्दै गर्दा प्रष्ट रूपमा बाल संरक्षण प्रणाली जो परिकल्पना गरेका छ राज्य त्यो चाहिँ स्ट्यान्ड नभएका कारणले अहिले हामी चाहिँ यहाँ खलबल लिएका हौं। यदि त्यो प्रणाली हुन्थ्यो भने अहिले कोही गएर यहाँ कहीँ जानुपर्छ सिधै गएर स्थानीय तहको बाल संरक्षण प्रणालीमा गएर सिधै त्यो मेकानिजमलाई यदि हामी स्ट्रङ गरेको भए त्यो मेकानिजम सोधै काम गर्थ्यो। त्यो कमजोरी भनेको हामीले त्यहाँ के गरेका छैनौं भने हामीले पटक पटक भन्यौं हाम्रो बालबालिका संयन्त्र 2075 प्रष्ट रूपमा स्थानीय बालिका समिति गठन गर्ने भनेको छ, त्यहाँ बालकना अधिकारी रहने भनेको छ, अहिले पनि देशको 2/3 बढी पालिकामा बालकना अधिकारी नियुक्त गरेका छैन, त्यो त यहाँ आयो बाढी, भोलि चाहिँ त्यो बाढी कर्णालीमा आउन सक्छ, कोशीमा आउन सक्छ, अनि त्यो बाढी चाहिँ गण्डकीमा आउन सक्छ, तर त्यो हामी त्यहाँ चाहिँ हामीले अहिले बल्ल अहिले भर्खर चाहिँ त्यहाँ समाजसेवी बाल मनोवैज्ञी सूचित गर्ने भनेको छ, बालकना नियुक्त गर्ने भनेको छ, त्यो छुट लगानी पनि पर्दैन, हामी संस्थामै सहकार गर्छ, त्यसमा हामीले चासो दिएनौँ, हामी केमा दियौं अब बाटो खन्ने त्यसपछि डोजरहरू हान्ने त्यसपछि गएर अरू गरेर यति यी साना बालबालिकाको विषयमा त नगर्दा के फर भोटको राजनीति जस्तो भने त्यस्तो खालको धारमा गएका कारणले पनि अब म एउटा कर्मचारीलाई धेरै कुरा त मैले पोलिटिकल कुरा बोलिनँ तर हामीले नीतिगतमा कतै कतै ल्याप्सेज भएको हो त्यहाँ संरक्षण प्रणाली हामीले भन्दा भन्दै त्यो कानूनमा आएको पर्यो तर अहिले 8 वर्ष भयो कानूनमा आएको 8 वर्षसम्म एउटा चाहिँ पालिकाले बालकना अधिकारी नियुक्त गर्दैन भने त्यो जिम्मेवार को नगर्दाखेरि के हुने भन्ने कुरा कसैले भन्न सकेका छैन। त्यो कुरा हामी धेरै पटक राखेर हामी पत्रकार गऱ्यौं गरिदिनु असारभित्र गरिदिनु भनेर हामीले मै यो बाल स्थानीय के अरे हाम्रो राष्ट्रिय बालिका परिषदमा जेठमा आएदेखि मैले पनि आउने बित्तिकै कोअर्डिनेसन गरेर तपाईँहरूले यति नियुक्त गरिदिनुहोस् जिम्मेवारी तोकिदिनुहोस् स्थानीय बालिका समिति गठन गरिदिनुहोस् भोलि बालबालिका समस्या आएपछि ठ्याक्कै त्यसले रेस्पोन्स गर्छ भन्दाखेरि अब उहाँहरूले चाहिँ एउटा सामान्य कुनै एउटा प्रोफाइल नपुगेको कर्मचारी के अरे तोकिदिने अनि उपमेयरको अध्यक्षता हुने भनेकोमा कार्यपालिका सदस्यलाई संयोजक तोकिदिने त्यो भएर अहिले हाम्रो ऐनमा पनि हामीले यसलाई स्ट्रङ गर्नुपर्छ भनेर प्रत्येक पालिकाको मेयर भनौँ अध्यक्ष अथवा प्रमुखको अध्यक्षतामा बाल कल्याण समिति हुनु के अरे बाल अधिकार समिति हुनुपर्छ भनेर अहिले जुन हाउसमा गएको ऐनमा त्यो प्रस्ताव गरिएको छ र यसलाई चाहिँ स्ट्रङ बनाउनको लागि चाहिँ हामीले अहिलेको ऐनमा प्रस्ताव गरेका छौँ। त्यो ऐन कारण गर्दैन भने त भोलि त्यहाँ मेकानिजम अहिले यहाँनिर गएर किन कसलाई खोज्नुपर्ने गएर अब यो कुनै व्यक्ति संस्था गएर कसलाई खोज्ने भन्दाखेरि त्यहाँनिर मेकानिजम छ भने त्यसले काम गर्छ, मेकानिजम छैन भने त त्यहाँनिर अरू अवांछित पक्षहरूको चलखेल हुन सम्भावना भएको भएर स्ट्रङ कमिटी चाहिँ हुनुपर्छ र बालबालिकालाई यो विपद पर्दामा चाहिँ सधैँ बालबालिकालाई प्राथमिकतामा राखेर एउटा प्लान बनाइदिनुपर्छ भन्ने हामी त लागेका छौँ। हाम्रो तर हाम्रो भोइस चाहिँ त्यति धेरै सुनिएको जस्तो देखिँदैन, अब त्यो विषय अर्को विषय भयो, यसो हामी चाहिँ लागि परेका छौँ।
1: अब बाढी आयो गयो, एक महिना हुन लाग्यो तर बालबालिकाको जीवनमा यसको असर वर्षौं रहन सक्छ, अहिले नै गर्नुपर्ने 3 वटा काम तत्काल गर्नुपर्ने के हुन सक्छ, सुझाव के दिनुहुन्छ?
0: तत्काल गर्नुपर्ने उहाँहरूको पहिला सुरक्षित बसाई, उहाँको चाहिँ खानपान स्वास्थ्यको व्यवस्था र उहाँको चाहिँ पारिवारिक पुनर्बन्ध अथवा पुनर्बन्ध भनेको पारिवारिक जो उपलब्ध हुनुहुन्छ नजिकको व्यक्ति पहिलो जो उपलब्ध हुनुहुन्छ उहाँहरूसँग चाहिँ नजिकको व्यक्तिलाई मार्फत चाहिँ उहाँहरूको चाहिँ काउन्सिलिङ र उहाँहरूको चाहिँ सहज वातावरण ल्याउनुपर्छ पहिला काम, त्यसपछि अनि त्यसबाट जो लेखाजोखाबाट अनि उहाँको दीर्घकालीन व्यवस्थापनमा जानुपर्छ। पहिला त उहाँलाई सुरक्षित वातावरण र भयमुक्त वातावरण, सुरक्षित वातावरण र बालमैत्री वातावरण, अहिले हामीले एकै शब्द बालमैत्री वातावरणमा, त्यो बालमैत्रीमा उहाँको खानपानको कुरा, उहाँको रुचिका कुरा भने यो खेल्न चाहला, दिनभरि खाइराख्यो भने खाँदा नि एउटा बच्चा खेल्न पनि चाहन्छ, एउटा चाहिँ बन्द कोठामा दिनभरि राख्यो भने बालबालिका चाहिँ त्यो चाहिँ आफै झन् अझ अर्को समस्या, त्यसो भए बालमैत्री वातावरणले भनेको मतलब त्यहाँ उसको त्यो खेल्ने ठाउँदेखि लिएर उसको सोचाइ उसको स्वभाव नै चुलबुले स्वभाव हुन्छ, उसको चाहिँ उसलाई धेरै त्यो कुरा हुँदैन, उसले नर्मल कुरा हुन्छ, अहिले होइन हामीले उद्धार गरेर बालबालिका देखेका छौँ, कतिपय उहाँहरू आमा बाबु धेरै चिन्ता हुन्छ, बालबालिका हाँसेको देखिन्छ, कतिखेर के व्यवहार गर्छ, कति उसलाई चाहिँ अब त्यो के हो के हो चाहिँ
1: 10 वर्ष
0: मुनि सानो बालबालिका त्यो छ, अनि 10-12-14 एक खालको हुन्छ, 16-18 भित्र एक खालको अलिक मेच्योरिटी आएको हुन्छ, उहाँहरू अलिक गम्भीर भएको हुन्छ, त्यस्तो उमेर अनुसार उहाँहरूको व्यवस्थापन त्यो अहिले

0: ले चाहिँ उमेर समूह अनुसारै व्यवस्थापन यो अहिले लेखा जोगाउँ त्यो पनि छ उमेर समूह अहिले व्यवस्थापन गर्दाखेरि उमेर बाल र बालक र बालिका उमेर समूह त्यो अनुसारको प्लान गर्नु पर्यो व्यवस्थापन त यसै गर्नु पर्दैन कि भोलि त्यहीँभित्र फेरि कहिले हामी देखेका छौँ बाल बालिका बिचमा हिंसा भएको छ नि त एउटा बालकले बालिका रेप गरेर पनि थुप्रै हाम्रो बाल बालिका बाल सुधार गृहहरूमा बसिरहेका छन् भने त्यो पनि हाम्रो समाजको अर्को पाटो अनि शिक्षाको पाटो र हाम्रो समाजको नैतिक पाटो ती कुरालाई पनि ध्यान दिएर त्यो शिक्षामा समावेश गर्ने कुरा भएर क्रस कटिङ भएर मैले अघि भने धेरै यो तीन चारवटा मन्त्रालयको त प्रत्यक्ष सम्बन्धता भएर प्लान गर्नुपर्ने देखिन्छ अब शिक्षा मन्त्रालय त बाल बालिकाको पढाइ के हुने अब भन्नेमा त शिक्षा मन्त्रालय सिधै जोडियो त्यसबाट स्थानीय तहसँग कोर्डिनेट गरेर गर्ने पाटो यी कुराहरू भयो समग्र भयो भने बाल अधिकार रक्षा हुन्छ र बाल संरक्षण प्रणाली सुदृढ हुन्छ
1: जस्तो बाल बालिकालाई भुलाउने एउटा महत्वपूर्ण स्थान भनेको ठाउँ भनेको एउटा विद्यालय हो धेरै विद्यालयहरू होल्डिङ सेन्टरमा छन् अहिले होइन भनेपछि विद्यालयलाई अब केही समयपछि बाल बालिकालाई विद्यालय पठाउने अवस्था पनि त्यसमा नि सोचाइ भइरहेको होला त्यसमा के सुझाव दिनुहुन्छ
0: त्यसमा मेरो सुझाव के छ मैले बिदुरको पनि सूचना हेरेको थिएँ बिदुरमा अब म पहिला बिदुरमा पनि बसेको बिदुरको भूगोल मलाई थाहा छ त्यहाँको विद्यालयहरू चाहिँ त्यो जुन देवीघाट नजिकको विद्यालय त्रिशुलीको त बगिहाल्यो यतापट्टिको चाहिँ अन्नपूर्ण भयो अनि चाहिँ विभिन्न विद्यालयहरूमा जुन सेटर आएको छ उहाँले सुझाव मैले अस्ति हेर्दाखेरि यो अन्य ठाउँमा सुचारू गर्ने भएको बालबालिका जहाँ आएर बस्नु भएको छ त्यो ठाउँको त्यो होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई भएकोले व्यवस्था गर्ने र त्यो निरन्तरता गर्ने कति भदौको कति कतिबाट भनेर उहाँले एउटा प्लान गर्नुभएको थियो म त्यो सूचना देखिरहेको थिएँ स्थानीय फेरि स्थानीय नगर शिक्षा समिति हुन्छ नि त स्थानीय के अरे त्यो गाउँ शिक्षा समिति नगर शिक्षा समिति उहाँले बाह्र समूहसित व्यवस्थापन गर्नुहुन्छ त्यो समितिहरूले पनि त्यहाँ चाहिँ एक खालको तयारी गरेर देख्छु मैले एउटा भने चाहिँ अर्को अब त्यो बालबालिकाहरू स्कुलमा बसेर त्यो स्कुलमा सधैँ नै त्यो त्यहाँ होल्डिङ सेन्टर हुन त होइन त्यो होल्डिङ सेन्टर त केही समयका लागि राखिएको त्यसमा छिटो यसको व्यवस्थापन गरेर त्यसको स्क्रिनिङ गरेर कहाँ कहाँ जाने के जाने भनेर परिवार जाने कहाँ जाने अथवा छुट्टै एउटा सामुदायिक भवन खोल्ने अथवा चाहिँ के गर्ने कुनै केमा राख्ने भन्नेमा त जानै पर्छ नभए सधैँ यही विद्यालयमा राखिरहने भयो भने त त्यो बालबालिकालाई पनि एउटा अप्ठ्यारो रहने अर्को दोस्रो बालबालिका भनेको त्यहाँ पढ्ने बाँकी बालबालिकालाई पनि असर पर्ने भएको कारणले त्यो प्लानमा जान खोजे जस्तो देखिन्छ भने शिक्षा मन्त्रालय पनि गरेको कुरा त्यही लाइनको कुरा देखेँ मैले त्यसो त्यो तत्कालै जानुपर्ने देखिन्छ अन्यथा त त्यो सधैँ त्यहीँ बसिरहने भन्ने चाहिँ होइन कमसे कम एक महिना डेढ महिनाभित्र त्यो कुरा व्यवस्थित भइसक्नु पर्यो भूकम्प आएको बाढी आएको हिसाबले यस्तो देखिन्छ
1: अब योभन्दा अगाडि कोविडको समय भनौँ या भूकम्पको समय भनौँ थुप्रै राहत र उपलब्ध पक्कै भएका थिए तर त्यसका केही कुराहरू बाहिर पनि आए कि त्यो आएका चीजहरू चाहिँ राम्ररी वितरण हुन नसकेको कुरा अब बाल परिषदले अघि यहाँले भन्नुभयो सम्झौता पनि भए भनेर यस्ता जुन राहत आएका कुराहरू चाहिँ पारदर्शी रूपमा वितरणको लागि परिषद कतिको त्यसमा
0: संवेदनशील छ हामीले अघि मैले भनेको विषय चाहिँ अब अहिले हामी भर्खरै प्राप्त गरेको होइन त्यो हामी चाहिँ दीर्घकालीन प्लानमा जाँदैछौँ त्यसमा त्यो बच्चा सम्पूर्ण व्यवस्थापन भएर कहाँ गर्ने हामी त्यसको सपोर्टको लागि तयार छौँ भनेर हामीले गरेका छौँ हिजो त्यो हिजोको मैले भनेको विषय तर अहिले हामीले भनेको के भने सिधै राहत बाँड्ने निकाय हामी होइनौँ होइन सिधै राहत हामीले बाँड्दैनौँ हामीले चाहिँ अधिकतम चाहिँ लाभ बालबालिकाको सेक्टरमा चाहिँ अन्न नहोस् त्यसमा चाहिँ उहाँले वञ्चित नपरोस् भन्नेतिर हामीले वकालत गर्छौँ एउटा कुरा पहिलो कुरा त त्यो राहत बाँड्ने फेरि एउटा एकद्वार प्रणाली छ केन्द्रीय विपद व्यवस्थापन समितिदेखि लिएर प्रारम्भिक कार्यालय अब गृह मन्त्रालय लगायतको विषय एउटा विषय छ हामी पनि त्यसमा क्लस्टरमा त छौं एउटा पाटो त्यो छ भने दोस्रो पाटो भनेको जो उहाँहरूलाई राहतको विषय छ हिजो पनि कोविडमा भन्नुहोस् अथवा चाहिँ 72 भूकम्पमा अथवा 4 भूकम्पमा पनि कतिपय ल्याप्सेसहरू हामी देखायो त्यहाँनिर ल्याप्सेस देखेको त्यो ल्याप्सेस चाहिँ नहोस् र त्यसमा चाहिँ कतै कतै कुरा कुनै कुरामा भनौँ न एक खालको सम्बन्धी व्यक्ति नजाने अर्कोमा जाने अब मैले फेरि गएर हुँ जोड्छु फेरि अब सम्बन्धी व्यक्ति भने कसले प्रमाणित गर्छ कसले छ त्यही भन्यो फेरि स्थानीय तह हो सिधै गएर त्यही ठोकिन्छ फेरि किनकि स्थानीय तहको प्रत्येक व्यक्ति कुन लेभलको कहाँनिर के मिस्यो अहिले एउटा हामी रेकर्ड निकाल्नु पर्यो भोलि डेटा निकाल्यौँ भने त हामी फेरि स्थानीय तहको बिदुरको यतिवटा नम्बर र उत्तर गाईको एउटा नम्बरको यति यहाँको यति भनेर पालिकाको हिसाब निकालेर समग्र नेपालको हिसाब आउने त्यसबाट भूमि त हाम्रो त्यही नै हो त्यस कारणले त्यो तलको मेकानिजमलाई स्ट्रङ बनाउने कुरा मैले अघि भने नि मैले अघि बाल बालिका भएर बालबालिका क्षेत्र भएर बाल अधिकार समिति कुरा गरेँ त्यस्ता समिति लोकलकाहरू पनि छन् नि विपदकै समिति छ त्यसपछि गएर त्यहाँ अरू समितिहरू छन् खेलकुदको समिति छ शिक्षाको समिति विभिन्न समिति छन् त्यो सामाजिक समितिहरू छन् प्लिज अनि त्यो हिसाब भएको कारणले यिनीहरूलाई हामीले स्ट्रङ बनायौँ भने मात्रै जान्छ त्यसमा सचेत हुनलाई तलको मेकानिजम कहिलेकाहीँ फेरि विभेद भयो कहिलेकाहीँ पक्षपात भयो भन्ने कुरा पनि आउँछ त्यो नहुने दिनलाई त्यो मेकानिजम स्ट्रङ गर्नु पर्यो र त्यो हाम्रा भएका मेकानिजमलाई विश्वास गर्नु पर्यो सहयोग गर्नेले पनि त्यसलाई गर्नु पर्यो र त्यो मेकानिजमले आफ्नो जिम्मेवारी तत्त्व जिम्मेवारी पूरा गर्नु पर्यो हामी त्यसमा चाहिँ राष्ट्रिय बाल अधिकार परिषदको तर्फबाट मन्त्रालयको एउटा निर्देशन अनुसार हामीले काम गर्ने कुरामा हामी सचेत छौँ र हामी त्यसमा लागिरहेका छौँ
1: तीनवटा भनौँ न निकायहरू छन् होइन, संघ प्रदेश र स्थानीय पालिका बीच नै समन्वय नहुँदा कतिपय कुराहरू चाहिँ अभाव खड्किएको हुन्छ, के चाहिँ सुझाव दिनुहुन्छ?
0: संविधानले परिकल्पना गरेको सरकार हो, त्यसमा चाहिँ अल्टिमेट सबैको नेतृत्वदायी अभिभावक सरकार भनेको केन्द्रीय संघीय सरकार नै हो, यसले नै प्रदेश सरकारले अनुदान दिन्छ र त्यसपछि स्थानीय तहलाई पनि दिन्छ र तीन तहको सरकारले आफ्नो आफ्नो सरकारको प्र्याक्टिस गर्छन्, आफ्नो व्यवस्थापन गर्छन्, तर अभिभावकत्व गर्न चाहिँ संघीय सरकारले गर्छ र गर्नुपर्छ यस्तो बेलाहरूमा। विगतमा त फेरि विगतको पहिलो बाटो नेपाली सेना पनि संघीय सरकार अन्तर्गत रहेको कारणले नेपाली सेनालाई परिचालन भएदेखिका कुराहरू जुन संघीय सरकारले गरेको छ त्यसै अन्तर्गत फेरि स्थानीय तहको सम्बन्धमा पनि फेरि जस्तै स्थानीय तहको मेयर अथवा अध्यक्ष भन्नुहोस् उहाँहरूले वडा अध्यक्षले आफ्नो जनतालाई चिन्ने जति कुरा एकैचोटि यहाँ गएर एकजनाले नचिन्न सक्छ, त्यस कारणले उहाँको अवस्थाको बारेमा स्थानीय तहसँग चाहिँ समन्वय गरेर संघीय सरकारले काम गर्ने र प्रदेश सरकारको बीचमा चाहिँ केही कुराहरू राखेको छ आफ्नो जनताको लागि, उहाँको पनि भूमि त्यही हो, त्यो उहाँको पनि क्षेत्र त्यो भएको भएर जस्तै उदाहरणले बागमती प्रदेश सरकार, बागमती प्रदेश सरकारले गर्न खोजेको प्लानमा चाहिँ केन्द्रीय सरकारसँग समन्वय गर्नु पर्यो संघीय सरकारसँग र यताका यी सरकारहरूले स्थानीय तहसँग स्थानीय सरकारसँग समन्वय गरेर त्यो प्लानमा जोखिमका बालबालिकालाई पहिलो प्राथमिकता दिएर जोखिमका क्षेत्रका नागरिकलाई भन्नु बालबालिका एउटा भयो त्यसको साथ नागरिक पनि सबै त्यो नागरिकलाई प्राथमिकता दिएर र त्यो प्लानमा चाहिँ हाम्रो चाहिँ जुन दिन खोजेको हामीलाई गरेको सहयोग सदस्यता सद्भाव जो विदेशदेखि यत्रो चाहिँ सद्भाव प्राप्त भएको छ सबैले हामीलाई सहयोग गर्नुभएको छ हाम्रो दुःखमा साथ पाउँछौँ तिनको पनि सेन्टिमेन्ट लिएर एउटा मेकानिजमबाट एउटा व्यवस्थित ढंगले सबैसँग सहकार्य गर्ने सबैसँग चाहिँ समन्वय गर्ने र त्यसमा नेतृत्व दिने काम संघीय सरकारकै हुन्छ र संघीय सरकारले यदि गरिरहेको अवस्थामा हामी पनि एउटा संघीय सरकार निकायको रूपमा हामीले एउटा सेक्टरल निकायको रूपमा बालबालिकाको कुरा हामीले उठान गरे समग्रमै यसलाई व्यवस्थापन एउटा बालबालिकामा छुट्टै एकजना ठाउँले व्यवस्थापन हुँदैन परिवार अभिभावक पनि सँगै जाने भएको कारणले हामी चाहिँ फेरि त्यस कारणले हाम्रो इस्यू अलिक बढी गम्भीर छ। अरू चाहिँ आफै निर्णय लिन सक्छन् बालबालिकाले फेरि आफै निर्णय लिन सक्दैनन् भकिन सक्छन् प्रयोग हुन सक्छ भन्नेमा बढी सचेत हुनुपर्छ भनेर हामीले वकालत गरेका छौँ।
1: हस् यो महत्वपूर्ण विषयमा आज स्टुडियोमै आएर व्यस्त समयको बावजुद पनि हामीलाई समय दिनुभयो म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु।
0: हस् धन्यवाद तपाईँले पनि अब यो चाहिँ जुन उज्यालो निरोगले हामीलाई चाहिँ एउटा बोलाएर अहिले भएका गतिविधि र हामीले गरिरहेका क्रिया सम्पादन गरेका क्रियाकलापहरूको जानकारी जुन राख्ने अवसर दिनुभयो यसलाई तपाईँलाई पनि धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसे। बाढ़ी प्रभावित बाल बालिकाको स्वास्थ्य शिक्षा सुरक्षा र सामान्य जीवनमा फर्काउने पहलका बारेमा उहाँसँग गरिएको कुराकानीसँगै बदलिदो नेपालको आजको समय सकिएको छ। भोलि बदलिदो नेपालमा देश परदेश सुन्न सक्नुहुन्छ भने अर्को सोमबार स्वास्थ्य र शिक्षासँग सम्बन्धित कुराकानी लिएर आउने नै छौ। प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु। नमस्कार।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

नमस्कार, म रिवे रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज कोशी, बागमती, गण्डकी र लुम्बिनीमा ठूलो वर्षाको सम्भावना, विकसित नयाँ प्रणालीको निरन्तर निगरानी। भोटेकोशी बाढ़ीले भत्काएको सड़क दशै अघि नै सञ्चालनको तयारी। यातायात पूर्वाधार पुननिर्माणका लागि मात्रै 73 अर्ब 34 करोड़ रूपियाँ लाग्ने अनुमान। 6,000 भन्दा धेरै वडामा कांग्रेसको अधिवेशन सकियो, एमालेमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन प्रतिवेदन तयार। जर्मनीको राज्य चुनावमा चान्सलर मर्जको पार्टीको प्रदर्शन 1949 यताकै कमजोर, 5% थ्रेश होल्ड पनि पार गर्न नसक्ने अवस्थामा। र अखिल नेपाल फुटबल संघका अध्यक्ष र लेखा अधिकृत पक्राउ। नेपाल खबरमा अब पूरा खबर। आजदेखि देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले निकालेको 3 दिने बुलेटिन अनुसार आजदेखि पर्सीसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी 1-2 ठाउँ, भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी 1-2 ठाउँ र पर्सी पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बंगालको खाड़ीमा विकसित भएको न्यूनचापी प्रणालीका कारण आउँदो बिहिबारदेखि भने ठूलो वर्षाको सम्भावना रहेको मौसमविदहरूले यसअघि नै भन्दै आएका छन्। मौसम पूर्वानुमान महाशाखाले भने यस प्रणालीको प्रभावले नेपालमा ठूलो वर्षा हुने सम्भावना रहे पनि वर्षाको मात्रा, जोखिमको स्तर र सम्भावित प्रभावबारे अहिले नै यकिन गर्न नसकिने जनाएको छ। महाशाखाले सूचना निकालेर प्रणालीको गति र प्रभावलाई निरन्तर निगरानी गरिरहेको र अवस्था हेरेर आवश्यक सूचना तथा पूर्वानुमान अध्यावधि गर्दै जाने उल्लेख गरेको छ। मौसम सम्बन्धी आधिकारिक तथा ताजा सूचना नियमित रूपमा हेर्न र सम्भावित वर्षा तथा मौसमजन्य जोखिमप्रति आवश्यक सतर्कता अप्नाउन महाशाखाले अनुरोध गरेको छ। मौसम सम्बन्धी जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको आधिकारिक सूचना तथा टोल फ्री नम्बर 1115 सम्पर्क गर्न अनुरोध गरेको छ। भोटेकोशी बाढ़ीले क्षतिग्रस्त सड़क दशै अघि नै सञ्चालनमा ल्याउने गरी सरकारले काम तीव्र पारेको छ। बाढ़ीका कारण नुवाकोट, रसुवा र धादिङका विभिन्न क्षेत्रमा सड़क तथा पुल बगेपछि उत्तरी नाकासँगको सड़क सम्पर्क प्रभावित भएको छ। दशैंको समयमा हुने यात्रुको चाप र रसुवागढ़ी नाकाबाट हुने व्यापारलाई ध्यानमा राख्दै सड़क विभाग, नेपाली सेना र अरू सुरक्षा निकायका टोली सड़क पुनस्थापनामा खटिएका छन्। सड़क विभागका अनुसार बाढ़ीले अवरूद्ध पारेका धेरै सड़क खुलिसकेका छन्। स्याफ्रुबेसीदेखि रसुवागढ़ीसम्मको सड़क सञ्चालनमा ल्याउनका लागि एक्सावेटर, डोजर, लोडर लगायतका हेभी उपकरण परिचालन गरिएको छ। भेत्रावती क्षेत्रमा बेलीब्रिज राख्ने तयारी भइरहेको छ भने फलाखु खोलामा 75 मिटर लामो बेलीब्रिज निर्माण गर्ने योजना अघि बढ़ाइएको छ। गल्छी त्रिशुली रसुवागढ़ी सड़क अन्तर्गत गल्छीदेखि भैंसेसम्मको सड़क सञ्चालनमा आइसकेको विभागले जनाएको छ। भैंसे बेत्रावती खण्डमा भने झण्डै 500 मिटर सड़क खुलाउन बाँकी छ। ढुंगे बेत्रावती क्षेत्रमा पनि डोजर र एक्सावेटर प्रयोग गरेर सड़क खुलाउने काम भइरहेको छ। बेत्रावतीमा बेलीब्रिजका लागि जग निर्माण भइरहेको छ भने स्याफ्रुबेसीमा बेलीब्रिजको डिजाइनको काम शुरू भएको सड़क विभागले जनाएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार सड़क तथा यातायात पूर्वाधार पुनरुत्थानका लागि मात्रै 73 अर्ब 34 करोड़ रूपियाँ आवश्यक पर्ने अनुमान छ। नेपाली कंग्रेसले 73 जिल्लाका 6,132 वडामा अधिवेशन सकेको छ। हिजो र अस्ति 2 दिनमा धेरै वडामा अधिवेशन सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। आन्तरिक विवाद, सदस्यता सम्बन्धी समस्या र बाढ़ी पहिरोका कारण केही वडामा अधिवेशन हुन बाँकी छ। बाढ़ी प्रभावित रसुवा बाहेक सबै वडामा भोलिसम्म सबै वडाका अधिवेशन सक्ने निर्वाचन समितिले जनाएको छ। बाढ़ी प्रभावित नुवाकोट र धादिङमा आजदेखि वडा अधिवेशन गर्ने तयारी छ। सप्तरीका 2 र 4, मोरङको 6 र उतहटको 1, सर्लाहीका 2 र नवलपरासीका 2 निर्वाचन क्षेत्रका वडामा आन्तरिक विवाद र सदस्यता सम्बन्धी समस्याले अधिवेशन हुन सकेको छैन। वडा अधिवेशनलाई कांग्रेसको केन्द्रीय महाधिवेशनको मुख्य आधार मानिन्छ। वडा अधिवेशनले वडा कार्य समितिका अतिरिक्त क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्छ। नेकपा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन ग्रहण गरेको छ। हिजो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले कार्यदलको प्रतिवेदन ग्रहण गरेको हो। प्रतिवेदनबाट पार्टी नेतृत्व पुनर्गठन सम्बन्धी विषय हटाएको छ।
पार्टी महासचिव शंकर पोखरेलले तयार पारेको 65 पेजको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाएपछि कार्यदल संयोजक रामबहादुर थापा बादललाई 45 पेजको अर्को प्रतिवेदन लेख्न लगाइएको थियो। त्यो प्रतिवेदन पनि चेत नबुझेपछि अध्यक्ष ओलीले नेता प्रदीप ग्यावालीलाई छुट्टै प्रतिवेदन लेख्न लगाउनु भएको थियो। तीनवटै प्रतिवेदनलाई मिलाएर सहमतिको आधारमा प्रतिवेदन तयार पारिएको छ। चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रतिवेदनले पार्टीभित्र उठेका विभिन्न विषयलाई सम्बन्धित वैधानिक निकायबाट टुंगो लगाउने बाटो प्रस्ताव गरेको छ। साथै कार्यदलले प्राप्त सुझाव र उठेका विषयको विधानसम्मत समाधान खोज्न छुट्टै कार्यदल गठन गर्न समेत प्रस्ताव गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विपदका कारण परिवारबाट छुटेका अभिभावक वा संरक्षण विहीन भएका तथा विशेष संरक्षणको आवश्यकतामा परेका बालबालिकाको शिक्षा र संरक्षणका लागि सरकारले सिहार योजना कार्यान्वयनमा ल्याएको छ। योजना अन्तर्गत ललितपुरको गोदावरी नगरपालिका 12 थेचोमा बालबालिकाका लागि अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको पहलमा राष्ट्रिय बाल अधिकार परिषदले केन्द्र सञ्चालनमा ल्याएको हो। विपद वा अन्य कारणले परिवारबाट अलग भएका बालबालिकालाई तत्काल सुरक्षित वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र स्थापना गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो बेलुकी न्यूयर्क प्रस्थान गर्नुभएको छ। महासभाको उच्चस्तरीय सत्रमा मन्त्री खनालले विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनुहुनेछ। नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भने भोलि अमेरिका प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री शाहले आउँदो शुक्रबार राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नुहुनेछ। मनास्लु आधार शिविरमा युवाहरूले 3 दिनदेखि गरेको आमरण अनशन स्थगित गरिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गण्डकी प्रदेश र मनास्लु संरक्षण क्षेत्र आयोजनाले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अनशन स्थगित गरिएको दावा नुर्बु लामाले बताउनुभयो। जलवायु परिवर्तनबाट उत्पन्न हुने जोखिम न्यूनीकरण तथा हिमताल विस्फोट लगायतका खतराबाट बचाउन माग गर्दै गएको शुक्रबारदेखि आमरण अनशन शुरू भएको हो। अब विदेशको खबर। जर्मनीको मेक्लेनबर्ग भोर्बो पेनमा भएको राज्य चुनावमा दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी एएफजी पार्टी पहिलो बन्ने देखिएको छ। एआरटी टेलिभिजनको प्रारम्भिक प्रक्षेपण अनुसार एएफजीले 38.3% मत पाउने देखिएको समाचार संस्था रोइटर्सले जनाएको छ। सत्तारूढ़ सोशल डेमोक्रेटिक पार्टी एसपीडीले 35.4% मत पाउने अनुमान गरिएको छ, तर चान्सलर फेडरिक मर्जको नेतृत्वमा रहेको क्रिश्चियन डेमोक्रेटिक युनियन भने 5% थ्रेश होल्ड भन्दा तल देखिएको छ। पछिल्लो मत परिणाम अनुसार सीडीयूले 4.9% मत पाएको छ। यससँगै सीडीयू राज्य संसदमा प्रवेश गर्न नसक्ने सम्भावना देखिएको छ। यो सन् 1949 जर्मनीमा सीडीयूले बिहोरेको सबैभन्दा कमजोर राज्य चुनावको परिणाम हो। अब खेल खबर। नेपाल प्रहरीले खेलमा मिलेमतो अनियमितता र ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल संघ इन्फाका 2 कर्मचारीलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले इन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत संजीव पाण्डेलाई गैराती पक्राउ गरेको छ। ब्यूरोका प्रवक्ता अनुपम शमशेर जबराले राष्ट्रिय खेलकुद परिषद राखेपछि केन्द्रीय कार्यालय त्रिपुरेश्वरको पत्र तथा वसन्त रिजालको निवेदन जारीका आधारमा अनुसन्धानका लागि जोशी र पाण्डेलाई पक्राउ गरिएको जानकारी दिनुभयो। पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत ललितपुरबाट 4 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता जबराले बताउनु भएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज कोशी, बागमती, गण्डकी र लुम्बिनीमा ठूलो वर्षाको सम्भावना, विकसित नयाँ प्रणालीको निरन्तर निगरानी, भोटेकोशी बाढ़ीले भत्काएको सड़क दशैं अघि नै सञ्चालनको तयारी, यातायात पूर्वाधार पुननिर्माणका लागि मात्रै 73 अर्ब 34 करोड़ रूपियाँ लाग्ने अनुमान, 6,000 भन्दा धेरै वडामा कांग्रेसको अधिवेशन सकियो। एमालेमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन प्रतिवेदन तयार। जर्मनीको राज्य चुनावमा चान्सलर मर्जको पार्टीको प्रदर्शन 1989 यताकै कमजोर, 5% थ्रेसहोल्ड पनि पार गर्न नसक्ने अवस्थामा। र अखिल नेपाल फुटबल संघका कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
8: Journeys into the heart of global events.
6: And voices from around the globe.
9: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
10: It's about this home.
11: Dish Home. Khushigo Connection.
12: Salinadi ko seal.
13: Mani chood ko kaak.
12: Swachha, sundar ra snigdha prakriti.
13: Shanti ra ananda ko anubhuti.
12: Bhidbhad bata taada.
13: Sahar bata najikai.
12: Tapaiko swagat ra atithya ka lagi sadan tatpar.
13: Jhule Organic Farm Resort.
14: Istrit jankari ka lagi. Phone number 9861-4956 र 9841-2954-81। वेबसाइट झुले.com.np।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। गएको वर्ष नवयौवा आन्दोलनको क्रममा आगजनीबाट ध्वस्त भएको भाटभटिनी सुपर मार्केटको टंगाल स्टोर आजदेखि सञ्चालनमा आउँदैछ। आगजनीबाट ठूलो क्षति पुगेको स्टोरको पुनर्निर्माण सकिएपछि आज बिहान 10 बजेदेखि पुनः सञ्चालनमा ल्याउन लागि हो। भाटभटिनी कम्पनीका अनुसार आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका 12 स्टोर मध्य टंगाल सहित 10 वटा स्टोर पुनः सञ्चालनमा आइसकेका छन्। दमक र हेटौडामा रहेको स्टोरको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ। दिगो पर्यटनका लागि पथ प्रदर्शकहरूको दक्षता भन्ने मूल नाराका साथ 10 राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ। टुरिष्ट गाइड एसोसिएशन अफ नेपाल टुरगानको आयोजनामा टुरिष्ट गाइडको क्षमता अभिवृद्धि तथा यस क्षेत्रका समस्या समाधानका लागि वृहत छलफल गर्ने उद्देश्यले हिजो सम्मेलन आयोजना गरिएको हो। टुरिष्ट गाइड नेपालको पर्यटन क्षेत्रको विकासको स्तम्भ भएको कार्यक्रममा सहभागी वक्ताहरूले बताएका छन्। भक्तपुर क्यान्सर अस्पतालमा सय अभावले बिरामी उपचार सेवा नपाई फर्कनु परेको छ। सागुर ठाउँमा अस्पताल सञ्चालन गर्नु परेकाले बिरामीलाई उपचार सेवा प्रवाह गर्न नसकेको अस्पतालले जनाएको छ। अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई सय अभावले फर्काउनु परेको अस्पतालका निर्देशक डाक्टर उज्जवल चालिसेले जानकारी दिनुभयो। उहाँले अस्पतालमा उपचारका सबै सेवा भए पनि सय अभावले बिरामीहरूको उपचार गर्न नसकिएको बताउनु भएको छ। अस्पतालमा क्यान्सर उपचारका लागि 90% सुविधा भए पनि बिरामीलाई सय अभावले अन्तै पठाउनुपर्ने बाध्यता छ। र प्रहरीले काठमाडौँ महानगरपालिका 31 प्रयाग मार्गबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ 410 मिलिग्राम र 5,000 नगद सहित ललितपुर लुबु बस्ने भोजपुरका 38 वर्षीय विनोद कुमार विकर र दक्षिणकाली नगरपालिका 5 फर्टिङ बस पार्कबाट लागू औषध नाइट्राजेपाम 210 ट्याब्लेट र स्पास्मो 168 ट्याब्लेट सहित सर्लाही कौडेना नगरपालिका 7 का 18 वर्षीय किशोर सहित 2 जनालाई पक्राउ गरेको जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कोशी बागमती गण्डकी र लुम्बिनीमा ठूलो वर्षाको सम्भावना विकसित नयाँ प्रणालीको निरन्तर निगरानी नवयुवा आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भाटभडेनीको टंगाल ईश्वर आजदेखि सञ्चालनमा क्षति भएका अरू दुईवटा ईश्वर पनि छिट्टै सञ्चालनको तयारी र सैया अभावले भक्तपुर क्यान्सर अस्पतालमा बिरामीलाई शास्ति बिहान 9 बजेको नेपाल खबर सकियो बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं नमस्कार

0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
1: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: समय बदलियो, पुस्ता फेरियो, तर साथ उस्तै छ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: तपाईँ उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ कार्यक्रम सड़क र सवारी।

नमस्कार, कार्यक्रम सड़क र सवारीमा तपाईलाई स्वागत छ। प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै तपाईको साथमा छु मनोज केसी। कार्यक्रम सड़क र सवारी तपाईले उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि हरेक सोमबार अनि शुक्रबार बिहान 9 बजेको नेपाल खबरपछि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई सिप्रदी टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको हो। कार्यक्रममा हामीले सुरक्षित यात्राको लागि हामी आफैले अपनाउनु पर्ने र अपनाउन सकिने विभिन्न सावधानीका कुरा गर्छौं। सर्वसाधारणले सड़क र सवारीमा भोग्नु परेका समस्या र तिनको समाधानका लागि गर्न सकिने विभिन्न प्रयासका कुरा गर्छौं। विभिन्न गाड़ी, गाड़ीको बजार, गाड़ीका पार्ट पूर्जा अनि सुरक्षाका लागि प्रयोग गरिने सामग्री एवं सड़कमा बेला बेला प्रयोगमा आइरहने नयाँ नयाँ प्रविधिको पनि हामी यहाँ चर्चा गर्छौं।

0: उज्यालो रेडियो नेटवर्कको कार्यक्रम सड़क र सवारीको आजको अंकमा मसँग ट्राफिक अपडेटसँगै सड़क र सवारी सम्बन्धी गतिविधि त छन् नै त्यस्तै आजको कार्यक्रममा जलवायु परिवर्तन र वातावरण संरक्षणको मुख्य अभियान सहित विश्व साइकल यात्रामा निस्कनुभएका साइकल यात्री शुभ प्रसाद शर्मासँग गरिएको कुराकानी पनि छ।
1: त्यसरी लान मिल्दैन सामान्यतया, किनभनेदेखि अब बिउ बिजनहरूको निमित्त चाहिँ त्यो अन्तर्देशीय चाहिँ त्यहाँ सन्धिका कुराहरू दुईटा देशका बीचका त्यो प्रावधानका कुराहरू छन्। त्यसरी व्यक्ति व्यक्तिले चाहिँ बिउ बिजनहरू बोकेर हिँड्ने मिल्दैन, त्यसलाई चाहिँ फेरि क्वारेन्टाइनले चाहिँ समात्छ, क्वारेन्टाइनले चाहिँ त्यो नियन्त्रण गर्छ त्यसलाई। तसर्थ यो यताबाट अर्को गोलार्धमा चाहिँ बिउ बिजन लाने भनेको राज्य स्तरमा चाहिँ हुनसक्छ, त्यो सम्भव छ, व्यक्तिगत रूपमा चाहिँ त्यो सम्भव छैन। तसर्थ म बिउ बिजनहरू केही पनि लिएर गएको हुँदिनँ जुन ठाउँमा चाहिँ।

0: राम्रै बोल्ने कि मान्छे साह्रै हिम्मत वाली
1: हिम्मत
0: सम्हाल्न लौ ढले ढले ढले

0: बिहिनको आवाज परिवर्तनको संवाद रेडियो दिदी बहिनी 95.2 MHz
1: को जवाब
2: विपद पछिको पुनर्निर्माणका लागि 1 खर्ब बजेट आवश्यक पर्ने भौतिक मन्त्रीको अनुमान जलवायु जन्य विपद व्यवस्थापनका लागि नीतिगत सुधार गर्न कानून समितिको निर्देशन
3: काठमाडौँको त्रिपुरेश्वरमा बसका चालक आफैले आगो लगाएको खुलासा वर्षाबाट लागू औषध गाँजा सहित 3 जना नियन्त्रणमा
2: ट्रम्प इरानका राष्ट्रपतिलाई भेट्न तयार फेरि आक्रमण गरिए नयाँ क्षमता प्रयोग गर्ने इरानको चेतावनी
3: र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल हङकङसँग पराजित
4: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयाज अन्टाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
2: समाचार विस्तारमा प्रधानमन्त्री बालेन्द्र शाहले कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे र पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई भेट्नु भएको छ। प्रधानमन्त्री शाहले सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज आङदेम्बे र शर्मालाई भेट दिनुभएको हो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफल र परामर्शका लागि प्रमुख प्रतिपक्ष दलका नेता तथा पार्टी पदाधिकारीलाई बोलाएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुग्नुभएका कंग्रेस उपसभापति शर्माले प्रधानमन्त्रीले नेपालको वास्तविक अवस्था र तथ्यलाई विश्व मंचमा स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने बताउनुभयो। उहाँले प्रधानमन्त्रीले सम्पूर्ण नेपालीको एकीबद्धतालाई समेत प्रतिनिधित्व गर्नुपर्ने उल्लेख गर्नुभयो। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि अमेरिका तर्फ प्रस्थान गर्नुहुनेछ।
3: प्रतिनिधि सभामा आज दुई मन्त्रीले सांसदहरूले सोधेका लिखित प्रश्नको जवाफ दिएका छन्। आज बसेको बैठकमा शिक्षा मन्त्री सस्मित पोखरेल र उद्योग मन्त्री दीपक कुमार शाहले यसअघिका बैठकहरूमा सांसदहरूले आकस्मिक शून्य र विशेष समयमा सोधेका प्रश्नको एकमुष्ट जवाफ दिएका हुन्। मन्त्री शाहले पहिलो पटक जवाफ दिनुभएको हो। गौरी कुमारीले राजीनामा दिएपछि शाह 10 दिन अघि मन्त्री नियुक्त हुनुभएको थियो। आज संसदमा रोस्टममा सांसदका प्रश्नको जवाफमा उहाँले ग्यास अभाव परिपूर्तिका लागि गरेका प्रयासबारे जानकारी गराउनु भएको छ।
5: ग्यास आपूर्तिमा तत्काल राहतदेखि दीर्घकालीन समाधानसम्म ग्यास सिलिण्डरको आपूर्ति अल्पकालीन रूपमा सहज र दीर्घकालीन रूपमा दिगो तथा व्यवस्थित बनाउन आवश्यक मार्गनिर्देशन तयार गर्ने उद्देश्यले मन्त्रालयभित्र आन्तरिक समिति गठन गरिएको छ। साथै दीर्घकालीन आपूर्ति व्यवस्थापन पूर्वाधार विकास तथा वैकल्पिक समाधानका लागि आवश्यक नीतिगत मार्गनिर्देशन र योजना निर्माण गर्न राष्ट्र योजना आयोगलाई औपचारिक पत्रचार गरिएको छ।
3: त्यसै गरी शिक्षा मन्त्री पोखरेलले शिक्षकको दरबन्दी मिलानदेखि नयाँ पाठ्यक्रमसम्मको स्थानीय तहसँग समन्वयको काम भइरहेको बताउनु भएको छ।
6: चालू शैक्षिक सत्रमा स्कूल म्यापिङको कार्यक्रमबाट विद्यालय पूर्वाधारको वास्तविक अवस्थाका आधारमा पूर्वाधार निर्माणको योजना बनाई कार्यान्वयन गरिनेछ। सामान्य खालका मर्मत सम्भार कार्यका लागि स्थानीय तहबाट समेत बजेट विनियोजन गरी शिक्षामा सबै तहका सरकारको साझेदारीका लागि समेत अनुरोध गरिएको छ। आवश्यकताका आधारमा विद्यालयमा समायोजन तथा दरबन्दी मिलानको कार्य निरन्तर भइरहेको छ। तथापि चालू आर्थिक वर्षमा विद्यालयको सबै पक्षको म्यापिङ गर्ने कार्यक्रम रहेकोले म्यापिङको प्रतिवेदनको आधारमा शिक्षक विद्यार्थी अनुपातको कानून बमोजिम दरबन्दी मिलानको कार्य गरिनेछ।
3: त्यसअघि सांसदहरूले शून्य र विशेष समयमा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। आजै राष्ट्रिय सभाको बैठक पनि बसेको छ।
2: गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले

0: अथवा बाढ़ीपछि सम्पर्कविहीन भएका व्यक्तिहरू अब जीवित भेटिने सम्भावना नरहे पनि खोजी कार्य जारी रहेको बताउनु भएको छ। कानून न्याय तथा मानवाधिकार समितिको आजको बैठकमा उहाँले विशेष गरी जलविद्युत आयोजनाका सुरुङमा उद्धारको कार्यलाई जारी राखिएको जानकारी दिनुभयो। कतिपय सुरुङमा प्रवेश गर्न भौगोलिक अवस्था, प्रविधिको अभाव र कठिन परिस्थितिका कारण लामो समय लागेको उहाँको भनाई छ। अन्तर्राष्ट्रिय खोज तथा उद्धार विज्ञहरूले समेत घटनास्थलको भौतिक अवस्था कठिन रहेको बताएको उहाँले उल्लेख गर्नुभयो।
1: कानून समितिले जलवायु जन्य विपद व्यवस्थापनका लागि नीतिगत सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले नीतिगत सुधार गर्न निर्देशन दिएको समिति सभापति समीक्षा बासकोटाले जानकारी दिनुभयो। समितिले जलवायु परिवर्तनका कारण बढ़दै गएको विपद जोखिम न्यूनीकरण, प्रभावित बस्तीको सुरक्षित स्थानान्तरण तथा मानवाधिकार संरक्षणका लागि नीतिगत र कानूनी सुधार अघि बढ़ाउन निर्देशन दिएको उहाँको भनाइ छ। समितिले विपद पूर्व सूचना प्रणाली, पूर्व तयारी, उद्धार तथा राहत, सुरक्षित स्थानान्तरण, जलवायु अनुकूलन र जोखिम न्यूनीकरणसँग सम्बन्धित विद्यमान नीतिगत कानूनी तथा संस्थागत व्यवस्थाको प्रभावकारिताबारे सम्बन्धित निकायबाट आवश्यक जानकारी लिने निर्णय पनि गरेको छ। यस विषयमा आगामी बैठकहरूमा आवश्यकता अनुसार थप छलफल गर्ने सभापति बासकोटाले जानकारी दिनुभयो।
0: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले भोटेकोशी विपदपछिको पूर्व पुननिर्माण र पूर्वाधार व्यवस्थापनका लागि करिब 100 अर्ब रूपियाँ बजेट आवश्यक पर्ने बताउनु भएको छ। आज सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री लम्सालले हालको विपद क्षति र भविष्यको पूर्व तयारी सहितको योजनाका लागि सो मात्रामा रकम आवश्यक पर्ने बताउनुभयो। मन्त्री लम्सालका अनुसार विपदपछि क्षतिग्रस्त संरचनाहरूको तत्काल मरमत सम्भार र कनेक्टिभिटी पुनर्स्थापनाका लागि पनि सरकारले इमर्जेन्सी टेण्डर प्रक्रिया मार्फत काम अघि बढ़ाउने बताउनुभयो। सोही समितिले बाढ़ी र पहिरो प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्न अविलम्ब कार्ययोजना तयार पार्न मन्त्रालयलाई निर्देशन दिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। काठमाडौँको त्रिपुरेश्वरमा चालकले नै बसमा आगो लगाएको प्रहरीले जनाएको छ। आफैले लगाएको आगोमा जलेर बसका चालक गम्भीर घाइते भएका छन्। आज दिउँसो करिब 12:30 बजेतिर त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्ट्याण्डमा रोकिएको रिद्धि सिद्धि यातायातको 2542 नम्बरको बसमा चालकले नै आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ परीक्षक एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभएको छ। आगलागीमा परेर गाड़ीका चालक काभ्रेको पनौतीका 25 वर्षीय दावा लामा गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि किर्तिपुर लगिएको छ।
0: प्रहरीले लागू औषध गाँजासहित 3 जनालाई पक्राउ गरेको छ। लागू औषध गाँजा ओसार प्रसार गर्ने कार्य भइरहेको भन्ने विशेष सूचनाका आधारमा आज जिल्ला प्रहरी कार्यालय मातहत, इलाका प्रहरी कार्यालय पटेरुवा, सुगौली, पर्साबाट खटिएको प्रहरी टोलले 3 जनालाई समातेको हो। पर्सा पटेरुवा सुगौली गाउँपालिका 1 मलाही टोल स्थित गाँजा ओसार प्रसार गरिरहेको अवस्थामा भाग्दै गर्दा प्रहरीले 2 राउण्ड हवाई फायर गरी 30 केजी गाँजासहित 3 जनालाई पक्रेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो। प्रहरीले पर्सा पटेवा सुगौली गाउँपालिका बस्ने 50 वर्षका महेश सहनी, 34 वर्षका नन्दलाल सहनीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा सोही गाउँपालिका बस्ने 75 वर्षका भुटी भन्ने भूरी चौधरीलाई समेत गाँजा ओसार प्रसार कार्यमा संलग्न रहेको खुल्न आएकाले पक्राउ गरिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार. अमेरिकाले आफू विरूद्ध फेरि आक्रमण गरे पहिले प्रयोग गरिएका हतियार र रणनीतिहरूमा मात्र सीमित नरहने चेतावनी इरानले दिएको छ. इस्लामिक रेभोल्युसनरी गार्ड कोर्प्सका प्रवक्ता होसेन मोहब्बीले कुनै पनि नयाँ आक्रामक कार्यवाहीको स्थितिमा युद्धको भौगोलिक सीमा र प्रयोग गरिने हतियारहरूमा ठूलो परिवर्तन देखिने बताउनु भएको हो. मोहब्बीले इरानसँग यस्ता नयाँ हतियार र सैन्य क्षमताहरू रहेको दावी गर्दै जसलाई अहिलेसम्म युद्धभूमिमा नउतारिएको बताउनुभयो. उहाँले भविष्यको कुनै पनि युद्धमा यी नयाँ क्षमता प्रयोग गरिने दावी गर्नुभयो. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धका विषयमा चाँडै ठूलो निर्णय गरिने दावी गर्नुभएको छ. इरानले युद्ध अन्त्यका लागि मागहरूको सूची पठाएको उल्लेख गर्दै उहाँले आफू इरानका राष्ट्रपतिसँग भेट्न तयार रहेको बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्. उता इरान ट्रम्पको जवाफको पर्खाईमा रहेको छ. इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाईले इरानका शर्तमा सबै मोर्चामा युद्ध अन्त्य, इरानको रोक्का सम्पत्ति फिर्ता र नौसेना नाकाबन्दी हटाइनुपर्ने बताउनु भएको छ.
0: अब खेल समाचार. जापानमा जारी विश्व एसियाली खेलकुदको महिला भलिबलमा नेपाली टोली हङकङसँग पराजित भएको छ. नवौंदेखि बाह्रौं स्थानसम्मको वरियता निर्धारण गर्न आज खेलाइएको खेलमा नेपाल 0-3 को सोझो सेटमा पराजित भयो. नेपाली टोली यसअघि नै उपाधिहरूबाट भने बाहिरिसकेको छ. पहिलो सेटको खेलमा हङकङले नेपाललाई 25-20 अंकले पछि पारेको थियो. दोस्रो सेटमा पनि हङकङ 25-19 अगाडि रहयो. तेस्रो सेटको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो तर तेस्रो सेटको नतिजालाई पनि 28-26 अंकले आफ्नो पक्षमा पार्दै हङकङ विजयी भयो. हिजो नेपालले किर्गिस्तानलाई 25-20, 25-16 र 25-20 को सोझो सेटमा हराएको थियो. दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
1: प्रधानमन्त्रीसँग कंग्रेस संसदीय दलका नेता र पार्टी उपसभापतिको भेट. प्रतिनिधि सभामा दुई मन्त्रीले

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक छ बज्यो।

0: समाज विहीनको आवाज परिवर्तनको संवाद रेडियो दिदी बहिनी 95.2 MHz
1: विपक्षी दलको संसदमा प्रश्न।
2: त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन। गम्भीर घाइते भएका चालकको अवस्था चिन्ताजनक। एमाले बैठकमा अध्यक्ष ओलीद्वारा मोबाइल प्रयोगमा निषेध। फोटो भिडियो खिच्न र अडियो रेकर्ड गर्न पनि नपाइने।
1: आँधी दुजुवानका कारण जापानमा सयौं उडान रद्द। चीनले अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै 14 प्रजातिका वनस्पति उत्पादन। चिनिया राष्ट्रपति सी असोज 7 गते अमेरिका भ्रमणमा जाँदै।
2: र एन्फाको निलम्बन फुकुवा गर्न सरकारद्वारा उच्च स्तरीय पहल जारी। बीसौं एसियाली खेलकुद अन्तर्गत पुरूष कबड्डीमा नेपाल थाइल्याण्डसँग पराजित। स्वर्ण दावेदार एरिका गुरूङ पदक विहीन।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
6: त्यसैले त राजा च्याउनै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा। माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
7: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
6: हामीले राजा च्याउ त्यसै भनेको हो र।
8: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। विपदपछि काम गर्न संसदीय विशेष समिति गठन सम्बन्धी खबरबाट। विपदपछि काम गर्न संसदीय विशेष समिति गठन भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डीपी अर्यालले हिमालमा जलवायु परिवर्तन तथा भोटेको शीत त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठनको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सदनले सर्वसम्मत रूपमा स्वीकार गरेको हो। हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेको शीत त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठनको प्रस्तावमा पृष्ठभूमि तथा औचित्य सम्बन्धी विषय छ। भदौ 10 गते रसुवाको भोटेकोशीमा विनाशकारी बाढ़ी आएको थियो। उक्त बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको छ। घटनाले भविष्यमा जोखिमलाई प्राथमिकतामा राख्नुपर्ने पनि देखाएको सभामुख अर्यालले बताउनु भएको छ। रसुवाको भोटेको सीमा गएको बाढ़ीको कारण जलवायु परिवर्तन भएको निष्कर्ष सरकारको छ। यसमा पनि संसदको समर्थन छ। यही पृष्ठभूमिमा संसदले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अध्ययन गर्न र नीतिगत सुधार तथा अनुगमनका लागि विशेष समिति गठन गरेको हो। संसदीय विशेष समितिले भोटेको सीको विपदको अध्ययन र भविष्यमा गर्ने कामका लागि सुझाव दिनेछ। 15 सदस्यीय समितिमा सांसदहरू अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनञ्जय रेग्मी, ध्रुवराज राई, निशा दागी, पुष्पराज कणेल, मोहन आचार्य, मिङम्याम्बु शेर्पा, रमेश कुमार मल्ल, रविन्दै पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया हुनुहुन्छ। समितिले पहिलो बैठकबाट संयोजक छनौट गर्नेछ। समितिको कार्यावधि 3 महिना तय भएको छ। पछि समितिको म्याद थप गर्न सकिने प्रावधान छ। यससँगै प्राकृतिक विपदपछिको अवस्थामा काम गर्ने गरी 2 वटा सर्वदलीय संयन्त्र बनेका छन्।
1: संसदीय समितिले बाढ़ी र पहिरो प्रभावित क्षेत्रको पुननिर्माणका लागि संघ प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्न र अविलम्ब कार्ययोजना तयार पार्न मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको पूर्वाधार विकास समितिको बैठकले उक्त निर्देशन दिएको। बैठकका निर्णय सुनाउँदै पूर्वाधार विकास समितिका सभापति आशिष गजरूलले विपदबाट क्षतिग्रस्त पूर्वाधारहरूको विवरण संकलन गरी पुनस्थापनाको कामलाई तीव्रता दिने निर्णय गरेको बताउनुभयो। सभापति गजरूले पछिल्ला दिनमा बेली ब्रिज निर्माण र केही सड़क पूर्वाधारमा देखिएको द्रुत कार्य सम्पादनको प्रशंसा गर्दै सोहीसरीलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभएको छ।
2: सरकारले रसुवा भोटेकोशी बाढ़ीको पुननिर्माणलाई लक्षित गरी नयाँ प्राधिकरण नबनाउने भएको छ। प्रतिनिधि सभा पूर्वाधार विकास समितिको आजको बैठकमा बोल्दै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले यस्तो जानकारी दिनुभएको हो। यस्तै पूर्वाधार विकास मन्त्री लम्सालले बाढ़ी प्रभावित नागरिकका लागि नयाँ सहर विकासको योजना रहेको पनि बताउनु भएको छ।
9: भूकम्पपछिको पुनर्निर्माण भन्दा अलिकति थोरै फरक तरिकाले पुनर्निर्माणमा जानुपर्ने हामीले आवश्यकता देखेको छौं, किनभने यो जुन ठाउँमा चाहिँ क्षति भएको छ त्यो ठाउँमा हामीले पूर्ण बस्ती त्यही ठाउँमा फर्काउने हाम्रो योजना छैन। एउटा शहर राम्रो शहरको लागि के पूर्वाधारहरू चाहिन्छ, पूर्वाधार सहितै उहाँहरूलाई पुनर्स्थापना गर्ने, यो पुनर्निर्माणको सबभन्दा बढी जरुरी चाहिँ नयाँ शहरहरूको लागि जरुरी हुन्छ। त्यसको लागि हामीले नयाँ प्राधिकरण भन्दा पनि यो विपद प्राधिकरणलाई नै यसको कानूनहरू सुधार गरेर हामीले अहिलेको विपदले चाहिँ एउटा राम्रो पाठ सिकायो। पालिकाहरू त्यति स्रोत साधन त्यति धेरै हुँदैन, उहाँहरूलाई चाहिँ स्रोत साधनको अभाव हुन नदिन उपयुक्त कानूनी व्यवस्था हामीले अप्नाउनेछौ। हामी त्यसको लागि तयारी गरिरहेछौ। अब हामीले विपद प्राधिकरणलाई नै कानून संशोधन गरेर हामीले पुनर्निर्माण प्राधिकरण एकदम हाई इम्पावर भनौँ न शक्तिशाली प्राधिकरणको रूपमा परिणत गर्नको लागि वर्कआउट भइरहेको छ।
2: गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले रसुवा बाढ़ीपछि सम्पर्कमा विहीन भएका व्यक्तिहरू अब जीवित भेटिने सम्भावना कम रहेको बताउनु भएको छ। कानून न्याय तथा मानवाधिकार समिति बैठकमा उहाँले जीवित उद्धार गर्ने सम्भावना कम भएको बताउनु भएको हो। उहाँले विशेष गरी जलविद्युत आयोजनाका सुरुङमा उद्धारको कार्यलाई जारी राखेको जानकारी दिनुभएको छ।
1: प्रतिनिधि सभाबाट राष्ट्रिय सेवादल विधेयक 2083 पारित भएको छ। आज बसेको सभामा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले पारित गरेको छ। नेपालको संविधानको धारा 51 खण्ड कमा राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति छ। राष्ट्रिय आवश्यकता अनुरूप नागरिकलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने नीति राज्यले अवलम्बन गर्ने उल्लेख छ। राष्ट्रिय सेवा दल ऐन 2027 वर्तमान अवस्थालाई सम्बोधन गर्न नसक्ने भन्दै सरकारले संशोधन विधेयक ल्याएको हो। विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकताको भावना जगाई नैतिक र अनुशासित बनाउने विधेयकको उद्देश्य छ। साथै राष्ट्रिय आवश्यकताको आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयंसेवकका रूपमा राष्ट्र सेवामा खटाउन सक्ने प्रावधान पनि विधेयकमा छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले भेट गर्नुभएको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सीमा दरबारमा उहाँहरूका बीचमा भेटवार्ता भएको हो। संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि प्रधानमन्त्री बालेन्द्र शाहले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई बोलाउनु भएको थियो। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि अपरान्ह संयुक्त राज्य अमेरिकातर्फ जाँदै हुनुहुन्छ। छलफलमा कंग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेसँगै विश्व प्रकाश शर्मा उपस्थित हुनुहुन्थ्यो।
10: ठूला राष्ट्रहरूसँग गहन सम्वाद जरूरी छ। निश्चय नै ठूला राष्ट्रहरूले कार्बन उत्सर्जन बढ़ी गरेका छन्, तर यो कुनै राष्ट्रका विरूद्धको युद्धको विषय होइन। उत्तिकै परिपक्वता, कूटनैतिक चातुर्यता, संयमतापूर्वक चाहिँ तथ्यमा आधारित भएर ठूला राष्ट्रहरूलाई कार्बन रिड्युस गर्नलाई चाहिँ प्रेरित गर्ने, आग्रह गर्ने, सुझाव दिने, फेरि सम्झौता 2015 भएकोलाई कानून गर्ने गराउने कुराको सन्दर्भमा ध्यानकर्षण गराउने आजको बेलामा यो जरूरी छ। र सानो राष्ट्र र हिमालको ठूलो संख्या भएको 6000 मिटर भन्दा उचाइको त तपाईँको झण्डै 1000 भन्दा बढी चाहिँ हिमालहरू भएको, 7000 मिटर उचाइको पनि झण्डै 100 करिबनको आकारमा पुगेको, र 8000 मिटरको उचाइको सर्वाधिक संसारको हिमाल भएको र संसारको सबैभन्दा अग्लो हिमाल भएको देशले पनि संसार जोगाउनु छ त सबैभन्दा पहिला नेपालका हिमालहरू जोगाउँ भन्ने उद्देश्यका साथ नेपालले चाहिँ अन्तर्राष्ट्रिय मञ्चमा नेतृत्व गर्न सक्नुपर्छ। प्रधानमन्त्रीजीले त्यहाँ तथ्य पनि राख्नुपर्छ, प्रमाण राख्नुपर्छ, दावी राख्नुपर्छ, सम्पूर्ण नेपालीहरूको साथ र एकबद्धताका साथ राख्नुपर्छ भन्नका लागि हामी आएका हौं।
1: नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतका निकायहरूको कार्यशैलीलाई थप परिणाममुखी र स्थानीय आवश्यकतामा आधारित बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ। आज बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा सभापति अशोक कुमार चौधरीले यस्तो निर्देशन दिनुभएको हो। उहाँले अनुसन्धान नतिजाको प्रभावकारी उपयोग र प्रविधि हस्तान्तरणका लागि नीतिगत पहल गरिने बताउनु भएको छ।
2: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाहिरबाट हमला भइरहेको बेलामा पार्टीभित्रै पनि केही व्यक्तिहरू समस्या सिर्जना गर्न लागि परेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। आज पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले विरोधीलाई खेल्ने ठाउँ दिनका लागि पार्टीभित्रबाट कोही पनि लाग्न नहुने बताउनुभयो। पार्टीभित्रको बहस पार्टी समितिभित्रै छलफल गर्नुपर्ने उहाँको जोड छ।
11: हामीले बैठकलाई अत्यन्त मर्यादित ढंगले चलाउनेछौ। म सबै कमरेडहरूलाई कसैको पनि मोबाइल बिल्कुलै नबजोस् भन्ने आग्रह गर्न चाहन्छु। भोलिदेखि हामी मोबाइल बाहिर राख्ने व्यवस्था गर्छौँ, आज बाहिर राखि नरहौँ, तर मोबाइल स्विच अफमै हुनु राम्रो हुन्छ। बैठकभित्र मोबाइल हेर्ने, मोबाइल चलाउने, मोबाइलमा कुरा गर्ने अनुमति हुँदैन, त्यसकारण मोबाइलबाट हामी टाढा रहनुपर्छ। बैठक चलिराखेका छ, वक्ता बोलिराखेका छ, मोबाइलमा डिस्टर्ब हुने गरी कुरा गरेका छ या डिस्टर्ब नहुने गरी पनि कुरा गरेका छ, हुँदैन। कसैले मोबाइल खल्तीबाट निकालेर हातमा लिएर भिडियो खिच्ने ओर्ने कुनै काम गर्न पाइने छैन। हातमा मोबाइल हुँदैन, मोबाइल रेकर्ड मोडमा राख्न पाइँदैन, रेकर्ड हुँदैन, भिडियो मोडमा राख्न पाइँदैन, भिडियो हुँदैन, र लाइभ गर्न पनि पाइँदैन। आसन छोड्दा अध्यक्षको अनुमति लिएर आसन छोड्नु पर्नेछ, बोल्न पर्दा अध्यक्षको ध्यान आकर्षण गराएर अध्यक्षसँग अनुमति लिएर अनुमति प्राप्त भएपछि मात्रै बोल्नु पर्छ।
2: यस्तै अध्यक्ष ओलीले भोलिदेखि मोबाइल लैजान नपाउने व्यवस्था गरिने बताउनु हुँदै विरोधीलाई खेल्ने ठाउँ दिनका लागि पार्टीभित्रैबाट कोही व्यक्ति लागि परेको भन्दै आक्रोशित हुनुभएको थियो।
11: हाम्रो पार्टीभित्रै यति बेला त हामी एकजुट भएर एक ढिक्का भएर यस प्रतिकूलताको सामना गर्न, हामी माथिको यस फासीवादी हमलाको प्रतिकार गर्न एकजुट भएर अगाडि बढ्नु पर्थ्यो, तर पार्टीभित्रै केही व्यक्ति र तत्त्वहरू पार्टीभित्र समस्या सिर्जना गर्न उद्धत भए, पार्टीभित्रको बहस पार्टीभित्र कमिटीभित्र छलफल हुन सक्थ्यो, तर मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो यस्ता कुराहरू बोल्ने, को न्यायाधीश? तपाईँ पार्टीमा हुनुहुन्छ भने पार्टीभित्र छलफल गर्नुहोस्।
2: हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

निस्किने ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइट्स गुड।

0: Vikas Bank Limited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। जेन्जी आन्दोलनका घाइतेहरू उपचार माग गर्दै झापामा अनसनमा बसेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकका अनुसार उनीहरूले उपचार, क्षतिपूर्ति र दीर्घकालीन व्यवस्थाको माग राख्दै विगत छ दिनदेखि झापामा अनसन बसिरहेका हुन्। प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उहाँले यसतर्फ सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँका अनुसार पेटमा गोली लागेका तथा आन्दोलनमा गम्भीर घाइते भएका जेन्जी युवाहरू परिचय पत्रको व्यवस्था र निशुल्क शिक्षा लगायतका माग राखी आमरण अनसनमा बसेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी संसद दलका नेता ज्ञानेन्द्र बहादुर साईले भने राजदूत नियुक्तिका लागि हालै भएको सिफारिशले पूर्व निर्धारित मापदण्ड पूरा नगरेको भन्दै प्रश्न उठाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले नेपाल सरकारले राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालय अन्तर्गत आफ्नै मापदण्ड तय गरेको बताउनुभयो।
3: सरकारले आफैले मापदण्ड बनाएर आफ्नो मापदण्ड आफै लागू गर्न सकेको किन छैन? यसलाई सुशासन भनिँदैन सम्मानजी, यो कुशासन हो र जनता कुशासनको लड़ाईका विरूद्धमा लागेका हुन्। विभाग हुनाले सरकारलाई मेरो अपील छ, यस्तो के आपत्ति आइलाग्यो? आफैले बनाएको मापदण्ड आफै लागू गर्न नसक्ने, यो जम्मा दुई कारणले आउँछ। एउटा कि त विदेशी दबाव, कि त अरमौको चलखेल। होइन भने यो मापदण्ड विपरीत सरकारले किन नियुक्ति गरौ, यसको जवाफ हामीलाई संसदमा चाहिन्छ सम्मान।
2: प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले चाड पर्वको बेला बाढ़ी पीड़ितको विचल्ली भएको बताउनु भएको छ।
4: नागरिकका समस्या समाधानको जिम्मेवार सरकार आफै अल्मलिएको छ। रसुवा नुवाकोट बाढ़ी पीड़ितहरू अझै विचल्लीमा छन्। चाडबाड़को मुखमा अस्थायी पुनर्वासको व्यवस्थाको सुरसार छैन। संसदीय विशेष समिति चाँडो गठन होस्। विधि संस्था र पद्धति भन्दा व्यक्तित्व प्रभुत्वमा देश संचालित भइरहेको छ, यो दुखद पक्ष हो। 24 भाद्रको आम विध्वंसको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग तत्काल बनाइयोस्। सभामुख महोदय अझै नबन्नु, सत्य बाहिर आउँदा आफ्नै मान्छे फस्ने डर हो कि के हो? मानव अधिकार आयोगको प्रतिवेदन लुगाउनु जनताको सूचना हकमाथि आक्रमण हो।
5: त्रिपुरेश्वरमा आज बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीले छानबिन समिति गठन गरेको हो। एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको रानी पोखरीका एआईजी सुशील सिंह राठौरले बताउनुभयो। समितिलाई 5 दिनको समय दिइएको छ। रिद्धि सिद्धि यातायातको 2574 नम्बरको बसमा आगलागी भएको थियो। आगोमा जलेर बस चालक काभ्रे घर भएका 25 वर्षीय दावालामा गम्भीर घाइते भएका छन्। उनलाई प्रहरीले उद्धार गरी किर्तिपुर स्थित वन अस्पताल पठाएका थिए। उनको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। बसमा आगो लाग्नु अघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको थियो। त्यसपछि चालकले नै बसमा आगो लगाएको प्रहरीको आशंका छ। यद्यपि छानबिनपछि मात्रै यसको निष्कर्ष निस्कनेछ।
2: उपराष्ट्रपति रामसाय प्रसाद यादव र नेपालका लागि चीनका राजदूत चाङ माओमिङ बीच शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल चीन द्विपक्षीय सम्बन्ध, भोटेकोशी नदीमा गएको विनाशकारी बाढ़ीका कारण भएको जनधनको क्षति तथा सहयोग लगायतका विषयमा छलफल भएको छ। उपराष्ट्रपति यादवले चीनको 77 स्थापना दिवसमा मित्रवत राष्ट्रको रूपमा रहेको चीनका जनताको शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना पनि व्यक्त गर्नुभएको छ। उहाँले यस विपत्तिले जलवायु परिवर्तनमा नेपालको नगर्ने योगदान हुँदाहुँदै पनि नेपाल अत्यन्त प्रभावित मुलुक भएको तथ्यलाई पुनः पुष्टि गरेको उल्लेख गर्नुभएको छ।
5: नेपाल यातायात व्यवसाय महासंघले पेट्रोलियम पदार्थको मूल्य नबढ़दासम्म चाड़पर्वमा यातायात भाड़ा नबढ़ाउने बताएको छ। महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्दासम्म यातायात भाड़ा नबढ़ने बताउनु भएको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएन भने तोकी अनुसारको भाड़ा नै कायम रहन्छ। सरकारले पेट्रोलियम पदार्थको मूल्य बढ़ाएमा बाध्य भएर भाड़ा बढ़ाउनु पर्ने हुन्छ, नत्र तोकिएको ठाउँमा कुनै पनि हालतले भाड़ा बढ़ी लिँदैन, तोकिएको भाड़ामा टिकट पाउँछ, उहाँले भन्नुभयो। आगामी 1 महिनासम्म अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़े पनि त्यसको मारमा उपभोक्तालाई नपार्न उहाँले सरकारलाई आग्रह गर्नुभएको छ। अध्यक्ष सिटौलाले अनलाइन टिकटिङ तथा प्रविधि मैत्री यातायात प्रणाली कार्यान्वयनमा सरकारी निकायले अवरोध गरिरहेको पनि लगाउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: सोनीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भए पुग्छ हरेक घरको खुसी, घर घरमा एलजी। एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। गत वर्ष भदौ 24 आन्दोलनका क्रममा आगजनीबाट गम्भीर भौतिक क्षति बेहोरेको भाटबटी सुपर मार्केटको टंगाल शाखा आजदेखि पुनः सञ्चालनमा आएको छ। मरमत तथा पुननिर्माण सम्पन्न भएसँगै आज बिहान 10 बजेदेखि ग्राहकका लागि औपचारिक रूपमा यो सेन्टर खुला गरिएको हो। स्टोरको शुभारम्भ भाट बटिनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरूङ आफैले गर्नुभएको छ। संचालक गुरूङका अनुसार आन्दोलनका क्रममा देशभरिका 12 स्टोरमा क्षति पुगेको थियो, जसमध्ये टंगाल सहित 10 स्टोर मरमतपछि सञ्चालनमा आइसकेका छन् भने दमक र हेटौँडा शाखाको पुननिर्माण अन्तिम चरणमा रहेकाले त्यही खुल्ने तयारीमा छन्।
3: नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्राविधिक समस्याका कारण धितुपत्र कारोबार स्थगित भएपछि नेपाल धितुपत्र बोर्ड सेबुनले 5 सदस्यीय निरीक्षण टोली खटाएको छ। बोर्डले नेप्सेको कारोबार अवरूद्ध हुनका कारण पहिचान गर्न उप कार्यकारी निर्देशकको नेतृत्वमा 5 सदस्यीय निरीक्षण टोली खटाएको हो। नेपालमा धितुपत्रको दोस्रो बजार सञ्चालन गर्ने नेप्सेबाट आइतबार बिहानदेखि धितुपत्र दलाल व्यवसायको कारोबार सम्बन्धी सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या आएको जानकारी प्राप्त भएको बोर्डले जनाएको छ। उक्त समस्याका कारण आज कारोबार स्थगित भएको थियो। बोर्डका अनुसार धितुपत्र दलाल व्यवसायको कार्य गर्ने अनुमति पत्र प्राप्त 92 कम्पनी मध्ये 72 व्यवसायको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या आएको थियो।
2: अब विदेशका खबर। शक्तिशाली समुद्री आँधी दुजुआन जापानको राजधानी टोकियो तर्फ नजिकिँदै गएपछि आज सयौं उडान हवाई उडान रद्द गरिएको छ। जापान मौसम विज्ञान निकायले आँधीसँगै भारी वर्षा र तीव्र हावा आउने चेतावनी दिँदै केही क्षेत्रमा अभिलेख नै तोडिने गरी वर्षा हुन सक्ने जनाएको छ। आँधीको हावाको गति प्रति घण्टा 144 किलोमिटर र पुगेको छ। टोकियो नजिकैको चिबा क्षेत्रमा 4,000 भन्दा बढ़ी घरधुरीमा विद्युत आपूर्ति अवरूद्ध भएको छ। भारी वर्षाका कारण पहिरोको जोखिम रहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
3: चीनले आफ्नो अन्तरिक्ष केन्द्र थियानगोनमा हालसम्म 14 प्रजातिका 20 बढ़ी प्रकारका वनस्पति उत्पादन गरेको छ। चीनी आधिकारिकका अनुसार अन्तरिक्षमा विभिन्न बाली उत्पादन सम्बन्धी प्रयोगले भविष्यमा अन्तरिक्ष केन्द्रकै ठूलो मात्रामा खाद्य बाली उत्पादन गर्ने आधार तयार गरिएको छ। हालै उत्तरी चीनको थियानाजिनमा आयोजित अन्तरिक्ष चिकित्सा तथा इन्जिनियरिङ सम्बन्धी सम्मेलनमा शेनझौ 21 अभियानका अन्तरिक्ष यात्री झाङ ओङ झाङले अन्तरिक्ष केन्द्रमा हुर्किरहेका वनस्पतिका तस्विर र भिडियो सार्वजनिक गरेका थिए। यता अर्को विदेशकै खबरमा, चीनीय राष्ट्रपति शी जिनपिङ यही सेप्टेम्बर 23 अर्थात असोज 7 अमेरिका भ्रमणमा जाँदै हुनुहुन्छ। यो जानकारी चीनीय विदेश मन्त्रालयले आज दिएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति शीको औपचारिक अमेरिका भ्रमण सेप्टेम्बर 23-25 हुने उल्लेख गरिएको हो।
2: अब खेल खबर। नेपालको पुरूष कबड्डी टोलीले विश्व एसियाली खेलकुदमा थाइल्याण्डसँगको हारसँगै आफ्नो यात्रा शुरू गरेको छ। तोकाई सिटिजन जिम्नेजियममा आज भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग 69-48 अंकले पराजित भयो। पहिलो हाफमा नेपालले थाइल्याण्डलाई कड़ा चुनौती दिएको थियो। पहिलो हाफ सकिँदा नेपाल 24-28 मात्र पछाडि थियो। दोस्रो हाफमा थाइल्याण्डले 31 र नेपालले 24 अंक बनाएको छ। नेपालले 29 रेड अंक र बोनस अंक 18 पाएको छ। साथै एक सुपर अंक समेत नेपालले प्राप्त गरेको थियो। नेपालले भारतमा व्यावसायिक लीग खेले घनश्याम रोका मगरको कप्तानीमा खेलेको थियो।
3: एसियाको सर्वोच्च खेल मेलामा नेपाललाई पहिलो पटक स्वर्ण पदक जिताउने खेलाड़ीको रूपमा लिएकी एरिका गुरूङ विश्व एसियाली खेलकुदमा पदक विहीन भएकी छन्। पछिल्लो समय थुप्रै प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा खाली हात फर्केको अवस्था थिएन, त्यसैले उनलाई यसपटक एसियाली खेलकुदमा नेपाललाई पहिलो पटक स्वर्ण पदक दिलाउने खेलाड़ीको रूपमा लिएको थियो। तर नागोया स्थित तहोई आसी जिम्नेजिएममा भएको कराते खेलको 68 केजी माथिको सेमी फाइनलमा काजाखस्तानकी सोफिया बेरलुभासँग 2-1 पराजित भएपछि अमेरिकाको स्वर्ण पदकको सम्भावना समाप्त भएको हो।
2: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई गरेको निलम्बन फुकुवाको लागि उच्चस्तरीय पहल भइरहेको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा मन्त्री पोखरेलले यो जानकारी गराएका हुन्। राष्ट्रिय खेलकुद विकास ऐन 2077 र राष्ट्रिय खेलकुद विकास नियमावली 2079 व्यवस्था अनुसार विधान संशोधन गरी तहगत निर्वाचन गर्न नेपाल खेलकुद परिषदले निर्देशन दिएको उनले उल्लेख गरेका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
3: विपदपछि काम गर्न संसदीय विशेष समिति गठन, बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि अविलम्ब कार्ययोजना तयार पार्न संसदीय समितिको निर्देशन, प्रभावित नागरिकका लागि नयाँ शहर विकासको योजना रहेको पूर्वाधार मन्त्रीद्वारा जानकारी।
2: संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह भोलि अमेरिका जाँदै, महासभामा उठाउने एजेण्डाबारे प्रमुख प्रतिपक्ष दलसँग प्रधानमन्त्रीको छलफल, राजदूत नियुक्ति सिफारिशले पूर्व निर्धारित मापदण्ड पूरा नगरेको भन्दै विपक्षी दलको संसदमा प्रश्न।
3: त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन, गम्भीर घाइते भएका चालकको अवस्था चिन्ताजनक। एमाले बैठकमा अध्यक्ष ओलीद्वारा मोबाइल प्रयोगमा निषेध, फोटो भिडियो खिच्न र अडियो रेकर्ड गर्न नपाइने।
2: आँधी दुजुवानका कारण जापानमा सयौं उडान रद्द, चीनले अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै 14 प्रजातिका वनस्पति उत्पादन, चिनिया राष्ट्रपति सी असोज 7 गते अमेरिका भ्रमणमा जाँदै।
3: र एन्फाको निलम्बन फुकुवा गर्न सरकारद्वारा उच्चस्तरीय पहल जारी, विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष कबड्डीमा नेपाल थाइल्याण्डसँग पराजित, स्वर्ण दावेदार एरिका गुरूङ पदक विहीन। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्।

0: रेडियो एनआरएन 99.1।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड
0: रेडियो एनआरएन 99.1।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: सन्तोष गन्धर्वबाट।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ। प्राधिकरणले आज जारी गरेको सूचना अनुसार नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनका आधारमा यही असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा पानी पर्ने सम्भावना रहेको जनाएको हो। कोशी मधेस बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि ठूलो पानी पर्ने अनुमान गरिएका कारण सावधानी अप्नाउन भनिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनु भएको छ। मौसम विभागका अनुसार उत्तर अण्डमान सागर र आसपास क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्य भाग नजिक रहेको छ। उक्त प्रणाली थप सशक्त भई पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्दै नेपालतर्फ प्रभाव पार्ने सम्भावना रहेको जनाइएको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन सहित मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढ़ी पहिरो तथा गेग्रान बहावका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम पर्न सक्ने पनि प्राधिकरणले जनाएको छ। अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, जोखिमयुक्त सड़कमा सवारी साधन सञ्चालन गर्दा सवारी सावधानी अप्नाउन र सम्बन्धित निकायलाई उद्धार तथा राहत कार्यका लागि तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ। प्रतिनिधि सभाको बैठकले भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। आज बसेको बैठकमा सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभा नियमावली 2083 नियम 180 बमोजिम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा कोशी भोटेकोशी त्रिशुली विपद सम्बन्धी 15 सदस्यीय संसदीय विशेष समिति गठनको प्रस्ताव गर्नुभएको थियो। उक्त प्रस्तावलाई प्रतिनिधि सभाले सहमति जनाएको छ। हिमालमा जलवायु परिवर्तनको असर तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्न समिति गठन गरिएको सभामुख अरियालले बताउनुभयो।
2: समितिको नाम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ। समितिको उद्देश्य हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नुहुनेछ। विषयगत अनुभव, समावेशिता तथा विपद प्रभावित क्षेत्रको प्रतिनिधित्व समेतका आधारमा निम्नानुसार 15 सदस्यीय रहेको समिति गठन हुनेछ।
1: समितिको कार्यावधि पहिलो बैठक बसेको मितिले 3 महिनाको हुने र तोकिएको समयमा काम नसकिएमा कारण र थप अवधि खुलाएर प्रतिनिधि सभा समक्ष अनुरोध गर्न सकिने र सभाको निर्णय अनुसार म्याद थप हुन सक्ने जनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रेतीले भोटेकोशी बाढ़ी प्रभावितको व्यवस्थापन शुरू भएको बताउनु भएको छ। कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा रसुवा स्थित भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा विस्थापित व्यवस्थापन, प्रभावित नागरिकको मानव अधिकार लगायतका विषयमा काम अघि बढ़िसकेको बताउनुभयो। उहाँले सरकारले प्रभावित परिवारलाई घर भाड़ाका लागि मासिक 15,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेपछि प्रभावित परिवार भाड़ाको घरमा स्थानान्तरण भएकाले होल्डिङ सेन्टरमा बस्नेको संख्या घट्दै गएको बताउनु भएको छ। 4 जनासम्मको परिवारलाई 15,000 र थप प्रत्येक सदस्यका लागि 2,000 रूपियाँका दरले घर भाडा उपलब्ध गराउने व्यवस्था गरिएको छ। त्यसका लागि स्थानीय तह र प्रभावित क्षेत्रमा रकम व्यवस्थापन गरिसकेको समेत उहाँले बताउनुभयो।
3: हामीले 1 करोड़ नगरकोट, 50 लाख धादिङमा र 13 करोड़ चाहिँ प्रभावित गाउँभएका नगरपालिकामा पठाइसकेको अवस्था छ। खर्च नै नभएको अवस्थामा फेरि हामीले अरू पैसा पठाउने नपठाउने भन्ने हो, त्यो पैसा पठाउनलाई हामीलाई त्यो पनि गाह्रो छैन, हामी कहिले पनि पठाउन सक्छौँ। तर खर्च आएन भनेपछि त्यहाँ मात्रै गएर पैसा थुप्रिन्छ, यो अन्य त्यो केसहरू अन्य ठाउँमा पनि त्यो भएको थियो भन्दा कुरो पनि त्यसलाई पनि मानिदिएको छ। हामीले यति जानकारी गराएँ, त्यसमा आज हामी चेक गर्छौँ कति खर्च गर्छ, यदि थप चाहियो भनेपछि उहाँलाई सोध्छौँ र चाहियो भने
1: रसुवाको भोटेकोशी बाढ़ी प्रभावितको पोषण सुधार र जनस्वास्थ्य जोखिम कम गर्न तीनै तहका सरकार बीच राम्रो समन्वय हुनुपर्नेमा सरकारवाला निकायका प्रतिनिधिले जोड़ दिएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालले वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा

0: आज टेको स्थित परिवार कल्याण महाशाखाको सभाकक्षमा गरेको बहुसरकारवाला पोषण संवाद कार्यक्रममा उनीहरूले विनाशकारी बाढ़ीपछि दीर्घकालीन रूपमा पोषणको जोखिम हुने भन्दै सरकारी तथा गैर सरकारी निकायबीच आवश्यक समन्वय गर्न पनि अनुरोध गरिएको छ। छलफल कार्यक्रममा परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापाले बाढ़ी प्रभावित 15 स्थानीय तहमा रहेका समुदायका नागरिक र होल्डिङ सेन्टरमा पुगेर बालबालिका गर्भवती सुत्केरी किशोर किशोरीको पोषणको अवस्थाका बारेमा तथ्याङ्क लिने काम भइरहेको बताउनुभयो।
1: सीमित स्रोत र साधनभित्र पसेर हामीले अलिक ठूलो काम गर्नुपर्ने यो स्थिति आएको बेला हो कि जस्तो मलाई लाग्छ र मैले अझै पनि यो अब पोषणको संवाद भएको हुनाले त्यो केन्द्रबिन्दुमा कुराकानी गर्दाखेरि हामीले अहिले बालबालिका होइन र विभिन्न जोखिम समूहमा पर्ने जुन समूहका पब्लिकहरूलाई अहिले मैले चाहिँ बाहिरबाट आएका खानेकुरा चाहिँ तत्कालको लागि जुन खाद्य संकटलाई कम गर्नको लागि र त्यो जोखिमबाट अझै जोखिममा नजाउन् विभिन्न उमेर समूहका व्यक्तिहरू भन्नको लागि भने र अब हाम्रो यहाँ विद्यालय शिक्षा स्कूलका बालबालिकाहरूलाई पनि यो खाद्यको यो खानेकुराहरूको बारेमा खानपानको बारेमा त्यो पनि एउटा हाम्रो नियमित कार्यक्रमहरू त्यहाँ हामी जोडेका छौँ भने
0: बाल स्वास्थ्य सेवा तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले भोटेकोशी बाढ़ी प्रभावितमा झाडापखाला हैजाको जोखिम हुने भएका कारण हेलिकप्टर र ड्रोनबाट भए पनि खोप प्रभावित 15 स्थानीय तहमा पठाइएको समेत बताउनु भएको छ। पाँच रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब 15 अर्ब रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। यसैबीच चीन सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई 1,10,00,000 रूपियाँ सहयोग प्रदान गरेको छ। नेपाली कंग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन शाहलाई भेटेर संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा भोटेकोशी विपत्त सहित जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटलाई अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेका छन्। उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता विश्वराज आङदेम्बेले आज सिंहदरबारमा प्रधानमन्त्री शाहसँग छलफल गर्नुभएको थियो। राष्ट्रसंघमा नेपालको प्रधानमन्त्री सहभागी हुँदा प्रधानमन्त्रीको साथमा सिंह देश रहेको सन्देश दिन आग्रह गरेको समेत उपसभापति शर्माले बताउनु भएको छ। रिद्धिसिद्धि यातायातको एउटा बसमा आज दिउँसो भएको आगलागी र उक्त घटनामा ट्राफिक प्रहरीको संलग्नता रहेको वा नरहेको बारेमा छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ। उपत्यका प्रहरी कार्यालय रानी पोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिले आगलागी हुनुपूर्व गाड़ीका चालक दाव लामा र ट्राफिक प्रहरीबीच भएको संवाद त्यससँग सम्बन्धित सीसीटीभी फुटेजका आधारमा छानबिन गर्ने प्रहरीको भनाइ छ। सोही घटनाका विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि अलग्गै छानबिन समिति गठनको तयारी गरेको छ। यसैबीच यातायात व्यवस्था विभागले मौसमको अवस्था हेरेर मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुला गरिने जनाएको छ। चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापनका विषयमा आज काठमाडौँमा सरकारवाला निकायसँग भएको छलफलमा विभागले हाल जारी विपद र केही दिन प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुला गरिने समेत जनाएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्य संयोजन समितिको बैठक भोलि बस्ने गरी बोलाउनु भएको छ। केन्द्रीय कार्य पेरिस डाँडामा बस्ने गरी बैठक बोलाइएको प्रवक्ता प्रकाश ज्वालाले बताउनु भएको छ। उहाँका अनुसार दिउँसो 1 बजेका लागि बैठक बोलाइएको छ। बैठकमा विकसित राजनीतिक घटनाक्रम महाधिवेशन कार्यतालिका लगायतका विषयमा छलफल हुनेछ। यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पार्टीको नेतृत्व नछोड्ने आश्रय सहितको राजनैतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटि बैठकमा पेश गर्नुभएको छ। पार्टी पुनर्गठनको बस र मुद्दालाई नै आफ्नो तर्कद्वारा पुष्टि गर्ने कोशिश गर्दै अध्यक्ष होलीले यसलाई लहरको विषय नबनाउन समेत चेतावनी दिनुभएको हो। साझा खबरमा अब खेल खबर। जापानको नायोगामा जारी 20 एसियाली खेलकुदमा नेपालका दानबहादुर दलामी पराजित हुनुभएको छ। पुरूष 70 केजी तौल समूहको प्रिलिमिनरीज राउण्डमा इराकका अली कासिम हमदाङ अल सारसँग 5-0 सहज नतिजामा दर्लामी पराजित हुनुभएको हो। एसियाली खेलकुद अन्तर्गत पुरूष कबड्डीमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। समूह बी अन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग 59-48 पराजित भएको हो। नेपालकी सुस्मिता तामाङ थाउलुको महिला छानक्वाईमा 13 स्थानमा रहनु भएको छ।
2: सन्तोष गन्धर्व रसुवा भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा लाभग्राही पहिचान गर्ने काम शुरू। बाढ़ी प्रभावित क्षेत्रमा बन्द रहेका विद्यालयहरू खुल्न थाले। जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। बस्तीलाई फर्काउन नसके पनि खेती प्रणाली फर्काउन सकिने कुरा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
4: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
3: ओहो, तिमी त घरको खाने भएछौ नि।
5: के को सरसल्लाह हो दुईजनाको?
4: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
5: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
3: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
5: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
2: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
6: प्याजको बिरता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
8: रसुवा भुटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा लाभग्राही पहिचान गर्ने काम शुरू भएको छ। तपाईले आफ्नो वडा कार्यालयमा गएर लाभग्राहीका लागि निवेदन दिनुपर्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
9: अब लाभग्राही पहिचान गर्ने प्रक्रिया त शुरू भइसकेको छ। अहिले सम्बन्धित ओडा र सम्बन्धित पालिकाहरूबाट नै शुरू हुन्छ। उहाँहरूले आफ्नो समुदायमा को मान्छे बस्नुहुन्थ्यो, उहाँहरूको परिवार कतिजना को बस्नुहुन्थ्यो, होइन, मिसिङदेखि लिएर डेड बडी पहिचान भएको विषयमा उहाँहरू सबैको विषयमा हामीलाई केन्द्रलाई भन्दा पालिकाले नै थाहा हुन्छ। अब हाम्रो कार्यविधि अनुसार चाहिँ यो निजी आवास पुननिर्माण अस्थायी आवासको विषय छ। यसमा चाहिँ अस्थायी आवासका केसहरूमा अब यो जस्तो भाडा दिने विषयमा पनि लाभग्राही पहिचान गर्ने मुख्य जिम्मेवारी चाहिँ सम्बन्धित पालिकाको नै हो। पालिकाले पहिचान गरेपछि त्यो माथिसम्म आइरहनु परेन। अब निजी आवास पुननिर्माणको केस छ, जुन पर्मानेन्ट खालको हाउसिङका कुराहरू, प्राइभेट हाउसिङ छ पर्मानेन्ट बनाउने, त्यो सन्दर्भमा चाहिँ कार्यविधि अनुसार सम्बन्धित पालिकाले पहिला लाभग्राही पहिचान गरेर सम्बन्धित जिल्ला प्रशासन कार्यालयले भेरिफाई गरेर हाम्रो प्राधिकरणसम्म आएपछि फाइनल हुन्छ। लाभग्राही पहिचानै गर्ने विषयमा चाहिँ अलिकति समस्या यो वर्ष चाहिँ यो घटनामा चाहिँ के छ भन्दाखेरि, अब सबै परिवार नै मिसिङ भएको अवस्थामा चाहिँ अलिकति अरू भूकम्प, अरू जेनरल जुन हाम्रो पहिला डिजास्टर हुन्थ्यो त्यो र यो मेगा खालको डिजास्टर र अलिक फरक किसिमको भएको भएर ठ्याक्कै पहिचान गर्न चाहिँ अलिकति गाह्रो पनि छ, अलिकति टाइम चाहिँ लाग्न सक्छ। यसमा यहाँहरूले नआत्तिकन आफ्नो विवरणहरू चाहिँ सम्बन्धित पालिका र ओडामा दिन चाहिँ अनुरोध गर्छु।
8: लाभग्राहीका लागि निवेदन दिन वडा कार्यालयमा जाँदा नागरिकता, राष्ट्रिय परिचय पत्र वा त्यही वडाका नागरिक हो भनेर परिचय खुल्ने कागज पत्रको फोटोकपी लैजान चाहिँ नभुल्नुहोस् है, अनि फोटो पनि साथैमा लगेको राम्रो। रसुवाको गोसाईकुण्ड गाउँपालिकाले बाढ़ी प्रभावित लाभग्राहीको पहिचानको काम शुरू गरेको छ। प्रभावित बसेकी ठाउँमा जनप्रतिनिधि र कर्मचारी पुगेर लाभग्राही पहिचानको काम गरिरहेका छन्। प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई।
10: वडा नम्बर दुईको अब एउटा वडा सदस्य हाम्रो टिपा नगरकोटी, उहाँलाई काबा अध्यक्ष तोकेका छौँ र अहिले वडा दुईको टिमुरेका धेरै विस्थापितहरू चाहिँ मुस्ताङ गुम्बा मा हुनुहुन्छ, जुन चाहिँ काठमाडौँको सयुङमा रहेको छ। त्यही चाहिँ हाम्रो वडा काबा अध्यक्ष पनि त्यतैतिर हुनुहुन्छ र हाम्रो त्यहाँ त्यसको लागि हामीले एकजना वडा सचिव त्यहीँ खटाएका छौँ। त्यसै गरी अहिले अस्थायी रूपमा त्यहाँबाट सुरु भइरहेको छ। वडा पाँचको चाहिँ अब अध्यक्ष पनि बेपत्ता हुनुभएको हुनाले यहाँको वडा पाँचको सदस्यलाई वडा काबा अध्यक्षको जिम्मा दिएको छ। वडा कार्यालयको भवन चाहिँ ठ्याक्कै हामीले कहाँ राख्ने तोकिसकेका छैनौँ। अहिले चाहिँ बसेर गर्दै हुन्छ। हाम्रो वडा सचिव चाहिँ मुस्ताङ गुम्बामा गएर त्यहाँ डाटा सङ्कलन गर्ने क्षतिको विवरण लिने कार्यमा व्यस्त हुनुहुन्छ अहिले।
8: काठमाडौँ र गाउँ दुवै ठाउँमा लाभग्राही पहिचानको काम भइरहेको बताउँदै हुनुहुन्थ्यो गोसाईकुण्ड गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई। बाढ़ी प्रभावित ठाउँमा बन्द रहेका विद्यालयहरू खुल्न थालेका छन्, तर पढ़ाई छुटेका बालबालिकालाई कथा सुनाउने, चित्र कोर्न लगाउने अनि खेल खेलाउने सुझाव छ मनोविद अमृता गुरूङको।
11: यसो बेलामा बालबालिकाहरूलाई चाहिँ अभिभावकले पनि हेर्न नसकेको अवस्थामा चाहिँ अब कसले चाहिँ अलिकति बढी ध्यान दिन सक्छ उहाँहरूको आफ्नो आफन्तहरूले हेर्नुपर्छ है भनेर सँगसँगै अनि हामीले चाहिँ बालबालिकाहरूलाई चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँलाई चाहिँ एक प्रकारको हामीले इङ्गेज गरिरहेको छौँ। अनि त्यसको खेलहरू पनि छ नि त, उहाँहरूले त्यो खेलहरू खेलेर पनि भुलाइराख्नु भएको छ। चित्र बनाउन चाहिँ उहाँहरूलाई असाध्यै मनपर्ने, अनि त्यसको स्कुलको पनि याद आयो भनेर भन्नुभएको थियो कि। अनि यहाँ अहिले चाहिँ चाइल्ड फ्रेन्डली स्पेस भनेर पनि राखेको छ, यहाँ टिचरहरू पनि हुनुहुन्छ अनि उहाँहरूले चाहिँ क्लासहरू लिनुहुन्छ कि। त्यसले गर्दाखेरि पनि अलिकति इङ्गेज भएको, अनि यहाँ खेलौनाहरूले गर्दाखेरि पनि उहाँहरू यताउता हिँड्ने त्यसरी चाहिँ आफ्नो दैनिक हुन्छ नि त गरिरहनु भएको छ मन भुलाउने भनौँ न बच्चाहरूले चाहिँ।
8: मनोविद अमृता गुरूङ, तपाईंलाई पनि बाढ़ी तथा विपद बारे अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीपछि प्रभावित क्षेत्रको कृषि र कृषि बजारको पुनरुत्थान चुनौतीपूर्ण।
12: संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ।
2: सबैको समन्वयमा बस्तीलाई फर्काउन नसके पनि खेती प्रणाली फर्काउन सकिने कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
13: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण

0: भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
1: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीपछि कृषि र कृषि बजारको पुनरुत्थान चुनौतीपूर्ण बनेको छ। राष्ट्रिय कृषक समूह महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालासँग हामीले कृषिको चक्रमा भएको क्षति र अब कसरी प्रणालीलाई अगाडि बढ़ाउन सकिन्छ भनेर कुराकानी गरेका छौं।
4: 17 पालिका यो बाढ़ीबाट प्रभावित पालिका भन्छौ, त्यो 17 पालिका चाहिँ विशेष गरी उत्पादनमा आधारित खाद्य श्रृंखलामा योगदान गर्दै गरेका किसानहरूको बाहुल्यता भएको पालिका हो। त्यसले चाहिँ नुवाकोट, रसुवा, धादिङ, गोर्खा, चितवन लगायतका ग्रामीण समुदायको जीविकोपार्जन त्यसमा आधारित उहाँहरूले अर्थतन्त्रमा कन्ट्रिब्युट गरिरहनु भएको थियो। त्यसको अवस्था निकै भयावह र निकै अप्ठ्यारो अवस्थामा पुगेको छ। अलिकति खेतीयोग्य जमिनको हिसाबले कुराकानी गर्दै गर्दा नि झण्डै 2000 हेक्टर भन्दा बढ़ी जमिनहरू नष्ट भएको अवस्था देखियो। त्यो जमिन मात्र नष्ट थिएन, त्यसमा लगाइएको धान बाली विशेष गरी र अनि त्यसपछि तरकारी बाली, यो दुईवटा बालीमा म्यासिभ क्षति पुगेको छ। त्यो पालिकाहरूको खाद्य सुरक्षाको अवस्था एकदमै नाजुक अवस्थामा पुगेको अवस्था देखिएको छ। त्यो कसरी त भन्दा खाद्य उत्पादन र स्थानीय खाद्य प्रणालीको साङ्लो टुटु। अब त त्यहाँको त्यो बगर अवस्था हेर्दै गर्दा त 6 महिना त के त्यो फेरि
3: पुनरुत्थान गर्न गाह्रो छ।
4: 100 हारिमा माछाका पोखरीहरू ड्यामेज भए हराए गए त्यो अवस्था छ।
3: अब दूध संकलन गर्ने डेरीहरू बगायो, अब पारीबाट ल्याउने दूधहरूले अब बजार पाएन होइन। अब यसको लागि चाहिँ अब विस्तारै उठ्नुपर्ने छ, विस्तारै अब सामान्य जीवनमा आउनुपर्ने छ। अब त्यसको लागि चाहिँ अब किसानहरू जसको सबै कुरा बगायो है फेरि काम गर्छु भन्न चाहनेलाई चाहिँ अब कसरी व्यवस्थापन गर्नुपर्छ?
4: कृषिमा आधारित ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवित गर्नको लागि प्रथमत अब गभर्नमेन्टले एक्चुअल डाटा अहिलेसम्म आएको छैन, यो ऱ्यापिड एनालाइसिसको डाटा हो। अनि त्यस पछाडि त्यो डाटा विशेष गरी गाउँपालिका या स्थानीय सरकारसँगको समन्वयमा त्यसलाई अलि विस्तृत र यथार्थ डाटा लिनुपर्नेछ पहिलो काम। अब अहिले तत्काल राहतमा सरकार जुटेको छ, राहतमा सहयोगी हातहरू जुटेको छन्। योभन्दा पछाडि अब हामीले यसलाई अलिकति पुनरुत्थानमा काम गर्नुपर्छ। पटकै कार्यक्रमले यसको सोल्युसन निकाल्दैन। यसलाई कृषि पुनरुत्थानको विशेष प्याकेज योजना आयोग, कृषि मन्त्रालय, हाम्रो संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ। त्योभित्र तथ्याङ्कले देखाएका जति पनि नष्ट भएका जमिनहरू छन्, जति पनि नष्ट भएका पशु गोठहरू छन्, जति पनि नष्ट भएका माछा पोखरीहरू छन्, त्यो सबै चिजहरू आखिर तपाईँ हामीले फेरि त्यहाँ पशु वस्तुको लागि चरणहरू नष्ट भएका छन्, धेरै चिजहरू नष्ट भए हुनाले त्यो सबैको लागि विशेष प्याकेज, पुनरुत्थानको प्याकेज घरधुरी तहमा त्यसरी गरियो भने तत्कालीन रूपमा हामीले सम्बोधन गर्नपर्ने, कृषिमा सम्बोधन गर्नुपर्ने कुराहरू र दीर्घकालीन रूपमा कृषिलाई पुनरुत्थान गर्नको लागि यो एउटा अप्ठ्यारो अवस्थालाई अवसरमा रूपान्तरण गर्दै कृषिलाई पुनरुत्थान गर्ने हिसाबले विशेष प्याकेज लिएर आउनुपर्छ। अनि तत्कालीन रूपमा विशेष गरी हामीले चेन, टुटेको चेन छ, टुटेको चेनलाई तत्काल जोडिहाल्नुपर्नेछ। हजुरले अघि कुरा गरिहाल्नुभयो, दूधको चेन टुटेको छ, पहाड़मा फल्दै गरेको, गाउँमा फल्दै गरेको तरकारीको चेन टुटेको छ, गाउँमा जाने अब तरकारीको लागि चाहिने, खेतीपातीको लागि चाहिने इनपुटहरू अब टुटेको छ। अब फेरि यो खेतीमा त 15 दिन टुट्दै गर्दा सिजनै जान्छ। त्यो भावनाले तत्काल रूपमा उहाँहरूको दैनिकी कृषि अर्थतन्त्रमा आधारित दैनिकीलाई सहजीकरण गर्ने कुरामा पहिलो स्टेप, दोस्रो स्टेपमा किन कृषि पुनरुत्थान

0: को प्याकेज तत्कालीन र दीर्घकालीन अनि त्यस पछाडि पुनर्लाभका कार्यक्रममा कृषिमा आधारित जीविकोपार्जनमा अलि बढ़ी भर पर्ने जुन किसानहरू हुनुहुन्छ उहाँहरूको लागि तत्काल धान गयो ठिकै छ अब के भन्ने कुरामा यो बालीको चक्रमा आधारित भएर योजना बनाउनु पर्ने देखिन्छ अनि त्यस पछाडि अलि बढ़ी चाहिँ अब यो हामीले बाहिरबाट ल्याएर दिने अनि त्यस पछाडि खुवाउने कुरा गर्दै जाउँ तर उत्पादनमा आधारित अर्थतन्त्रलाई पुनर्जीवित गर्ने कुरामा सरकारले विशेष ध्यान दिनुपर्छ यसको लागि योजना आयोग र तहगत संरचनाले ध्यान दिएर दीर्घकालीन योजना बनाउनुपर्छ भन्ने लाग्छ।
1: अब जस्तो किसानको कुराहरू प्राथमिकतामा पर्नलाई गाह्रो हुन्छ कतिपय बिउहरू बगायो नष्ट भयो अब ती बिउ आउँदै आउँदैनन् होइन भनौँ न कति कुराहरू होलान् अब किसानहरूलाई चाहिँ दिने कुराहरू जस्तो जमिनकै व्यवस्थाको कुरा अब त्यही ठाउँमा त सम्भव कतिको छैन होइन अर्को ठाउँमा वैकल्पिक ठाउँ पाएँ भने म अब लगाउँथे अब आउने बाली त लाउँथेँ भन्ने होला नि त त्यो किसानको सपना होइन अब त्यसको लागि चाहिँ कसरी सहजीकरण गरिदिनुपर्छ।
0: अब यस्तो हुन्छ होला अब तत्काल रूपमा फेरि पनि अब हाम्रो क्लाइमेटको पर्सपेक्टिभबाट हेर्दै गर्दा या अब हाम्रो जति पनि जोखिम छ अब यो सेटलमेन्टको कुराकानी आउला हाउस होल्डको सेटलमेन्ट बस्ती बसाउने कुराकानी गर्दै गर्दा बस्तीमा बस्ने मान्छेले कहाँको उत्पादन गरेर खाने भन्ने कुरा मेजर रहन्छ त्यो भए हुनाले अब अहिले त्यो बगर अहिलेलाई बगर भनौं त्यो बगरलाई उपयोगमा लिएर आउन सकिन्छ खेतीको लागि अब सेटलमेन्टको लागि जोखिमयुक्त भयो खेतीको लागि त्यसलाई पुनर् उपयोगमा लिएर आउने योजना बनाउनुपर्छ।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज 9 गतेदेखि 11 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ। प्रतिनिधि सभाको बैठकले भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। चीन सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई 1,10,00,000 रूपियाँ सहयोग गरेको छ। नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन शाहलाई भेटेर संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा भोटेकोशी विपद सहित जलवायु परिवर्तनका कारण नेपालले संकट भोगिरहेको बारेमा अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेका छन्। रिद्धि सिद्धि यातायातको बसमा आज दिउँसो भएको आगलागीमा ट्राफिक प्रहरीको दोष रहेको वा नरहेको बारेमा छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पार्टीको नेतृत्व नछोड्ने आशय सहितको राजनैतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गर्नुभएको छ र जापानको नायगामा जारी 20 एसियाली खेलकुदमा नेपालका दानबहादुर दर्लामी पराजित हुनुभएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
2: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
3: नेपाली पात्रो अब तपाईँको मोबाइलमा.
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्. क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700. साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू. वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आईपीटीभी अब क्लासिक टेकमा. आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147. शर्तहरू लागू हुनेछन्.
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
5: नमस्कार, देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क CIN को प्रस्तुति

0: प्रस्तुतिको महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। ट्राफिक प्रहरी संघको विवादपछि काठमाण्डुको त्रिपुरेश्वरमा चालक आफैले बसमा आगो लगाएका छन्। गल्ती नहुँदा पनि ट्राफिक प्रहरीले कार्यवाही स्वरूप जरिवानाको चिट काटेपछि चालकले चोकमै 5542 नम्बरको बसमा आगो लगाएका हुन्। आफैले लगाएको आगोमा परेर उनको शरीर करिब 90% जलेको छ। लगतै उनलाई किर्तिपुर स्थित वन अस्पतालमा लगिएको थियो। बसमा आगो लगाउनु अघि उनले ट्राफिक प्रहरीले कार्यवाही गरेकोमा आक्रोश पोख्दै आफू मर्न तयार रहेको बताएका थिए। मध्याह बाह्र बजे भएको सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सरकारको चरको विरोध भइरहेको छ। बस चालकको नाम काभ्रेको पनौती घर भएका 25 वर्षीय दावा लामा भनिए पनि अर्कै व्यक्ति रहेको दावी गरिएको छ।
2: डेढ महिना अघि सोही स्थानमा मोटरसाइकलमा राइड सेयरिङको काम गरिरहेका मुगुको सारू गाउँपालिका 25 वर्षीय गणेश नेपालीले पनि आत्मदाहको प्रयास गर्दा ज्यान गुमाउनु परेको थियो। त्यति बेला पनि ट्राफिक प्रहरीले कार्यवाही गरेको भन्दै उनले राहदानी विभाग अगाडि पेट्रोल सर्केर आत्मदाहको प्रयास गरेका थिए। त्यसको डेढ महिनामा राहदानी विभाग अगाडि फेरि सोही प्रकृतिको घटना भएको हो। आज पनि आगोले तारहरू जल्दा राहदानी विभागको सेवा केही बेर प्रभावित समेत भएको थियो।
1: घटना लगत्तै प्रहरीले 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी रमेश बस्नेतको नेतृत्वमा समिति गठन गरेको हो। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सुशील सिंह राठौरका अनुसार छानबिन समितिलाई यथाशीघ्र सत्य तथ्य जाँच गरेर प्रतिवेदन पेश गर्न भनिएको छ। ट्राफिक प्रहरीले जथाभावी बस नरोक्न आग्रह गर्दा बसका चालकसँग सामान्य भनाभन भएको र त्यसैको आवेगमा चालक आफैले बसमा आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एआईजी राठौरले बताउनुभयो।
2: नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले आजको घटना सहित पटक पटक सवारी साधनमा भइरहेका आगलागी तथा दुर्घटनाको विषयमा निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ। यातायात व्यवस्था विभागले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले त्रिपुरेश्वरमा चालक र सवारी साधन दुवै जलेको घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्ने बताउनु भएको हो।
3: त्यसको निष्पक्ष छानबिनका साथ जुन सवारी आज जलेको छ, पटक पटक यस्ता घटना किन भइरहेको छ, देशभरि यस्ता घटनाहरू किन भइरहेको छ, सरकारको हामीले ध्यान आकर्षण गराएको छौँ। यातायात व्यवस्था विभाग भनेको राज्यको एउटा सबैभन्दा यातायात क्षेत्रको सबैभन्दा उपल्लो निकाय हो। यो उपल्लो निकाय मार्फत सिंहदरबारको सबै निकायमा ध्यान आकर्षण होस् भन्ने पहिला यति कुरो।
1: आजै काठमाडौँको टेकु स्थित फोहोर मैला व्यवस्थापन केन्द्र नजिक पनि आग लागि भएको छ। काठमाडौँ महानगरपालिका 12 टेकु स्थित फोहोर मैला व्यवस्थापन केन्द्र नजिक रहेको प्लास्टिक गोदाममा बेलुकी आग लागि भएको हो। दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो केही घण्टापछि नियन्त्रणमा लिइएको छ।
2: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने प्रयास फेरि पनि असफल भएको छ। जेएनजी आन्दोलनपछि पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकबाटै ओलीलाई अध्यक्षबाट हटाउने दोस्रो तहका नेताहरूको प्रयास असफल भएको हो। पछिल्लो चुनावमा पार्टीले बेहोरेको धक्कापछि एमाले भित्र पुनः नेतृत्व पुनर्गठन र पुस्तान्तरणको आवाज उठ्दै आएको थियो। निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले देशभरबाट सुझाव संकलन गरेको भन्दै ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव सहित प्रतिवेदन लगेको थियो। तर ओलीले आफू पक्षीय नेता रामबहादुर थापा बादल र प्रदीप केवालीलाई प्रयोग गरेर उक्त प्रस्ताव हटाउनु भएको छ। आफूले संशोधन गरेर पेश गरेको प्रतिवेदन पढ्नलाई दिएर ओलीले 3 मिनटमा आफ्ना कुरा राख्न भन्नुभएको छ। यससँगै महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताको पुनर्गठनको प्रयास असफल भएको हो। ललितपुरमा आज शुरू भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले कार्यदलको भूमिकामाथि असन्तुष्टि जनाउनुभयो।
4: म सबै कमरेडहरूलाई कसैको पनि मोबाइल बिल्कुलै नबजोस् भन्ने आग्रह गर्न चाहन्छु। भोलिदेखि हामी मोबाइल बाहिर राख्ने व्यवस्था गर्छौं। आज बाहिर हस्तान्तरण पुस्तान्तरण भने के हो, यी सबै कुरालाई ध्यानमा राखेर पार्टीलाई नयाँ गति नयाँ जीवन कसरी दिन सकिन्छ भन्ने कुरामा एउटा कार्यदल बनायौं। हामी कार्यदल बनाउनतिर लाग्यौं, त्यो कति उपयुक्त गर्यौं गरेनौं अहिले त्यसको धेरै समीक्षामा पनि नजाउँ। त्यो बनाइसक्यौं हामीले, त्यसले अलिक विलम्ब गरी काम गर्यो। एक महिनाको समय भनेको चार महिनाको समय गुज्रियो र केन्द्रीय कमिटी त झन्डै बस्नै नसक्ने खालको स्थिति बन्यो। कार्यदलकै बैठक चलिया छ, कार्यदलकै काम सकिएको छैन, कार्यदलकै प्रतिवेदन आएको छैन, कार्यदलको प्रतिवेदन बिना सचिवालय बस्न सक्दैन, सचिवालय नबसिकन केन्द्रीय कमिटी बस्न त्यति उपयुक्त हुँदैन भन्ने कुराले विलम्ब हुँदै गयो। हिजो बेलुका कार्यदलको प्रतिवेदन प्रस्तुत भयो, सचिवालयले बनाएको कार्यदल र सचिवालयकै अधिकांश नेताहरू बसेर बनाएको कार्यदल भएको हुनाले त्यो सचिवालयकै प्रपर्टी थियो। त्यस सन्दर्भमा कार्यदल सचिवालयले बुझ्यो र त्यो बुझेर त्यसलाई आफ्नो निम्ति एउटा प्रपर्टीको रूपमा राख्यो र त्यसलाई समेत ध्यानमा राखेर अध्यक्षको प्रतिवेदन तयार भयो र हामीलाई अलिक समयको धेरै चापाचाप भयो।
2: देश अत्यन्त जटिल मोडमा रहेको र लोकतन्त्र संविधान तथा राष्ट्रियतामाथि हमला भइरहेको बेला पार्टीभित्रै अनुशासनहीनता र आन्तरिक गुटबन्दी मौलाएको भन्दै वहाँले कार्यवाहीको चेतावनी समेत दिनुभएको छ। आन्तरिक मतभेदलाई कमिटीमा छलफल गर्नुको साटो सामाजिक सञ्जाल र मीडियामा छत्ताछुल्ल पार्ने कार्य अराजकता भएको भन्दै वहाँले यस्तो प्रवृत्ति तत्काल रोक्न निर्देशन समेत दिनुभएको छ। आफू विरोधी बढ़ेपछि ओलीले केन्द्रीय कमिटी सदस्यलाई मोबाइल निषेधदेखि बाहिर जान समेत बन्देज लगाउनु भएको छ।
4: म सबै कमरेडहरूलाई कसैको पनि मोबाइल बिल्कुलै नबजोस् भन्ने आग्रह गर्न चाहन्छु। भोलिदेखि हामी मोबाइल बाहिर राख्ने व्यवस्था गर्छौं, आज बाहिर राखि नरौं, तर मोबाइल स्विच अफमै हुनु राम्रो हुन्छ। बैठकभित्र मोबाइल हेर्ने, मोबाइल चलाउने, मोबाइलमा कुरा गर्ने अनुमति हुँदैन। त्यसकारण मोबाइलबाट हामी टाढा रहनुपर्छ। बैठक चलिराखेका छ, वक्ता बोलिराखेका छ, मोबाइलमा डिस्टर्ब हुने गरी कुरा गरेका छ या डिस्टर्ब नहुने गरी पनि कुरा गरेका छ हुँदैन। कसैले मोबाइल खल्तीबाट निकालेर हातमा लिएर भिडियो खिच्ने ओर्ने कुनै काम गर्न पाइने छैन। हातमा मोबाइल हुँदैन, मोबाइल रेकर्ड मोडमा राख्न पाइँदैन, रेकर्ड हुँदैन, भिडियो मोडमा राख्न पाइँदैन, भिडियो हुँदैन र लाइभ गर्न पनि पाइँदैन। अर्को, अध्यक्षको अनुमति लिएर आसन छोड्दा अध्यक्षको अनुमति लिएर आसन छोड्नुपर्नेछ। बोल्न पर्दा अध्यक्षको ध्यान आकर्षण गराएर अध्यक्षसँग अनुमति लिएर अनुमति प्राप्त भएपछि मात्रै बोल्नुपर्नेछ।
2: नेता गोकुल बासकोटाले ईश्वर पोखरेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र योगेश भट्टराई लगायत 12 भाइले ओलीलाई नेतृत्व छाड्न भने पनि ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न नमिल्ने तर्क गर्नुभएको छ। बैठक 3 दिनसम्म चल्नेछ।
1: नेपाली कंग्रेसले भने सातै प्रदेशका 63 जिल्लामा वडा अधिवेशन सम्पन्न भएको जनाएको छ भने बाँकी जिल्लामा भोलि वडा अधिवेशन हुने जनाएको छ। कंग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव राजु कटुवालले आज विज्ञप्ति जारी गरी असोज 3 आजसम्म 63 जिल्लामा वडा अधिवेशन सकिएको जानकारी दिनुभयो। रसुवा बाहेक 13 जिल्लामा भोलि वडा अधिवेशन हुनेछ। धनुषाको क्षेत्र नम्बर 4, मोरङको क्षेत्र नम्बर 6, छामका 3, नवलप्रासीको क्षेत्र नम्बर 2, डेलधुरा

तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै समक्षमा हुनेछौं।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी गर्न
0: सक्छौ,
1: गर्न सक्छौ।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। जनतालाई सांसद र संसदप्रति र संसद र सांसदलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग दाङ क्षेत्र नम्बर 3 निर्वाचित सांसद कमल सुवेदी हुनुहुन्छ। हार्दिक स्वागत।
1: नमस्ते।
0: तपाईसँग युवा अभियन्ताको रूपमा कुराकानी गर्दा गर्दै अहिले सांसदको रूपमा हामी कुराकानी गरिराखेका छौं, यसलाई यहाँले व्यक्तिगत रूपमा चाहिँ कसरी लिनुहुन्छ?
1: यस्तो छ, सर्वप्रथम के कुरा महत्वपूर्ण कुरा हो भने हाम्रो जीवनको विभिन्न पाटा हुन्छन्, होइन? हामीले आफ्नो पेसागत जीवनमा एउटा भूमिका हुन्छ, राजनीतिक जीवनमा अर्को भूमिका हुन्छ। तर म त 79 नै जनताकै सेवा गर्छु भनेर म निर्वाचनमा होमिएको थिएँ। अब हामी 82 निर्वाचित भएर आए
0: भनेको युवाको क्षेत्रमा क्रियाशील हुँदा हुँदै पनि विभिन्न प्रकारको आयाम र अवसरहरू छ भन्ने चाहिँ यसले स्थापित गर्ने भयो।
1: यसमा यस्तो छ, अहिले त हामी जेएनजी आन्दोलन पश्चातको यो निर्वाचन हो, यो नियमित निर्वाचन नभएर यो चाहिँ एउटा विशेष परिस्थितिमा भएको निर्वाचन हो। त्यसले राष्ट्र स्वतन्त्र पार्टीलाई चाहिँ एउटा अभूतपूर्व जनादेश पनि दिएको छ। त्यो भन्नुको अर्थ यो हामी अहिले सांसद हुनुभन्दा अगाडि पनि जेएनजीको त्यो आन्दोलन पछाडि हेऱ्यो भने त क्याबिनेटमै पनि युवाहरूको एउटा सम्मानजनक उपस्थिति सुरु भइसकेको अवस्था थियो। अहिले त संसदमा प्रतिनिधित्व युवाको राम्रो छ, होइन? त्यति मात्र होइन, क्याबिनेटमै हेर्नुभयो भने त झण्डै झण्डै 70% जस्तो त युवाहरूकै भूमिका छ। अब यसरी हेर्दाखेरि चाहिँ हामीले हिजो विगतमा भन्दै आएको नीति निर्माण र नेतृत्व तहमा युवाहरूको सार्थक र अर्थपूर्ण सहभागिता हुनुपर्छ भनेको थियौं। त्यो सहभागिताको दृष्टिकोणबाट चाहिँ अब एक किसिमले भने राज्यको धेरै क्षेत्रमा चाहिँ युवाहरूको सहभागिता छ। अब त्यो युवाको सहभागितासँगै चाहिँ परिणामको लागि चाहिँ काम गर्नुपर्ने बेला छ। जस्तै मुलुकमा रोजगारीको अवसरहरू सिर्जना गर्नुपर्ने कामहरूको बेला छ भने सानो सानो हाम्रो अब नेपालमा 3 सरकार छ, संघ प्रदेश स्थानीय तह, होइन? तर नागरिकलाई त्यो वाडा तहको काम र संघीय सांसद बीचको त फरक छ नि त। काम गर्ने जिम्मेवारी या कानूनी दायरा त्यो कुरा पनि हामीले बुझाउँदै जानुपर्नेछ भन्दाखेरि यो दुईवटा भूमिका बढी हुने रहेछ हामीसँग। एउटा चाहिँ कानून लेखनको चाहिँ मुख्य भूमिका हो, तर जनताको अपेक्षा चाहिँ अब विकास र सँगसँगै जनप्रतिनिधि भइसकेपछि हाम्रो उहाँले आफ्नो कुरा कहाँ राख्ने त भन्दा जनप्रतिनिधि कहाँ राख्ने भन्दाखेरि चाहिँ धेरै कुराहरूसँग चाहिँ हामी ठोकिनु पर्दो रहेछ।
0: यहाँले पहिलो पटक अथवा पहिलो प्रयासमै सांसदको रूपमा यहाँ निर्वाचित हुनुभयो अथवा त्योभन्दा अगाडि पनि आन्तरिक अथवा खुलेर पनि पटक पटक त्यो अरू पार्टी अथवा अरू क्षेत्रबाट पनि लडाइ गर्नुभयो?
1: म 79 राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना पश्चात नै पार्टीसँग जोडिएको थिएँ र 79 जो असारमा पार्टी स्थापना भयो, म अब मङ्सिरमा हाम्रो निर्वाचन थियो 79 म मङ्सिरकै निर्वाचनमा दाङ क्षेत्र नम्बर 3 प्रतिनिधिसभाको उम्मेद्वार नै थिएँ नि। म यस पटक दोस्रो पटक मेरो निर्वाचनको अनुभव हो र यस
0: पहिलोमा जेसुकै
1: भन्दा पनि त्यो बेला मलाई 15,500 मत दिनुभएको थियो र त्यो बेला धेरै नागरिकले भन्नुहुन्थ्यो कमल भाइ तपाईँले मतले हारे पनि मनले जितेको, यति मत आउँछ भने थाहा पाए हामी तपाईँलाई जिताउन सक्दो रहेछौ र तपाईँ अर्को पटक त स्योर हो भन्नुहुन्थ्यो। र म यसपालिको निर्वाचनमा पनि त्यो जनतासँगको मेरो 3 कनेक्सन थियो र मैले निर्वाचनमा चाहिँ मैले म विजय हुन्छु भन्ने कुरामा करिब करिब म निश्चिन्त थिएँ र मतान्तरको कुराकै विशेषमा हामी चुनावी प्रचारमा पनि हामी त्यसरी गएका थियौं। र अहिले निर्वाचन पश्चातको समयमा फर्केर आउँदाखेरि चाहिँ हामीले जनतासँगको दूरी जहिले सँगै राखिराख्नुपर्ने रहेछ। म सकेसम्म कोसिस गरिरहन्छु कि म डाइरेक्ट कम्युनिकेसन गर्छु मेरो नागरिकसँग, जुनसुकै समस्या परोस् त्यसले चाहिँ जनता र एउटा जनप्रतिनिधिसँगको यो दूरी चाहिँ बढ्न हुँदैन, एकदम दूरी घट्नुपर्छ, एकदम क्लियर उहाँहरूले आफ्नो कुरा जुनसुकै समयमा जस्तो अवस्थामा पनि राख्न सक्नुपर्छ र त्यो जवाबदेहिता चाहिँ हामीसँग पनि हुनुपर्छ भन्ने मेरो मान्यता राख्छु। म त्यही अभियानमा हिजो पनि थिएँ, आज पनि छु।
0: अब अरू सांसदको हेर्ने हो भने कोही बाउ बाजेदेखि नै पार्टीमा लागेको अनि पार्टीमै लागेर एउटा सांसदको रूपमा जितेर अगाडि बढ्न खोज्ने एक खालको हुन्छ। अब युवाको क्षेत्रमा लामो समय तपाईँले जुन खालको अभियान चलाउनु भयो यसमा तपाईँले के फरक पाउनुभयो? यो युवा अभियन्ताको रूपमा काम गर्दै गर्दाखेरि धेरै कुरा सिकियो ताकि अहिले अलि सजिलो भयो, अथवा युवाको क्षेत्र फरक खालको रहेछ, यता सांसदको चाहिँ फरक परेर अलि अन्यल त्यस्तो खालको केही अनुभव जस्तो?
1: त्यस्तो यस्तो रहेछ, खासमा हामीले म त युवा अभियानको रूपमा मात्रै पनि होइन, म खास यो नीति निर्माणको तहमा त सांसदहरूलाई पनि हामी ट्रेनिङ दिन्थ्यौं या त्यो कार्यशालामा म सहभागी हुन्थे भनेपछि हामीले त्यो बेलामै नीतिगत रूपमा थुप्रै बहसहरू गर्थ्यौं। तर मुद्दा चाहिँ के हुन्थ्यो भने युवाको चाहिँ नेतृत्वको मुद्दा हुन्थ्यो या क्लाइमेट चेन्जको मुद्दा हुन्थ्यो या बायोडाइभर्सिटीको मुद्दा हुन्थ्यो या चाहिँ युथ इम्प्लोयमेन्टको कुरा हुन्थ्यो, यसरी इस्युगत कुरा हुन्थ्यो। तर हामीले कुरा गर्ने भनेको चाहिँ पोलिसीहरूमा रिफर्म गर्नुपर्छ भनेर हामीले काम गर्थ्यौं, युवा नीति बनाउनेदेखि मन्त्रालय बनाउनेदेखि लिएर त्यो नीतिगत रूपमै काम गरेको कारणले चाहिँ बाहिर बसेर काम गर्नु र भित्र बसेर काम गर्नुको चाहिँ केही फरक हुँदो रहेछ। हामीले बाहिर बस्दाखेरि चाहिँ सबै कुरा चाहिँ सहज रूपमा भइहाल्छ जस्तो लाग्थ्यो भने भित्र हेर्दाखेरि त्यो प्रोसिडियर ड्यू प्रोसेसले चाहिँ कहिलेकाहीँ हामीले सोचेको कुराहरू पनि हामीले गर्न पाइरहेको हुँदैन, त्यो चाहिँ फरक हुँदो रहेछ।
0: अब तपाईँले राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघको संस्थापक केन्द्रीय अध्यक्षको रूपमा तपाईँ कार्यरत हुनुहुन्छ, गुड गभर्नेन्स प्रोटेक्सन फोरमको संस्थापक अध्यक्षको रूपमा, त्यसै गरी अब सामुदायिक रेडियो हापुरेको स्थापनामा पनि तपाईँ आफै नेतृत्वदायी भूमिकामा हुनुहुन्छ, त्यसै गरी जलवायु परिवर्तन अब राष्ट्रिय युवा परिषद गठनमा पनि तपाईँहरू भयो होइन, त्यसो हुँदाखेरि जहाँ पनि तपाईँले विगतमा काम गर्नुभयो त्यसको बिउ रोप्ने कामको रूपमा तपाईँ आबद्ध हुनुभयो होइन, अब सांसदको रूपमा संसदमा प्रवेश गर्ने बित्तिकै त्यहाँ पनि केही नयाँ सकिन्छ कि भनेर लाग्नुभयो, त्यसको राम्रै संकेतहरू प्राप्त भयो अथवा त्यहाँ अलग रहेछ काम गर्ने शैली?
1: यस्तो छ, मैले विषयगत रूपमा मैले मेरो एजेण्डा पनि निर्वाचनको बेला प्रश्न राखेको थिएँ, मैले चाहिँ जनतासँग चाहिँ दुईटा कुरा गरेका थिएँ, एउटा चाहिँ मैले सकेको इमान्दार प्रयत्न गर्छु, पहिलो काम चाहिँ मेरो कानून निर्माण हो, तर सँगसँगै मैले विकासमा पनि किन मेरो क्षेत्र अलि पछाडि छ भने त्यसलाई माथि ल्याउनलाई पनि मैले काम गर्नुपर्छ, जनताको जीवनस्तरदेखि लिएर त्यहाँको पूर्वाधार विकासमा पनि मेरो सहयोग हुनुपर्छ भन्ने छ, र मैले देवानदेखि मेरो आफ्नो वाचापत्रसँग र जनतासँग जसरी मैले कुरा गरेका थिएँ त्यही दृष्टिकोणमा म लागिरहेको
0: कानून र विकास सँगसँगै
1: छ, किनभने नेपाल जस्तो देशमा चाहिँ सांसदहरूले सबै कानून बनाउँछु भन्ने मात्रै कुरा पनि होइन रहेछ,
0: तर विकास निर्माण सांसदको काम होइन भन्छन्,
1: मैले यसरी भनेको छु, जस्तै विकास दुईटा हो, हामीले बुझाउनु पर्ने कुरा के छ भने वाडाले वाडा तहले गर्नुपर्ने विकासको काम चाहिँ वाडा तहले नै गरिदिनुपर्छ र वाडाको मान्छेको जवाबदेहिता वाडा तहमा हुन्छ, यो जवाबदेहितादेखि उहाँहरू भागिराख्नु भएको छ भन्ने कुरामा चाहिँ म त्यो महसुस गर्छु, किनभने यदि वाडाको समस्या वाडा अध्यक्षहरूले राम्रोसँग सम्बोधन गरिदिने हो भने त्यो मेयर कहाँ या अध्यक्ष कहाँ कम पुग्न सक्छ, मेयर र अध्यक्षले वडा अध्यक्षले सम्बोधन नगरिरहेका कुराहरू उहाँको क्षेत्राधिकारभित्रको कुरा सम्बोधन गरिदिनु हो भने जनताको अधिकांश कुराहरू त्यहाँबाट पूरा हुन सक्छ, त्योदेखि बाँकी रहेको पनि प्रदेश छ, हामीसँग प्रदेश सांसदहरूले प्रदेश अन्तर्गतको समस्याहरू चाहिँ सहज रूपमा सम्बोधन गरिदिनु भने नागरिक कहाँ आउँछ, संघको एउटा सांसदसँग त त्यो समस्याहरू कम आउनु पर्थ्यो, तर हामी कहाँ आउने समस्याहरू यस्तो कुरा आउँछ भने तपाईँ आफैलाई पनि अचम्म लाग्न सक्छ, भन्नुपर्छ हामीले संविधान तह तीन तहको सरकारको परिकल्पना गर्यौं होइन, तर अधिकारको हिसाबले स्पष्टता नभएर हो या कानून निर्माणको स्पष्टता नभएर हो या त्यो जनतालाई हिजोदेखि सांसदले चाहिँ विकास बाँड्ने अभ्यासको कारणले हो, यो अलिकति जनतामा कन्फ्युज पनि देखिन्छ,
0: भनेको जसले जुन काम गर्नुपर्ने हो त्यो नगरेको कारणले सांसदहरूले कानून मात्रै होइन विकास पनि
1: हेर्नु परेको छ, तर अलिकति चाहिँ के हो भने विकास हुँदै होइन भन्ने तर्क होइन, जस्तै स्थानीय तहले गर्नुपर्ने कुरा प्रदेशले गर्नुपर्ने क्षेत्राधिकारको कुराको विकासको कुरा चाहिँ उहाँहरूले नै गर्ने समन्वय गर्ने हो, तर राष्ट्रिय रणनीतिका ठूला कुराहरूको काम त कसले गरिदिन्छ भनेपछि त्यो क्षेत्राधिकार त फेरि संघ सरकारको हो नि त, संघ सरकारको सांसद भइसकेपछि त संघ सरकारसँग उसले समन्वय त गरिदिनु पर्यो, भनेपछि विकास उसले गर्ने होइन उसले समन्वय गरिदिने हो, किनभने सांसदले विकासै आफैले गर्ने होइन, विकास निर्माणको काममा पनि उसको सहजीकरण समन्वय चाहिँ जनताबाट अपेक्षित हुन्छ र अहिलेसम्म हामीसँग लोकतन्त्र अझै सुदृढ नभइसकेको बेला चाहिँ त्यो चाहेको, तर मूलभूत कानून हो, तर कानून बनाउँदाखेरि पनि तपाईँलाई म आज एउटा कुरा चाहिँ सेयर गरौं, मैले चाहिँ के सोचेको थिएँ भने मैले निर्माण गर्ने कानूनमा चाहिँ मैले सोचेको कुराहरू पूरा हुन्छ या मैले जनताको मुद्दालाई चाहिँ मैले कानूनी भाषामा चाहिँ राख्छु र त्यो भोलिको दिनमा चाहिँ सहज रूपमा जान्छ भन्थ्यो, तर हाम्रो प्रोसेस चाहिँ के हुन्छ भने हाम्रो ड्राफ्टिङमै समस्या छ भन्छु, मैले अस्ति सदनमा पनि त्यो कुरा उठाएको छु, जस्तै कानूनको ड्राफ्ट गर्ने कुरा चाहिँ संसदलाई या सांसदलाई र संसदीय समिति मार्फत भइदियो भने चाहिँ पहिले नै त्यो शुरूआत हुँदाखेरि नै त्यो ड्राफ्टिङ टिमको मान्छे चाहिँ त्यही सांसदहरूसँग बसेर प्रोसेस सुरु हुनु पर्थ्यो। अहिले त हाम्रो मसौदा बनाउने कुरा चाहिँ अब कानून मन्त्रालय छ, कानून मन्त्रालय अब आयोगलाई मसौदा यसको ड्राफ्टिङ टिमले त्यहाँबाट ड्राफ्ट गर्छ, मन्त्रीले चाहिँ ल्याएर चाहिँ सरकारमा पठाउनुहुन्छ, मन्त्रालय अब क्याबिनेटमा पठाउनुहुन्छ, क्याबिनेटले त्यसलाई पूर्व स्वीकृति दिन्छ अनि संसदमा त्यसको प्रक्रियामा आउँछ, संसदमा सैद्धान्तिक छलफल भनेर जान्छ, सैद्धान्तिक छलफलपछि फेरि दफावार छलफल भनेर कुनै समितिमा पठाइन्छ, समितिमा पठाए पनि छलफल हुन्छ, संशोधन हाल्नको लागि 72 घण्टाको समय हुन्छ, हामीले हाल्छौँ। तर अहिलेसम्मको अभ्यास चाहिँ सरकारले लिएको संशोधन चाहिँ यदि जेन्युनली सांसदले हालेको छ भने त्यहाँ सत्ता पक्ष र प्रतिपक्ष हुनु हुँदैन, यदि सांसदको त्यो प्रस्ताव चाहिँ जेन्युन छ भने एक्सेप्ट हुनु पर्थ्यो। तर हाम्रो अभ्यास चाहिँ के रहेछ भने यदि बहुमत छ भने चाहिँ सरकारले लिएको संशोधन चाहिँ पास गर्ने पूर्ववत अभ्यास रहेछ
0: भनेको सोचेको जस्तो चाहिँ छैन रहेछ कानून निर्माण
1: कुरा नै संशोधन गर्न जरुरी रहेछ कि कानून निर्माणमा चाहिँ सांसदहरूको रोल अझै बढी अपेक्षित रूपमा चाहिँ आउनुपर्छ। त्यो चाहिँ संविधानमय व्यवस्था गरेर हुन्छ कि कानूनै बनाएर हुन्छ कि त्यो अधिकारको दायरा बढाउनुपर्छ।
0: त्यसो भए अनि यो तपाईँले जुन खालको कानून निर्माणको प्रक्रिया खोजिराख्नु भएको छ नि प्रत्यक्ष संलग्नता सांसदकै शुरूआतदेखि होस् भनेर, अनि अहिले त झण्डै दुई तिहाई त अनि राष्ट्रपकै छ, तपाईँ राष्ट्रपकै सांसद रूपमा हुनुहुन्छ, अनि त्यो तपाईँले खोजेको जस्तो अथवा सांसदहरूले चाहे जस्तो बनाउनुको लागि शुरूआत भयो अथवा अगाडि बढ्नै सके?
1: होइन, हामी बहसमै छौँ। हाम्रो त पार्टीमा हाम्रो यस्तरी हुनुपर्छ भन्ने लेभलमा मूल नेतृत्वकैले पनि त्यो कुरा उठाइराख्नु भएको छ। हामी आफैले पनि कम्तीमा हिज विगतको अभ्यास के थियो भन्ने नहेरौं, हाम्रो अभ्यासलाई चाहिँ अलिकति गतिशील बनाऊ। होइन, यो आज भन्ने एउटा कानून राम्रो कानून बनेन भने त जनताले लामो समयसम्म अदालतमा झन्झट बेहोर्नु पर्दो रहेछ, होइन, सरकारी कार्यहरूमा उहाँहरूको झन्झट बेहोर्नु पर्दो रहेछ भने जो हामीले सुशासन र डेलिभरीको उद्देश्यका साथ चाहिँ हाम्रो म्यान्डेट थियो अनि त्यो म्यान्डेटलाई हामीले पूरा गर्नलाई त अलिकति फास्ट ट्र्याक पनि चाहिने रहेछ। भन्नुको अर्थ सबै कुरा हामीले चाहिँ पूर्ववत अवस्थामा राखेर चाहिँ हामीले फेरि नयाँ कुरा मात्रै होइन कि अलि अलि चाँडो अलि गतिशील र राम्रो कानून अझ गुणस्तरीय कानून भन्छु, त्यो कानून भन्ने कुरामा चाहिँ सांसदहरूको सहभागिता मात्रै होइन अरू स्टेक होल्डरको पनि सहभागिता चाहिन्छ। तर हाम्रो चाहिँ अलि सहभागिता मोडेललाई भन्यो भने एउटा कर्मकाण्डी जस्तो भएको छ, त्यसलाई चाहिँ साँच्चै जुन क्षेत्रसँग चाहिँ हामीले कानून बनाउँदैछौँ त्यो क्षेत्रको मान्छेहरूसँग व्यापक कन्सल्टेसन गर्नु पर्यो। अनि सांसदहरूले पनि उहाँहरू किनभने जनतासँग डाइरेक्ट ठोकिन्छ, त्यस कारण सांसदहरूको पोइन्ट अफ भ्यू पनि लिनु पर्यो। त्यो कानून उत्पत्ति गर्दाखेरिको पृष्ठभूमि के थियो हामीले विगतमा हेर्दाखेरि एसेसमेन्ट गर्नु पर्यो, त्यसको इम्प्याक्ट के छ भनेर पनि हेर्नु पर्यो। त्यो कानून कति समयको लागि हो, एउटा कानून अनन्तकाल त चल्दैन नि, भनेपछि कानूनको रिभ्यू गर्ने कुरा पनि कानूनमै लेख्नु पर्यो कि कति समयसम्म चाहिँ त्यो एनमा चाहिँ हामीले रिभ्यू गर्छौँ। त यसरी बाध्यकारी प्रावधानहरू हामीले चाहिँ बनाउन सकेनौँ भने त के हुन्छ भने त कानून त बन्यो, हामीले चाहिँ संशोधन गर्छौँ। अहिले त कतिपय कानून संशोधन गर्दाखेरि यो बनाउन खोजेको मर्मभन्दा संशोधनले फरक ल्याइरहेछ भने त्यो कानूनलाई खारेज गरेर फेरि रिराइट गरेर पनि नयाँ ल्याउनु पर्ने हुनसक्छ। भने तर कानून निर्माणको जो बहस हुनु पर्थ्यो त्यो बहसहरू चाहिँ अलिकति तुलनात्मक कम पनि भएको जस्तो देख्छु। मैले मिडियामा गएँ भने पनि खालि चाहिँ तपाईँको यो मान्छेले यो बोल्यो र त्यो बोल्यो भन्ने कुरासँगको बहस छ, त्यसले चाहिँ नेपाली समाजलाई कतिको प्रभाव पार्छ भन्ने कुरासँग त अर्थ हुँदैन।
0: अहिले
1: भन्ने कानूनको विषयमा चाहिँ बहस हुनुपर्थ्यो, तर हामी आइसकेपछि विगतको अभ्यासहरू हेर्नुभयो भने यसपटक कानून निर्माणको प्रक्रिया चाहिँ अलिकति द्रुततर गतिमा बढेको छ। र हाम्रो कानून मन्त्रीले पनि भन्नुभएको छ यो वर्षलाई चाहिँ कानून बनाउने वर्ष, किनभने हामी संविधान बनेको 10 वर्ष पूरा गर्दाखेरि पनि हामीले संघ प्रदेशी स्थानीय तहमा बन्नुपर्ने थुप्रै कानूनहरू बनाउन सकेनौँ, जसले गर्दाखेरि चाहिँ त्यो अधिकार क्षेत्रमा समस्या या नागरिकमा अलिकति कन्फ्युजन या शासकीयहरूमा पनि सन्तुलन र सहकार्यको भावना अलिक कमजोर देखिन्छ, त्यसलाई चाहिँ हामीले बढाउनु पर्नेछ।
0: तपाईँसँग कुराकानी गर्नुको अघिल्लो दिन सर्वोच्च अदालतले कानून निर्माण अथवा संविधानमा केही संशोधन आवश्यक हो भने दुवै सदनबाट झन्डै दुई तिहाईको भन्यो होइन, अनि यसले चाहिँ कतिको ठूलो धक्का पर्यो अहिलेको?
1: अब यस्तो छ, त्यसमा चाहिँ मैले अघि हजुरले नै भन्नुभएको थियो तपाईँहरू जोसँग झन्डै दुई तिहाईको बहुमत छ, तर कानून बनाउनु म धेरैजनालाई भन्छु हामीसँग हामी एउटा उसमा मात्रै छौँ, के भन्छ सरकारको प्रतिनिधि सभा मात्रै छौँ, एउटा राष्ट्रिय सभामा मात्रै होइन, मैले धेरैजनालाई भनिरहन्छु हामी चारवटा सभामध्ये हामी जम्मा एउटा सभा हो होइन, हामी स्थानीयमा छैनौँ, त्यो स्थानीयले पनि कानून बनाउँछ, स्थानीय सरकारको पनि आफ्नै छुट्टै त्यो अझ कार्यकारी र विधायकी दुईटै अधिकार छ स्थानीय सरकारलाई बलियो पनि छ। त्यसपछि प्रदेश सभामा जानुभयो भने प्रदेश सभामा हामी छैनौँ, अब राष्ट्रिय सभामा हामी छैनौँ, त्यहाँकै प्रतिनिधित्व भएर आउँदाखेरिसम्म चाहिँ राष्ट्रिय सभा बन्ने हो। पछि अब राष्ट्रिय सभामा पनि कानून के अरे तपाईँको प्रतिनिधि सभा राष्ट्रिय अब प्रतिनिधि सभामा हामी छौँ, जस्तो हामीले पास गर्ने कानून पनि प्रतिनिधि सभाबाट राष्ट्रिय सभामा जान्छ र राष्ट्रिय सभाले पनि त्यसलाई पास गरेपछि हामी कहाँ आउने। त्यसकारण कानून निर्माणको चक्र चाहिँ मा अब मलाई चाहिँ आशा के हो भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई अब आउने निर्वाचन जो हामी स्थानीय तहको निर्वाचन र प्रदेशको निर्वाचन हामी सँगै गरेर आउँ भने त्यसले चाहिँ राष्ट्रिय सभामा पनि हाम्रो केही संख्या मा त्यसले प्रभाव पार्छ र त्यो कुरा त हामीले भन्नै परेन किनकि हिजो नै सर्वोच्च अदालतको तपाईँले फैसला हेर्नुभयो भने चाहिँ होइन दुई तिहाई चाहिँ दुवै सदनबाट चाहिँ हुनुपर्छ भन्ने कुराको स्पष्ट व्याख्या नै त्यही देशमा हो कि हामी प्रतिनिधि सभामा चाहिँ पुग्यौं करिब करिब होइन अब तर राष्ट्रिय सभामा त हामी पुग्नै पर्ने पनि रहेछ भन्ने कुराको त एउटा एभिडेन्स त्यो पनि हो।
0: अनि संसदको यात्रा चाहिँ कस्तो लाग्दैछ? संसद धेरै लामो समय त भएको छैन, बैठक सुरु भएको
1: यस्तो छ। म आफूले संसदमा सकेसम्म अहिलेसम्म मैले हेर्नुभयो भने दुई तीनवटा मात्रै संसदको बैठक, त्यो पनि विदेश भएको बेला या नेपालमा कुनै दिन बिरामी या कोही एकदम पार्टीको या इमर्जेन्सी कुनै काम बाहेक मैले एकदमै धेरै संसदमा चाहिँ एक्टिभ ले पार्टिसिपेसन भइरहेछौ होइन। त्यो एउटा के भने हामीले संसद भने हामीलाई पठाएको त खास मूल काम चाहिँ हाम्रो संसदमा उपस्थिति सँगसँगै हाम्रो संसदमा हुने छलफल होइन बहस र समितिमा हुने किन मिनी पार्लियामेन्ट भनिन्छ, संसद बाहेक पनि समितिहरूको बैठक हुन्छ होइन, त्यहाँ हामीले दिने कुराले नै अनि त्यति मात्र होइन संशोधन। तपाईँले हेर्न थाल्नु भने मैले धेरै विधेयकहरूमा चाहिँ एकदमै मिहिन ढंगले संशोधन पनि राखेको छु। त्यसैले मैले चाहिँ एउटा विधायकी कर्म चाहिँ त्यतिकै गरिरहेको छु र म जनतासँग पनि पटक पटक म एक महिना दुई महिनाको फरकमा म निर्वाचन क्षेत्र जान्छु, जनताको कुरा सुन्छु, यहाँ सरकारका विभिन्न मन्त्रालयगत उहाँहरूले दिनुभएको सुझावलाई मैले मन्त्रालयमा समन्वय गरिदिन्छु। कतिपय अब जनताको अपेक्षा अहिले नै पूरा होस् भन्ने त छ तर मैले प्रयास गर्ने हो किनभने म त कार्यकारी भूमिकामा त हुँदैन
0: भनेको संसदमा सबभन्दा धेरै उपस्थिति होस् भनेर त्यो एक प्रकारको प्रतिस्पर्धा चाहिँ भित्र मनमा चाहिँ छ। अरू सांसदको तुलनामा म धेरै सहभागी हौं, धेरै कुरा राखौं, मैले त्यहाँ धेरै भन्न पाऊ भने
1: म प्रतिस्पर्धालाई थाम्दिन। म जहिले पनि
0: स्वस्थ प्रतिस्पर्धा भन्दा राम्रो
1: हो। मेरो चाहिँ के हो भने तपाईँको तपाईँ स्वयं व्यक्ति नै आफू आफ्नो प्रतिस्पर्धा हो कि आफू नै आफ्नो प्रतिस्पर्धा हो। हाम्रो उत्तरदायित्व के हो, हाम्रो जिम्मेवारी के हो भने हामीले आफैले मन गर्ने हो। कसैको लागि हामीले गर्यो भने त त्यो त छेडेको हुन्छ। त्यही भएर भित्रैदेखि चाहिँ मैले जहिले महसुस गर्ने कुरा के हो भने मैले जनताले जसरी गरी मलाई मत दिनुभएको छ त्यो अनुसार चाहिँ मैले इमान्दार प्रयत्न गर्ने हो र कति सकेको कुरा चाहिँ पनि जनताले महसुस गर्नुहुन्छ, नसकेको कुरा पनि जनतालाई भन्ने हो। सो हामीले अहिले चाहिँ एकदमै जनउत्तरदायी राजनीति गर्नुपर्छ, जनता केन्द्रित राजनीति गर्नुपर्छ। विगत जस्तो राजनीति चाहिँ अहिले छैन। अहिले चाहिँ हामी चाहिँ डिजिटल युगमा पनि छौँ, हाम्रो संसद पनि अब डिजिटल पार्लियामेन्टको अभ्यासमा जाँदैछ। भनेपछि यो कुरा चाहिँ अब चाहिँ हामी एकदम प्रष्ट भएर जानुपर्छ र हामी आफैले आफैलाई पनि प्रश्न गर्नुपर्छ भन्नेबाट आएको कारणले गर्दाखेरि मेरो चाहिँ आफ्नो सत्कर्म र सत्प्रयास चाहिँ जारी छ।
0: अहिलेसम्म कति पटक बोल्नुभयो संसदमा र त्यसमा आफ्नो जिल्लाको अथवा आफ्नो मतदाता आफ्ना जो नागरिकहरू हुनुहुन्छ उहाँहरूसँग कतिको जोडिराखेको छ?
1: होइन, मेरो त एकदम प्रश्न छ। म अस्ति जनतासँग नागरिकको कुरा सुनेको दिन, दस दिन यात्रा गरेर आएको दिन पनि बिहान दाङबाट आएर एक बजेको क्याबिनेट हाम्रो संसदमै मैले जनताको कुरा त्यस बेला राखेको छु। भन्नुको अर्थ मैले शून्य समयमा उठाउने कुराहरू तपाईँले आफैले हेर्नुभयो भने पनि मैले शून्य समयमा मेरो क्षेत्रगत कुरा र जनताको मूलभूत समस्याको विषय नै मैले उठाउँछु। त्यहाँ चाहिँ म सत्ता पक्षको सांसद भएर उठाउँदैन, त्यहाँ जनताको ठ्याक्कै आवाजको हिसाबले उठाउँछु। र विधेयकमाथिको सैद्धान्तिक छलफलहरू बोल्दाखेरि चाहिँ अब सिद्धान्त तह कुरा गर्दाखेरि चाहिँ विधेयकसँग जहाँ चाहिँ जनतासँग प्रत्यक्ष जोडिन्छ र मेरो आफ्नो पनि एउटा क्षेत्रगत एउटा विशेषता भएको विधेयकहरूमा चाहिँ अझै म मेन ढंगले काम गर्छु र त्यस सँगसँगै मैले संशोधन कतिपय चाहिँ हामी सदनमा सबै कुरा बोल्न नभएको कुरा र परिवर्तन गर्नुपर्ने कुरा चाहिँ विधेयक मार्फत चाहिँ मैले संशोधन राखिरहेको छु। भनेपछि मेरो भूमिका चाहिँ मैले आफ्नो दायरालाई जति सक्यो मैले संसदीय अभ्यासको रूपमा चाहिँ लगेको छु र जनताको मुद्दा त मलाई लाग्दैन, मलाई धेरै साथीले भन्नुहुन्छ तपाईँले जुनसुकै कुरा आयो भने भूमि फेरि चाहिँ रुम्जाटार भने जस्तो तपाईँले दाङ तिन त नछोड्ने हुनुभयो, तपाईँ सांसदै दाङको रहेछ भन्ने थाहा हुन्छ पनि भन्नुहुन्छ। हो नि, मेरो जनताले दाङ तिनबाट मलाई पठाउनु भएको छ, म दाङ तिनको प्रतिनिधि हो। त्यस कारण जनताको समस्या चाहिँ मैले बोल्नुपर्छ तर कानून बनाउने कुरामा चाहिँ मैले देशलाई केन्द्रमा राखेर हेर्छु। त्यस कारण मेरो फरक छ, क्षेत्रगत कुरा हेर्दाखेरि म दाङ तिन र त्यसपछि दाङलाई हेर्छु भने कानून निर्माणको पर्सपेक्टिभबाट गयो भने हाम्रो देशलाई चाहिँ कहाँनिर फाइदा गर्न सक्छ।
0: सांसदको रूपमा जितेर आउँदाखेरि चाहिँ क्षेत्र नम्बर तीनका नागरिकले भोट हाल्नुभयो होइन, अब तपाईँले युवाको एउटा नेतृत्व युवाको लागि अथवा युवा अधिकारको लागि पनि तपाईँले थुप्रै संरचनात्मक त्यो निर्माणको लागि व्यवस्थापनको लागि पनि काम गर्नुभयो, समग्र युवाले चाहिँ तपाईँबाट के कुराको अपेक्षा गर्ने?
1: अब यस्तो हुन सक्छ, एउटा चाहिँ मैले पनि निर्वाचनको बेला उठाथेँ हामी सम्मानजनक रोजगारीको कुरा, उद्यमशीलताको कुरा चाहिँ आफ्नै मुलुकमा, किनभने जति हामीसँग 40 लाख 50 लाख भन्दा हामीले डाटामा कुरा गर्दाखेरि पनि त्यो नेपाली युवाहरू चाहिँ मुलुक छोडेर बाहिरिनु भएको छ। मेरै उमेर समूहको थुप्रै युवा साथीहरू हुनुहुन्छ, उहाँहरूले रहर त बाध्य जानुभएको होइन, उहाँहरूलाई बाध्यता छ, उहाँहरूलाई परिवार चलाउनु